0: आँगनबाड़ीले अकल्पनीय जनधनको क्षति पुर्याएको छ। रसुवा सहित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट, नवलपरासी पूर्व लगायतका ठाउँमा सब फेला परिरहेका छन्। बाढ़ीको एक साता बितिसक्दा पनि खोज तथा उद्धार कार्य जारी छ। बाढ़ीमा सयौं मानिस बेपत्ता भएकामा निकै कम जीवित भेटिएका छन्। अधिकांशको शव पनि भेटिएको छैन। प्रहरी प्रशासनले रसुवा र नुवाकोटका नदी किनार तथा बगर क्षेत्रमा ठूलो संख्यामा शव पुरिएको हुन सक्ने अनुमान गरिएको छ। बाढ़ीले रसुवा र नुवाकोटका हजारौं घर तथा संरचना तहस नहस बनाएको छ। ती घरमा बसोबास गर्ने मानिस हराएका छन्। उनीहरूले पालेका पशु चौपाया मरेका छन्। मान्छेको शव व्यवस्थापन गर्ने जटिल भइरहेका बेला सरकारले मरेका पशु चौपाया व्यवस्थापनतर्फ ध्यान दिन सकेको छैन। सयौं संख्यामा गाई भैंसी बाख्रा लगायत पशु चौपाया मृत अवस्थामा बगरमै छरिएका देखिन्छन्। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको उच्च जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: सड़क मार्ग नहुँदा सब संकलनमा सक्खर शीर्षकमा खबर छ। भुटेकोशी नदीमा एक बाढ़ीका कारण रसुवा र नुवाकोट क्षेत्रको सड़क संचार पूर्ण रूपमा ध्वस्त भएपछि खोजी र उद्धार कार्य प्रभावित बनेको छ। सड़क मार्ग विच्छेद हुँदा बाढ़ीले बगाएका र पुरिएका शवहरू समयमै संकलन र व्यवस्थापन गर्न नसक्दा बस्ती तथा बगरभरि शवहरू असरल अवस्थामा छन्। सड़क सञ्जाल नपुगेका कारण लासको खोजी कार्य सहज रूपमा हुन सकिरहेको छैन। सड़क सुविधा पुगेका जमीन मुनि पुरिएका मात्रै होइन, छरिएका लासहरू पनि उठ्न सकेका छैनन्, जसले गर्दा दुर्गन्धित हुन थालेका छन्। सरकारको तथ्याङ्क अनुसार नै हालसम्म 9,279 लास भेटिएका छन् भने 5,083 भन्दा बढ़ी हराइरहेका छन्। तसोमा मात्रै 2,564 सम्पर्क विहीन भएका छनृ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोशी बाढ़ीबाट प्रभावित भई विशेष संरक्षणको आवश्यकता भएका बाल बालिकालाई अस्थायी संरक्षण दिने भएको छ। 700 जना बाल बालिकालाई अस्थायी संरक्षण दिने तयारी थालिएको छ।
3: बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा सड़क पुनः संचालनका लागि रूख कटानको कार्य शुरू गरिएको छ। बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्।
2: भोटेकोशी नदीमा आएको बाढ़ीले ठूलो मात्रामा जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राजनीतिक दलका युवा सक्रिय भएका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, अग्रगामी मोर्चा आबद्ध दलका युवा, उद्धार राहत वितरण, सब व्यवस्थापन र पीड़ितको दैनिक जनजीवनलाई सहज बनाउन खटिएका हुन्।
3: भोटेकोशी क्षेत्रमा आएको हिमबाढ़ीले बगाएर भारत पुगेका 9 सब भारतीय सुरक्षा निकायले सुनौली नाका हुँदै नेपाललाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेश स्थित कुशीनगर जिल्लाका खड्डा र पडरौनी थाना प्रहरीले नारायणी नदी किनारमा फेला परेका ती सब मंगलबार राति र बुधबार गरी नेपाल ल्याएर रूपन्देहीको बेलैया इलाका प्रहरी कार्यालयलाई बुझाएका छन्।
2: बाढ़ीमा बुबाआमा गुमाएका विदुर नगरपालिका 7 सोलेका निराजन पौडेल अन्तिम संस्कारका लागि काठमाडौँको तारकेश्वर 5 स्थित रूद्रमती महादेव मन्दिर तथा क्रियापुत्री भवन पुगेका छन्। क्रिया बस्न त्यही जानुपर्ने खासै केही थिएन, तर बुबाआमाको अन्तिम संस्कार गर्न अन्यत्र कतै स्थान खाली नभेटेपछि उनी त्यहाँ पुगेका हुन्। बाढ़ीमा परिमृत्यु हुने मध्ये बिहिबारसम्म 1200 भन्दा बढ़ीको शव फेला परेको छ। हजारौं अझै बेपत्ता छन्। बाढ़ीमा परि तीर्थयात्री, पर्यटक, इन्जिनियर लगायत हराइरहेका छन्। बाढ़ीले 7000 भन्दा बढ़ी पक्की घर बगाएको छ।
3: गायिका रचना रिमालले अस्ट्रेलियामा तय भएका तीज उत्सव 2026 अन्तर्गतका सम्पूर्ण सांगीतिक कार्यक्रम रद्द गरेकी छन्। नेपालमा हालै आएको विनाशकारी बाढ़ी पहिरोबाट ठूलो जनधनको क्षति हुनुका साथै मानवीय संकट उत्पन्न भएपछि उनले राष्ट्रको दुःखको घड़ीमा उत्सव मनाउनुभन्दा देशप्रति ऐक्यबद्धता जनाउनु उचित ठानेर अस्ट्रेलियाका कार्यक्रम रद्द गर्ने निर्णय गरेकी हुन्।
2: लोकप्रिय गायक योगेश्वर अमात्यले भोटेकोशी बाढ़ी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा 1.8 करोड़ रूपियाँ सहयोग गरेका छन्। हाल बेलायतमा रहेका योगेश्वरले धर्मपत्नी मंगला अमात्य सहित सो रकम सहयोग गरेका हुन्।
3: सरकारले भोटेकोशी बाढ़ीमा परिमृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीका परिवारलाई जनही 10 लाख रूपियाँ राहत दिने निर्णय गरेको छ। त्यस्तै सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढ़ी तथा पहिरोमा परिज्यान गुमाएका आफ्ना कर्मचारीका आश्रित परिवारलाई तत्काल 25 लाख रूपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विपदमा परिज्यान गुमाएका प्रहरी कर्मचारीका आश्रित परिवारलाई राजस्वरूप 25 लाख रूपियाँ उपलब्ध गराउने निर्णय गरिएको छ।
2: नेपालमा प्रतिबद्धता भन्दा धेरै कम मात्रै प्रत्यक्ष वैदेशिक लगानी एफडीआई भित्रिने गरेको छ। आर्थिक वर्ष 2081-82 64 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएकोमा करिब 12 अर्ब 1 करोड़ रूपियाँ मात्रै भित्रिएको नेपाल राष्ट्र ब्याङ्कको प्रतिवेदनले औल्याएको छ।
3: ग्यास उद्योगीले तराईबाट काठमाडौँसम्म ढुवानी गरेको लागत बढ़ेको भन्दै ग्यासको मूल्य बढ़ाएका छन्। उद्योगीले प्रति सिलिण्डर 105.18 रूपियाँ मूल्य बढ़ाएका हुन्। मूल्य बढ़ेसँगै ग्यास प्रति सिलिण्डर 2165 रूपियाँ र 38 पैसा पुगेको छ।

0: कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, धुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। चिनिया जनसेना एयरफोर्सको Y-20 विमान मानवीय सहायता सामग्री बोकेर मंगलबार काठमाण्डु आएको छ। ती सामग्रीमा डीएनए परीक्षण उपकरण, पानी शुद्धिकरण प्रणाली, प्रकाश उपकरण र 4 ड्रोन छन्। चीनले भर्खरै केरुङमा राहत तथा उद्धारमा यही मोडलका ड्रोनहरूको सफल प्रयोग गरिसकेको छ।
5: अब खेल र खेलाड़ीका खबर। उत्कृष्ट बलिङ प्रेरित नेपालले मलेसियामा भएको एसीसी मेन्स प्रिमियर कपमा घरेलु टोलीलाई 6 विकेटले हराउँदै लगातार दोस्रो जीत रसेको छ। बांगीमा बिहिबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 6 विकेटले जीत निकाल्दा उत्कृष्ट बलिङ प्रदर्शन गरेको थियो।
1: अब विचार तथा दृष्टिकोण। बहुआयामिक संकट चिर्ने चुनौती शीर्षकमा जेबी विश्वकर्माको विचार कान्तिपुर दैनिकमा छापिएको छ। पुनर्स्थापना पनि पहुँचवाला धनी र शक्तिशाली सदैव अगाडि हुन्छन्। गरीब र सीमान्तकृत छुट्याइन्छ। समानता र सामाजिक न्यायको सिद्धान्त बमोजिम पुनर्स्थापना गरिएन भने कमजोर पहुँचविहीन र गरीब वर्गमाथि अर्को अन्याय हुने खतरा छ।
5: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: It's 6 AM अहिले बिहानको 6 बज्यो

0: राष्ट्रसम्म सहयोग, बाढ़ी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज,
1: बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार, बाढ़ीको क्षति बारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री राष्ट्रसंघ महासभामा जाने,
0: विपत्तिका बेला उद्योगीले बढ़ाए ग्यासको भाव, आयल निगमको पनि सहमति,
1: लन्डनमा पहिलो पटक चालक विहीन रोबोट ट्याक्सी सेवा शुरू, बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने अनुमान,
0: र चन्द्रबहादुर थापा मगर र एरिका गुरूङ एनएसजेएफ उत्कृष्ट वर्ष खेलाड़ी घोषित।

0: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
1: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 4-93-555
5: थोरै बचत धेरै कायदा बिमा काचन फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
6: काया कैरनमा अब खबरको सिलसिला अछामको मंगलसेन 5 रहेको 16 माविका विद्यार्थीले आफूहरूबाट रकम संकलन गरेर अस्ति बुधबार 14,255 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाए कपिल वस्तु 7 धर्मपनियाको राष्ट्रिय जनहित माविका विद्यार्थीले पनि 10,050 रूपियाँ कोषमा पठाए रौतहटको देवाही गोनाई 7 प्रेमपुर गोनाई माविका विद्यार्थीले 470 रूपियाँ भोटेको सिबाडी प्रभावितका लागि सहयोग गरे मकवानपुरको थार नगरपालिका 4 किटेनीको अधिकारी महिला समूहले तीजको दर कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको 50,555 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहकी सदस्य उमा अधिकारीले बताउनुभयो सहयोग गर्ने क्रम अछाम कपिल वस्तु रौतहट काठमाडौँ पाल्पा मकवानपुरमा मात्र सीमित छैन नेपालका गाउँ गाउँदेखि विदेशका विभिन्न ठाउँबाट भोटेकोशी बाढ़ी पीड़ितको उद्धार राहत र व्यवस्थापनका लागि सहयोग गर्नेको संख्या उल्लेख्य छ अस्ति बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,62,078 कारोबारबाट सहयोग रकम जम्मा भएको छ बुधबार भोटेको सीमा अघिल्लो हप्ताको बुधबार भोटेको सीमा बाढ़ी आएपछि सरकारले 9 वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री उद्धार तथा राहत कोषको खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो अस्ति बुधबार बेलुकीसम्म ती खातामा करिब 8.5 अर्ब रूपियाँ संकलन भएको छ बाढ़ी पीड़ितको उद्धार राहत र व्यवस्थापनका लागि कसैले खाजाको पैसा दिए कसैले घरमा जम्मा गरेको रकम कसैले तीजको दर रोके कसैले आफ्नो पारिश्रमिकबाट छुट्याए निजी क्षेत्रका उद्यमी व्यवसायीले समेत ठूलो रकम सहयोग गरिरहेका छन् सहयोग गर्नेहरूमा विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़ रूपियाँसम्म रहेको खबर आजको कान्तिपुरले लेखेको छ
7: यस्तै भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट क्षतिग्रस्त बनेका उद्योग व्यापार र व्यावसायिक प्रतिष्ठानहरूलाई राहत दिन सरकारले व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ सरकारले यसलाई पहिलो चरणको पुनरुत्थान प्याकेजको रूपमा घोषणा गरेको अर्थ मन्त्रालयले जनाएको छ मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई फेरि चलायमान बनाउन कर छूट भन्सार सहुलियत ऋणको पुनर्संरचना र बीमा भुक्तानीलाई सहज बनाउने गरी विशेष निर्णय गरेको हो सरकारले व्यवसायहरूको वित्तीय भार कम गर्न राष्ट्र बैंक मार्फत ऋण तथा ब्याजमा विशेष व्यवस्था मिलाएको छ बाढ़ी प्रभावित ऋणीहरूका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको सामा ब्याज भुक्तानीमा एकपटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्ने सुविधा दिने भएको छ प्रभावित ऋणीहरूले 1 वर्षका लागि बैंकको आधार दर बेस रेटमा मात्र 0.5% प्रिमियम थप गरी वा विद्यमान प्रिमियम मध्ये जुन कम हुन्छ त्यही ब्याज दरमा ऋण उपयोग गर्न पाउनेछन् व्यवसाय सञ्चालन र रोजगारी सुरक्षाका लागि थप कर्जाको व्यवस्था गर्नका साथै क्षतिग्रस्त गाड़ी वा मेसिनरी फेरि खरिदका लागि बैंकहरूले न्यूनतम प्रिमियममा कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ राहत प्याकेज अन्तर्गत

0: सरकारले भन्सार महसुलमा ठूलो छूटको व्यवस्था गरेको छ। बाढ़ीले मरमत हुन नसक्ने गरी क्षतिग्रस्त भएका व्यावसायिक गाड़ी तथा ढुवानीका साधनको दर्ता खारेज गरी त्यही प्रकृतिका नयाँ साधन आयात गर्दा भन्सार विन्दुमा लाग्ने सम्पूर्ण महसुल पूर्ण रूपमा छूट दिने भएको छ। यस्तै नष्ट भएका प्लान्ट मेसिनरी तथा उपकरणको फेरि पैठारीमा पनि भन्सार महसुल लाग्ने छैन। भन्सार तिरिसकेका तर बाढ़ीका कारण भदौ 10 गते गन्तव्यमा नपुग्दै नष्ट भएका सामानको हकमा व्यवसायीले आउँदो 6 महिनाभित्र त्यही प्रकृतिको वस्तु आयात गर्दा पहिले तिरिएको महसुल बराबरको रकम समायोजन गर्न पाउने सुविधा समेत सरकारले दिएको छ। कर प्रशासनतर्फ पनि सरकारले व्यवसायहरूलाई उल्लेख्य सहुलियत प्रदान गरेको खबर आजको कारोबार दैनिकमा छ।
1: भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्क विहीन हुनेहरूको संख्या 12,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीपछि 5,083 जना अझै सम्पर्क विहीन छन्। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ, नवलप्रासी पूर्व र नवलप्रासी पश्चिममा गरी 1,259 शव फेला परेका छन्। यसअघि बाढ़ीका कारण सम्पर्क हुनेहरूको संख्या 5,000 भन्दा बढ़ी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।
0: यस्तै बाढ़ीमा ज्यान गुमाएकाहरूको शनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डीएनए परीक्षणका लागि नमूना संकलन गरे अस्थायी व्यवस्थापन गर्न थालेको छ। तर अहिले प्रयोग भइरहेको स्रोत साधन र प्रविधिमा मात्र भर परे शव शनाखत तत्काल सम्भव हुने अवस्था भने छैन। सबै शवको डीएनए म्याचिङ गर्न 1 वर्षभन्दा बढ़ी समय लाग्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन्। अहिले नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट डीएनए परीक्षण हुँदै आएको छ। डीएनए परीक्षणमा सघाउन भारतीय विज्ञ र चिनिया टोली नेपाल आइसकेको छ। जापान, कोरिया र सिंगापुरबाट पनि सहयोगका लागि प्रस्ताव आएको प्रहरले जनाएको छ। प्रोफाइलिङ गरिएको विवरण कोसिड नामक सफ्टवेयरमा राखिनेछ। यो सफ्टवेयर अमेरिकाको सहयोगमा झण्डै 1 वर्ष अघि प्राप्त भएको हो, तर प्रयोगमा भने अहिलेसम्म अहिले मात्रै ल्याइएको हो। आजको नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा मृत पशुबाट फैलिन सक्ने संक्रामक रोग र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पीड़ितलाई विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायको 15 करोड़सम्म सहयोग, बाढ़ी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज, बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुहुने भएको छ। महासभामा उहाँले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने हुनुभएको हो। बाढ़ीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा राज्यसभाका नेताहरूले आग्रह गरेपछि उहाँ जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ तथा शिष्टाचार महाशाखा र राष्ट्रसंघका लागि नियोगमा रहेको नेपालको स्थायी नियोगलाई परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुट्न निर्देशन दिनुभएको छ। महासभाको 81औं सत्र भदौ 23 अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुरू हुँदैछ। उच्चस्तरीय छलफल भने 6 असोजमा शुरू हुनेछ। गएको चैत 13 प्रधानमन्त्री बने यता बालेन्द्र शाहले वैदेशिक भ्रमण गर्नुभएको छैन। हिजो संसदमा विभिन्न दलका सांसदले प्रधानमन्त्रीलाई महासभामा सहभागी हुन र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरबारे नेपालको धारणा राख्न पनि आग्रह गरेका थिए।
5: विपदका बेला नेपाल आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाउ बढ़ाएका छन्। प्रति सिलिण्डर 2,060 रूपियाँमा बिक्री हुँदै आएको ग्यासको भाउ 105.18 रूपियाँले वृद्धि गरेर 2,165.18 रूपियाँ पुर्याइएको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि लागू हुँदैछ। विपदमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण आयल निगमले गर्दै आएको थियो। निगमले नै मूल्य सहितको सूची सार्वजनिक गरेपछि उद्योगी र उपभोक्तामा लागू हुन्थ्यो, तर अहिले निगमले होइन उद्योगीले नै विज्ञप्ति निकालेर ग्यासको मूल्य बढ़ाएको घोषणा गरेका हुन्। यसप्रति सरकार, उद्योग मन्त्री, आयल निगमले कुनै औपचारिक वक्तव्य दिएका छैनन्। यसले विपदका बेला उद्योगीलाई मनोमानी गर्न सरकार र निगमकै साथ रहेको पुष्टि हुन्छ भनेर आजको नयाँ पत्रिकाले खबर लेखेको छ। नियमित ढुवानी भइरहेको मुगलिन नागढुङ्गा सड़क धादिङ खण्डमा कृष्णवीर लगायतका ठाउँमा पहिरोले पूर्ण अवरोध भएपछि ग्यास ढुवानी हेटाउन हुँदै त्रिभुवन राजपथबाट ल्याइने गरेको छ। मुगलिनको बाटो चल्दा ठूला बुलेटमा ग्यास ल्याइने गरेकोमा त्रिभुवन राजपथबाट तराईमै सिलिण्डरमा रिफिल गरेर साना गाड़ीमा लोड गरेर ल्याउन थालिएको छ। यसले ढुवानी खर्च बढ़ेको भन्दै उद्योगीले मूल्य बढ़ाएको बताएका हुन्।
6: भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले मानवीय क्षतिसँगै पशु चरपामा पनि ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण ठूलो संख्यामा गाई, भैंसी, कुखुरा, खसी, बाख्रा, बंगुर, माछा लगायत पशुपक्षी बगाएर क्षति भएको पशु सेवा विभागले जनाएको छ। यद्यपि बाढ़ीका कारण अहिलेसम्म कति पशुचरपा मरे भन्ने एकिम तथ्याङ्क भने संकलन भइसकेको छैन। बाढ़ीमा बगेका तथा मरेका पशुचरपाको समयमा उचित व्यवस्थापन भएन भने यसले पशुजन्य संक्रामक रोग फैलिने जोखिम समेत रहन्छ। यसै विषयमा हामीले पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाललाई बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु तथा पशुजन्य वस्तुको व्यवस्थापन र रोग नियन्त्रणका लागि के कस्ता कामहरू भइरहेका छन् भनेर सोधेका छौं।
7: 1300 संख्यामा गाई भैँसीहरू नष्ट भनौँ न त्यो बगाएको छ बाढीले भन्ने आएको छ, र 2000 संख्यामा बाख्राहरू त्यहाँ बगाएको, केही कुखुरा फार्महरू पनि नदीको नदीको तटीय क्षेत्रमा रहेका कुखुरा फार्महरू, त्यो फार्महरू पनि बगाएर चाहिँ करिब 1,20,000 संख्यामा कुखुराहरू नष्ट भएको भनेर, करिब 1600 संख्यामा बङ्गुर फार्म पनि छेउछाउमा हुने चाहिँ भएको हुनाले चाहिँ यहाँलाई विदेशी माछा फार्ममा पनि त्यहाँको माछा फार्म पनि नारकन्त्र रोग माछा फार्म नष्ट भएको छ, अरू माछा फार्महरू पनि माछाहरू नष्ट भएको भन्ने कुरो जानकारी चाहिँ प्राप्त भएको अवस्था छ। जुन मरेका पशुहरूको चाहिँ व्यवस्थापनको कुरो अमेरिकन सन्दर्भ, त्यसमा हामीले प्रोटोकल एउटा चाहिँ कसरी गर्ने त्यो हरेक प्रोटोकल हुन्छ, प्रोटोकल बनाएर र सबै जिल्लामा समन्वय गरेर र विशेष स्थानीय सरकारको समन्वयमा त्यो व्यवस्थापन कामहरू पनि भइरहेको अवस्था छ।
8: मानवीय क्षति भएकोले सबैको ध्यान क्रियातर्फ छ, तर यो स्वास्थ्यको दृष्टिकोणले पशु चुपाएको पनि त्यतिकै जोखिमपूर्ण भन्ने छ मानिसको स्वास्थ्यका लागि।
7: सबभन्दा पहिले त हेर्नुहोस् न, जहाँ अब पशुहरू चाहिँ बगेर गएका पशुहरू त बगिहाले, तर चाहिँ नदी किनारा तटीय क्षेत्रमा जहाँ मरेका मृत पशुहरू जहाँ देखिन्छ एउटा मापदण्ड चाहिँ जहाँ पाए त्यहीँ गाड्नु हुँदैन, सामान्य मापदण्ड चाहिँ र अवलम्बन गरेर हामीले मापदण्ड सबैसम्म पुर्याएका पनि छौँ। यसरी गरौँ भने हामी आफै पनि पुगेका छौँ र स्थानीय सरकारलाई समन्वय गरेका छौँ, जिल्ला स्थित कार्यालय मार्फत स्थानीय सरकारसँग समन्वय भएर चाहिँ मृत पशुको सब व्यवस्थापन चाहिँ भइरहेको छ र यसमा चाहिँ आवश्यक नै संक्रमक औषधिहरू चाहिँ लगायत चाहिँ आवश्यक मात्रामा चाहिँ जनशक्ति पनि हामीले पशु विभागको तर्फबाट परिचालन गरेको अवस्थाहरू छ। जिल्ला स्थित कार्यालयहरू स्थानीय सरकारका चाहिँ विशेष पशु सेवा शाखा र स्थानीय सरकारको प्रतिनिधिहरूसँग सम्पर्कमा छौँ, काम गर्दैछौ। तटीय क्षेत्रका छेउछाउमा भएका पशुहरूलाई चाहिँ संक्रामक रोग विरुद्ध खोप अभियान पनि सञ्चालन गर्नुहोस् भनेर सङ्घीय सरकारबाट खोप पनि उपलब्ध भइसकेको छ। जिल्ला स्तरीय पशु विभागका निकायहरूलाई चाहिँ अनुरोध गरेका छौँ र खोपको व्यवस्थापन पनि पशु विभागको तर्फबाट गर्ने गरिसकेका छौँ र कतिपय जिल्लाहरूलाई मैले आह्वान पनि गर्छु, अझै पनि यहाँहरूको त्यस्तो चाहिँ हामी आफै पनि सम्पर्कमा छौँ, त्यस्तो चाहिँ अवस्था छ भनेदेखि भ्याक्सिन मौजा छ तत्काल खोपको प्रत्याभूति विभागले गर्छ, विभागले खोप मात्रै गरेर जनशक्तिको व्यवस्थापन पनि विभागले गर्छ भन्ने कुरा पनि म यहाँ मार्फत नै वास्तवमा फेरि पनि अनुरोध गर्न चाहन्छु।
8: त्यहाँ कतिपय ठाउँमा नदीले बगाएर ल्याएको माछाहरू प्रयोग गर्न खोजेको भन्ने पनि आएको थियो, त्यसमा बीचमा सूचना पनि आयो होइन, अनि त्यो लगायत अरू चाहिँ घाइते अवस्थामा भएको पशु अथवा जीवहरू जो छ त्यो चाहिँ त्यसको प्रयोगका लागि किसानहरूले कसरी सचेत भन्ने आम नागरिक लगायत सबैले त्यहाँ चाहिँ
7: त्यो दुर्गन्धित पशु माछाजन्य चिजहरू चाहिँ वास्तवमा कसैले पनि नखानु होला, किनभने माछा त त्यहाँ विभिन्न अहिलेको नदीको पानी नै वास्तवमा पानी संक्रमित छैन, माथिदेखि कहीँ सयौं लास हजारौं लासहरू त्यहाँभित्र हुन सक्छ होइन, अथवा त्यहाँ अरू चिजहरू पनि सबै दुर्गन्ध पशुहरू चाहिँ भएको हुनाले यो चाहिँ पशुहरू त खासै खानै सक्ने अवस्थामै हुँदैन, त्यो चाहिँ कसैले पनि कन्ज्युम गर्ने तत्कालै व्यवस्थापन गर्ने हो र माछा जे देखिन्छ त्यसलाई चाहिँ व्यवस्थापन गरेर उचित व्यवस्थापन गर्ने, त्यसलाई खाडल गहिरो खाडलमा खनेर पुर्ने र त्यसको व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ। अहिले यो खाने भन्दा स्वस्थकार अब स्वस्थ रहने र वातावरण स्वस्थ हुन चाहिँ स्वस्थ होस् भन्नको लागि अथवा दुर्गन्ध फैलिन नदिनको लागि आम नागरिकको हिसाबले सबैको कर्तव्य चाहिँ काहीँ त्यस्तो चाहिँ पशुहरू मृत पशुहरू चाहिँ भेटियो भने तत्काल व्यवस्थापन गर्नको लागि नजिकै स्थानीय सरकारसँग समन्वय गर्ने र पशु विभागको निकायसँग समन्वय गर्ने, मृत पशु अथवा बगाएर ल्याएका पशुहरू अङ्ग भङ्ग भएका पशुहरूको मासु उपभोग नगर्नु हुन म तमाम उपभोक्तालाई दाजुभाइ दिदीबहिनीलाई अनुरोध पनि गर्न चाहन्छु।
5: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बाढी र डुबानबाट बच्न के गर्ने?
10: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
9: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
10: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
9: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
10: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैँ राजधानीको लाइफ लाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाडौँ आवत जावत गर्ने गाड़ी अवरूद्ध भएको छ। यसको भरपर्दो त्रिभुवन राजपथ बाइरोड नै बनेको छ। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवतः आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम, बाढ़ी पहिरो वा प्राकृतिक विपत्तिका कारण बन्द समेत भएको छैन। यो राजपथ राजधानी काठमाण्डुलाई तराई र छिमेकी देश भारतसँग जोड्ने देशकै पहिलो राजमार्ग पनि हो। तर संकटका बेला सधैं विकल्प बन्दै आए पनि बजेट विनियोजन, विस्तार तथा स्तरोन्नति र पूर्वाधार विकासका दृष्टिकोणले यो राजपथ कहिले प्राथमिकतामा परेको देखिँदैन। सामान्य अवस्थामा त्यहाँ गाड़ीको चाप कम हुन्छ, तर राजधानी जोड्ने अन्य राजमार्ग अवरूद्ध हुनासाथ सम्पूर्ण भार त्यसैमा थपिने गर्छ। त्यसैले यो राजपथ विगत लामो समयदेखि संकटको सारथी बन्दै आएको छ। जब जब पृथ्वी राजमार्ग वा अन्य मार्ग बाढ़ी पहिरोका कारण अवरूद्ध हुन्छन् तब मात्र राज्य र यातायात व्यवसायीको प्राथमिकतामा यो पर्ने गरेको देखिन्छ। राज्यले यसलाई केवल अस्थायी विकल्पका रूपमा मात्र हेर्ने गरेको छ। 7 दशक अघि निर्माण भएको राजपथलाई चौड़ा गर्ने र यसका घुम्ती सुधार्ने लगायतका स्तरोन्नतिको काम भने अहिलेसम्म हुन सकेको छैन। आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। लन्डनमा बेलायतकै पहिलो स्वचालित रोबोट ट्याक्सी सेवा शुरू भएको छ। अमेरिकी प्रविधि कम्पनी उबरले चालकविहीन प्रविधिमा आधारित मिनी क्याब सेवा परीक्षणका रूपमा सञ्चालनमा ल्याएको हो। अहिले उबरका 15 स्वचालित विद्युतीय गाड़ीलाई लन्डनमा सञ्चालनको अनुमति दिइएको छ। तर हरेक गाड़ीमा आपतकालीन अवस्थामा नियन्त्रण लिन सक्ने गरी एकजना सुरक्षा चालक अनिवार्य रूपमा राखिएको छ। यसको भाड़ा भने सामान्य ट्याक्सी सरह नै हुनेछ। रोबोट ट्याक्सीमा बेलायती प्रविधि कम्पनी वेबले विकास गरेको स्वचालित ड्राइभिङ प्रविधि प्रयोग गरिएको छ। उबरले आउँदा केही वर्षमा स्वचालित गाड़ीको संख्या विस्तार गर्ने योजना बनाएको छ। यो सँगै बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको छ। कम्पनीका अनुसार यात्रुले भविष्यमा पनि मानव चालक वा स्वचालित गाड़ी मध्ये आफूलाई चाहेको सेवा रोज्न सक्नेछन्। तर पूर्ण रूपमा चालकविहीन रोबोट ट्याक्सी सञ्चालनको विषयमा बेलायतमा सुरक्षा र नियमन सम्बन्धी प्रश्न उठिरहेका छन्।
5: अब खेल खबर। बक्सिङका चन्द्रबहादुर थापा मगर र कराँतीकी एरिका गुरूङ एनएसजे पल्सर अवार्ड 2082 उत्कृष्ट वर्ष खेलाड़ी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफले हिजो काठमाण्डमा आयोजन गरेको अवार्डको 23 संस्करणमा चन्द्रबहादुरलाई उत्कृष्ट पुरूष र एरिकालाई उत्कृष्ट महिला खेलाड़ीको अवार्ड प्रदान गरिएको हो। एरिका लगातार 3 पटक वर्षकी उत्कृष्ट महिला खेलाड़ी घोषित भएकी हुन्। संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ आइवाको पुरूष विश्व च्याम्पियनशीपमा काँस्य पदक जित्दै इतिहास रचेका चन्द्रबहादुर उत्कृष्ट पुरूष खेलाड़ी बनेका छन्। उनी विश्व बक्सिङ च्याम्पियनशीपमा पदक जित्ने पहिलो तथा अहिलेसम्मका एकमात्र नेपाली बक्सर हुन्। यस्तै एरिकाले गएको वर्ष अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। कराँतीकी मनिषा कुमारी बोहरा उत्कृष्ट युवा वर्ष खेलाड़ी घोषित भएकी छन्। यस्तै एरिकाको अन्तर्राष्ट्रिय सफलतामा महत्वपूर्ण भूमिका खेलेका कराँते प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। भलिबलकी मीना सुनारलाई पीपल्स च्वाइस अवार्ड जितेकी छन्। नेपाललाई पहिलो दृष्टिविहीन महिला टी20 क्रिकेटको फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेकी सुषमा तामाङलाई पारा एथलेटिक सम्मान प्रदान गरिएको छ। त्यसैगरी कराँते प्रशिक्षक ध्रुव विक्रम मल्ललाई स्पेशल अवार्ड तथा ब्याडमिन्टन खेलमा जीवन समर्पण गरेका कुमार मोहन बहादुर शाहीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। कालीकोटको सानी त्रिवेणी गाउँपालिकामा पर्ने शान्तिघाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकीदेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सानी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले जानकारी दिनुभयो। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको कालीकोटबाट सहकर्मी मणिराज पाण्डेले जनाएका छन्।
5: यस्तै अहिले देशका विभिन्न ठाउँमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम कर्णाली गण्डकी र कोशी प्रदेशका एक दुई ठाउँमा छिटफुट वर्षा भइरहेको हो। महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै डोटीमा 74 मिलिमिटर र डडेलधुरामा 64.6 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै दोलखा, तनहु, शंखासभा र इलाम लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको भावना छ।
4: सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको स्मृतिमा 22 गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यस दिन बाढ़ीमा ज्यान गुमाउनेको 13 दिन हुन्छ। राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेशका नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। यस्तै मन्त्री परिषदले भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।
5: इजरायलले थप नेपाली युवालाई रोजगारी दिने गरी फेरि आवेदन आह्वान गर्ने भएको छ। यसअघि बाँकी रहेको कोटा र थप नयाँ कोटा गरी आवेदन माग गर्न लागेको हो।
4: काठमाडौँ तराई मधेस द्रुत मार्ग अन्तर्गत महादेव टारको बायाँ सुरुङ मार्ग छेडिएको छ। द्रुत मार्गमा पर्ने सबैभन्दा लामो 3,486 मिटर लामो सुरुङ मार्ग हिजो छिचोलिएको आजको नयाँ पत्रिकाले लेखेको छ।
5: बजारमा चिनीको मूल्यमा उच्च वृद्धि भएसँगै नजिकै गरेका चाडपर्वलाई लक्षित गरेर सरकारले खाद्य कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार छुटमा चिनी ल्याउन स्वीकृति दिएको खबर कारोबार दैनिकमा छ।
4: काया कैरनमा अब पालो उखानको।
5: जति धेरै मानिस उति धेरै कुरा।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ी पीड़ितलाई विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म सहयोग। बाढ़ी प्रभावित व्यवसायीका लागि सरकारको विशेष राहत प्याकेज।
4: बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार। बाढ़ीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री राष्ट्रसंघ महासभामा जाने।
5: विपत्तिका बेला उद्योगीले बढ़ाए ग्यासको भाव, आयल निगमको पनि सहमति।
4: लन्डनमा पहिलो पटक चालक विहीन रोबो ट्याक्सी सेवा शुरू। बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने अनुमान।
5: र चन्द्रबहादुर थापा मगर र एरिका गुरूङ एनएसजेएफ उत्कृष्ट वर्ष खेलाड़ी घोषित।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ बाढ़ी पीड़ितलाई राहत बाँडेर फर्किएका मान्छेहरू छन् अनि एकजनाले भन्दैछ, धत्तेरीका, राहत दिएको फोटो भिडियो खिच्नै बिर्सेछ नि, अब सोशल मिडियामा के देखाउनु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 का लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 0995702008 98421-25969 98422-52496 98423-96686 र 98426-77878। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने।
3: लाकै सल्लाह दिएर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
2: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
6: ओ होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि। त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि, सब थोक त्यहीबाट हुन्छ त। हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
7: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
8: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98421-93181 र 98-69-78-33-33।
6: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
9: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्य

कार्यक्रम कार्यान्वयन एकाई संघ फसवाद, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई डिङ्लामा अनुसूचित दुई बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित तीन बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार, लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गणिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाई संखुवासभाको वेबसाइट www.pmamp.sankhuwasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520580079, संखुवासभा 029420049, 98520773376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवासभा।

0: जान्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852545741।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
4: लाउरेहरू हातमा के पो बोकेर लाग्यो गुटुङ टुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखे सल्लाह बेगर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश। कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ साल्फा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया सानुमाया शेर्पा पाँचखपन नगरपालिका 8 सुनखुरुङ संखुवा सभा हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँचखपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा सुरज राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत बिरबल तामाङ साल्पा चिलिछो गाउँपालिका 4 भोजपुर रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया गजेन्द्र राई साल्पा चिलिसो गाउँपालिका 4 भोजपुर अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदा चाहिँ आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेको छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त 90.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिरहनु भएको छ भने तपाईँले यति बेला हाम्रो पात्र नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको साथै दिन साथैभरि यानिकि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ र यो एक घण्टाको अवधिभर हामी तपाईँहरूसँगै कुराकानी गर्नेछौँ। तपाईँकै विशेष शुभकामना सन्देशहरूलाई व्यवसायमा समेट्नेछौँ। तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ भन्ने मलाई पक्कै पनि आशा लागेको छ र एकदमै बिहानीको बसाइ छ र यस कार्यक्रमलाई मिडियाप्रेमी साथीहरूले प्रायोजन गरेर विशेष गरी मिडियाप्रेमी साथीहरूले यस कार्यक्रमलाई चाहिँ कार्यक्रममा सहकार्यमा जोडेर विशेष गरी साथ दिनुभएको छ। जम्मा हाम्रा 20 जना मिडियाप्रेमी मनहरूलाई म यो बसाइमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला। हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र आज पनि हामी शुक्रबार बसाइमा छौँ। यो बसाइमा हामी जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ देशभन्दा बाहिर हुनुहुन्छ साथीहरू तपाईँहरूले पनि वाट्सएप नम्बर खुल्ला छ 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने तपाईँहरूले पनि फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र एकदम बिहानीको बसाइ छ साथीहरू। यति बेला चैनपुत्रको मौसम घाम लागेका छैन, बाहिर एकदमै चिसो छ, धुम्म छ भनौँ न, एकदमै कुहिरो बादल लागिरहेको छ। तपाईँहरूकोतिर के कस्तो छ र तपाईँले त्यो पनि यो बसाइमा जानकारी गराउन सक्नुहुनेछ। यति बेला बिहानीको बसाइ छ साथीहरू। कतिपय साथीहरू त आफ्नो आफ्नो काम कार्यमा व्यस्त पनि भइसक्नु भयो होला। यति बेला कतिपय साथीहरू घाँस काट्दै हुनुहुन्छ होला, कतिपय साथीहरू त यति बेला कोदो रोप्दै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बाटोमा यात्रा गरिराख्नु भएको होला, कतिपय साथीहरू त्यति बेला ओछ्यानतिरै हुनुहुन्छ होला भने कतिपय साथीहरू यति बेला घर आफ्नै घर यसी काममा होइन आफ्नो घरभित्रको काममै व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ जहाँ हुनुहुन्छ जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ तपाईँहरूलाई शुभकामना सन्देश दिनुभन्दा अगाडि तपाईँले यदि फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभको कमेन्ट बक्स पनि खुल्ला छ। तपाईँले त्यहाँबाट पनि आफ्ना विशेष शुभकामना सन्देशहरू छन् भने लेखेर पठाउनुहोला, हामी तपाईँहरूको ती कमेन्टलाई पनि व्यवसायमा वाचन गर्ने नै छौँ। र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि 2083 साल आज भदौ महिनाको 19 गते जति पनि साथीहरूको जन्मदिन परेको छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गर्न चाहन्छु। त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना। त्यसै गरी वैवाहिक जीवनमा बाँधि हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना। त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि पनि विशेष शुभकामना। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ, परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना। र तपाईँ जहाँ जहाँ जुन जुन अवस्थामा हुनुहुन्छ तपाईँ आफ्नो आफ्नो कार्यक्षेत्रमा तपाईँ यति बेला आफ्नो आफ्नो कार्यमा व्यस्त हुनुहुन्छ तपाईँलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला 9840668623 को लाइन खुल्ला छ, फटाफट फोन डायल गर्दै गर्नुहोला। र म पनि कार्यक्रमको शुरूआतमा कार्यक्रमको आरम्भमा एकदमै मिठो देशभक्ति गीत राख्नेछु। गीतपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, अब उठ बिड नेपाली सङ्ग थियो, एकदमै मिठो मैले गीत कार्यक्रमको आरम्भमा राखिसके र अब भने चाहिँ म ढिला गर्दिनँ साथीहरू, फटाफट तपाईँहरूकै कलतर्फ लाग्छु र यो विषयमा तपाईँहरूको विशेष शुभकामना सन्देशहरू मैले सङ्गाउनु पर्ने हुन्छ। आउनुहोला, यदि सुन्दैनुहुन्छ भने तपाईँ कार्यक्रमको नियमबारे बाहिर नजानुहोला, होइन, तपाईँको शुभकामना सन्देश छ भने यो विषयमै राख्न सक्नुहुनेछ। भन्दै भन्दै आजको लागि फर्स्ट टेन लकी कलर साथीलाई म अन्यार गर्छु, कहाँबाट को हुनुहुन्छ। हेलो, नमस्ते।
1: हेलो, गुड मर्निङ। नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, खातबारी छ, तल्लो बाङ्टाबाट तीर्थराई बोल्दै हुनुहुन्छ, कार्यक्रममा स्वागत छ हजुरलाई। हजुर हजुर, ल हस् हुन्छ। अनि के छ तीर्थजी, यति बेला बिहानीको बसाइ छ, के गर्दै हुनुहुन्छ?
1: अहिलेको बिहानीको बसाइमा चाहिँ अहिले कार्यक्रमकै साथमा छु भन्नुपर्छ होइन। मौसमको बारेमा जानकारी दिनु पर्दाखेरि मौसम धुम्म छ, घाम लागेको छैन, पातो लागिरहेको छ भन्नुपर्छ शङ्खातिर
0: चाहिँ। हजुर हजुर, एकदमै मौसम त धुम्मै छ, आज यता चैनपुर त नै धुम्मै छ, हिजो पनि धुम्म धुम्म नै थियो, अहिले पनि धुम्मै छ, सम्भवतः राति पानी परेको थियो यतातिर, तपाईँहरूकोतिर पानी पर्यो या परेन?
1: हजुर, हाम्रोतिर पनि बेलुका राति चाहिँ पानी अलिअलि आयो, छुट्टा चाहिँ आएन, अहिले चाहिँ जोस् मौसम धुम्मै छ भन्नुपर्छ।
0: हजुर, मौसम धुम्मै छ, ल आफ्नो ख्याल गर्नुहोला। अनि आइपुग्नु भएको छ कार्यक्रममा तीर्थजी, व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
1: हुन्छ, मेरो शुभकामना सन्देश राख्नु पर्दाखेरि फर्स्ट अफ अल हजुर लगायत रेडियो अरुण होल टिमलाई नै आजको दिन शुभ रस कार्यकालका सफलताको कामना पनि भन्न चाहन्छु र केही साथीहरूलाई शुभकामना सन्देश राख्नु पर्दाखेरि सर हुन्छ, सुरज राजन सर, लक्ष्य पूजा लपन्द्रे, मिडिया प्रेमिनी शेर्पा, सानुमा शेर्पा, रिमा थामी, सपना मुस्तान तामाङ, बहिनी चन्द्रमा तामाङ, रञ्जना बाइङ राई, भूमिका राई, मिडिया प्रेमी राई अनिसा, अनि शेर्पा सिम्पल सैना लगायत साथीहरू त धेरै हुनुहुन्छ, विशेष गरी नाम छुटेको सम्पूर्ण साथीहरू र जसले जुन माध्यमबाट शुभ सन्देश कार्यक्रम सुनेर
0: हजुर नमस्ते, टेक योर बाई बाई, शुभ दिन साथी हुनुहुन्थ्यो, यति बेला तीर्थराई खातबारी छ तल्लो पाङ्ठाबाट हुनुहुन्थ्यो, म उहाँसँग छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। हेलो, नमस्ते।
2: नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोजपुरबाट ईश्वरी मेवाङ, कार्यक्रममा स्वागत छ हजुरलाई। हजुर, ल हस् हुन्छ। अनि के छ ईश्वरीजी, तपाईँको खबर खाबर सुनाउनुहोस्, बिहानीको बसाई के गर्दै हुनुहुन्छ?
2: बसी बसाइ नै, अनि यहाँ मकै बनाउँदै बसिराखेको
0: भन्नुहोस्। हजुर, बसी बसाइ छ, मकै बनाउँदै बसिराख्नु भएको छ है?
2: हजुर
0: ल हस् हुन्छ। अनि आउनुभयो कार्यक्रममा, यो बसाईमा तपाईँका शुभकामना सन्देश कसको लागि?
2: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दाखेरि हजुरलाई आजको दिन शुभ दिन भन्न चाहन्छु, अनि रेडियो अरुणलाई पनि शुभ दिन, अनि आजको दिनमा जन्मदिन मनाउने बहिनी हुनुहुन्छ युनिसा मेवाङलाई एकदम पनि ह्याप्पी बर्थडे टु यु बहिनी भन्न चाहन्छु, अनि यही छ छोरी आइसिका, अनि श्रीमानजीलाई चाहिँ कृष्ण अष्टमीको एकदम शुभकामना भन्छु कृष्णजीलाई, अनि त्यहाँदेखि बहिनी सुमिका, युनिसा, अनि रोनिसा राई, अजिता कुलुङ, सुराज राई सुन्छ, सुस्मिता नासरिङ, यसरी भनेर चिन्नुहुने सबै सबैलाई शुभ दिन भन्दै नमस्कार, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला ईश्वरी मेवाङ राई हुनुहुन्थ्यो भोजपुरबाट, उहाँसँग बसुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ, यति बेला कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
3: हेलो, गुड मर्निङ, नमस्ते, शुभ बिहान।
0: हजुर, गुड मर्निङ, नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
3: म भोजपुरबाट शम्भू कुलुङ बोल्दैछु भन्नुपर्छ।
0: हजुर, भोजपुरबाट शम्भू कुलुङ बोल्दै हुनुहुन्छ, के छ हाम्रो शम्भूजीको खबर खबर सुनाउनुहोस् न।
3: मेरो खबर खबर ठिकै छ, राम्रै छ भन्नुपर्छ, अनि मौसमको बारेमा जानकारी दिनुपर्दा एकदम धुमिरहेछ भन्नुपर्छ।
0: हजुर, भनेपछि एकदमै खबर सबै ठिकै छ, राम्रै छ, मौसम धुमेको छ है, यता चैनपुरतिर नि मौसम धुमिरहेको छ, एकदम चिसो चिसो नै छ भन्नुपर्छ है त। हजुर ल हस् हुन्छ। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँका शुभकामना सन्देश कसको लागि?
3: अनि त्यसै गरी साथीहरूलाई शुभकामना सन्देश दिनु पर्दाखेरि जयपत्र कुलुङ, सन्दीप कुलुङ, तुषार कुलुङ, अनि त्यसै गरी नानाहरू हुनुहुन्छ जिनिसा कुलुङ, अनि शशिकला कुलुङ, अनि निशा कुलुङ, अनि जो जति साथीहरूले प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दैछु। दिन्छु, नमस्ते, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट शम्भू कुलुङ हुनुहुन्थ्यो, शम्भूजीले पनि आफ्ना शुभकामना सन्देश राखेर यो विषयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट कसको आवाज होला? हजुर, खोटाङबाट नम्रता राई बोल्दै हुनुहुन्छ। कार्यक्रममा स्वागत छ हजुरलाई। हजुर हजुर, ल अनि के छ हाम्रो नम्रताजीको खबर खबर लगायत खोटाङतिरको?
4: मेरो खबर एकदमै राम्रो छ भन्नुपर्छ। खोटाङतिर त मौसम भन्नुपर्छ आज धुमाधुमा छ भन्नुपर्छ कि?
0: हजुर, खोटाङतिर मौसम धुमाधुमा छ, आज खोटाङ धुमेको छ है?
4: हजुर
0: हजुर। ल सुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
4: हुन्छ, फर्स्टको लागि मेरो साथीहरू भन्नु तपाईँले जन्मदिनमा
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला खोटाङबाट हुनुहुन्थ्यो नम्रता राई, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। तपाईँको ब्याकग्राउन्ड सुन्न पाउनु होला? तपाईँको रेडियो सुन्न पाइदिनुहोस् न साथी। साथीको फोन लाइन मैले डिस्कनेक्ट गर्न बाध्य भए, किनकि तपाईँले रेडियोमा फोन लगाइसकेपछि अलिकति टाढो गएर बोलिदिनु होला। तपाईँको फिडब्याकले नै एकदमै हामीलाई पनि डिस्टर्ब गराउँछ होइन, सुन्ने श्रोताहरूलाई पनि डिस्टर्ब गराउँछ। तपाईँले फोन लाउँदै हुनुहुन्छ भने कि रेडियोबाट पर जानुहोस् कि त रेडियो अलिक सानो पारिदिनुहोस्। मैले उहाँको फोनलाई मैले यतैबाट काट्न बाध्य भएँ, किनभने तपाईँले फेरि पनि फोन डायल गर्नुहोला तर रेडियो सानो पारेर बोलिदिनु होला भन्न चाहे। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते।
5: गुड मर्निङ, नमस्कार दिदी।
0: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: बोल्दैछु यता पाँच खबर चुङखुरुङबाट, निमु शेर्पा है।
0: हजुर, पाँच खबर नाट चुङखुरुङबाट निमु शेर्पा बोल्दै हुनुहुन्छ।
5: हजुर, तपाईँ पनि?
0: हजुर, के छ हाम्रो निमुको खबर खबर सुनाउनुहोस् न।
5: मेरो खबर चाहिँ के भनौँ के भनौँ न, अब हिजो मैले चाहिँ अमिलो मुहारे घाटीमा समस्या आइरहेछ, अन्त ठिकै छ। यताको मौसम भन्नुपर्दा कि धुम्म छ। तपाईँ खबर के छ?
0: हजुर, मेरो पनि खबर सबै ठिकै छ, राम्रै छ। भनेपछि घाटीमा समस्या छ, एकदमै चिसो बढ्दैछ, आफ्नो ख्याल गर्नुहोला। यता चैनपुत्र चाहिँ आज बिहानदेखि अलिक चिसो भएको हो कि जस्तो महसुस लागिरहेको थियो मलाई, खेराइ पनि आफ्नो ख्याल गर्नुहोला है त। हजुर हजुर, ल हुन्छ। तपाईँको पनि रेडियो अलिकति सानो पारिदिनु होला, ब्याकग्राउन्ड आवाज छ। हजुर, ल हुन्छ। अनि यो व्यवसायमा आइपुग्नु भएको छ, तपाईँको शुभकामना सन्देशको कसको लागि?
5: हुन्छ, फर्स्टमा त हजुरलाई मैले दिदी अनु होली मिसलाई आजको दिन शुभ रहोस्, साथमा कार्य सफलता पनि धेरै धेरै शुभकामना, मिठो गर्ने मिठो सम्झना भन्न चाहेँ। अनि मेरी प्यार दिदीको बितेर हुन्छ, सानोमा यसबाट कार्य सफलको धेरै धेरै शुभकामना दिदी, साथमा मिठो मिठो सम्झना भन्न चाहन्छु। अनि मेरी प्यारी मम्मी अनि छोरी टोलमा शेरपाती बिरामी छ, उहाँहरू दुवैजनालाई सस्तोलाको धेरै धेरै शुभकामना, तरिनी फोन है भन्न चाहे। अनि कार्य सफलताको धेरै धेरै शुभकामना छ सुरेश राणा मगर, सुकुमार जुबाङ सर हिजो मात्र जन्मदिन मनाउनु भयो, ढिलै भए पनि रेमा थामीलाई चाहिँ जन्मदिनको लागि शुभकामना व्यक्त गर्दछु। अघि भर्खरै कल गर्दै हुनुहुन्थ्यो तीर्थ राईलाई नि शुभदिन, साथमा कार्य सफलताको धेरै धेरै शुभकामना, अनि दिलकुमार भन्छ, सम्झनाहरू भन्छ। अनि अहिलेसम्म जस्तै प्रोग्राम सुन्नुहुन्छ मन कुमारी कार्तिक, चन्द्रमाया तामाङ, सपना तामाङ, अनि अहिलेसम्म जस्तै प्रोग्राम सुन्दै हुन्छ मलाई निमु शेर्पा भने चिन्नुहुन्छ, चिन्नुहुन्न सम्पूर्ण शुभदिन, साथमा कार्य सफलताको धेरै धेरै शुभकामना भन्दैछु।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला निमु शेर्पा, संखुवा सभा बाँस भवनको साथी, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ, म उहाँले पनि अनेर गरिहाल्छु। हेलो, नमस्ते।
6: हेलो, गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सुरज राई तुम्छ, भोजपुर घर भइहाल मलेसियाबाट बोल्दै हुनुहुन्छ। हजुर, के छ नि तपाईँको खबर खबर सुनाउनुहोस्, यो समयमा के गर्दै हुनुहुन्छ?
6: मेरो खबर एकदम ठिक छ। अहिलेको समयमा म खाना खाएर सुत्न लागेको छु। हजुरको के कस्तो छ?
0: हजुर, मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ। अब त्यस्तो नयाँ नौलो खबर त सुनाउन लागेको केही छैन, ठिकै छ, राम्रै छ भनौँ न है।
6: हुन्छ, सधैँभरि राम्रै खबरहरू सुन्न पाऊ है त।
0: हजुर हजुर, ल हस् हुन्छ। अनि आइपुग्नु भएको छ कार्यक्रममा सुरजी, व्यवसायमा तपाईँका शुभकामना सन्देशको कसको लागि?
6: हस् हुन्छ, आजको मेरो शुभकामना सन्देश राख्नु पर्दा फर्स्टमा हजुर लगायत रेडियो इन्टा अरुण इन्टा दिनलाई नै आजको दिन सुखद बितोस् यहाँहरूको, र कार्य सफलताको पनि शुभकामना छ यहाँहरूलाई भन्न चाहन्छु भने आजको दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो ईश्वरी नेवाङको कान्छी बहिनी युनिसा नेवाङ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना छ है भन्न चाहन्छु भने हिजोको दिनमा जन्मदिन मनाउनु भयो हाम्रो मिडिया प्रेमी हुनुहुन्छ रिमा थामी भोजपुरको, उहाँलाई एक दिन ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना छ भन्न चाहन्छु भने बाँकी मलाई चिन्नुहुने अथवा अहिलेको समयमा कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णलाई नै आजको दिन शुभ बितोस् भन्दै हजुरको बसाइबाट छुट्टिन चाहन्छु। हस् त, नमस्ते, शुभ दिन।
0: हजुर नमस्ते, टेक योर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुरज राइतम छ भोजपुर घर बैहाल, यति बेला मलेसियाबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो नमस्ते।
7: नमस्कार हजुर, आज श्रीकृष्ण जन्माष्टमी हजुरलाई श्रीकृष्ण राधेश्याम।
0: हजुर हजुर नमस्ते, नमस्कार, गुड मर्निङ। हजुरलाई पनि एकदमै श्रीकृष्ण जन्माष्टमीको धेरै धेरै शुभकामना छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर इटहरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ, के छ नि तपाईँको खबर खबर सुनाउनुहोस् न।
7: हजुर अरू सबै आराम कुरम राम्रै छ, दिन पनि शीतकाल छ, आज कृष्ण जन्मदिन भएर होला, राम्रो भइरहेछ हजुर।
0: हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, एकदम एकदम टोटल्ली फाइन छ, सधैँभरि यस्तै राम्रै रहनु होला है त। हजुर हजुर, ल हुन्छ। अनि कार्यक्रममा आइपुग्नु भएको छ हाम्रो युवराजजी, तपाईँका विशेष शुभकामना सन्देशको कसको लागि?
7: हजुर सम्झना गर्नुपर्दा सर्वप्रथम हजुर लगायत के अरे सम्पूर्ण साथीलाई कति कति नमस्कार। त्यसै गरी हजुरको के अरे भोजपुरमा हुने हाम्रो राजीव कोटवालतिर सम्झना हुने सीता भण्डारी, अनि कहिले हुने हाम्रो रोजिना झन्डै पनि, त्यसरी मेरो घर श्रीमती छोरा छोरी नाति नातिनालाई
0: हजुर नमस्ते, टेकियोर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला युवराज पोखरेल हुनुहुन्थ्यो इटरीबाट, उहाँसँग म छुट्यो। यति बेला व्हाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ? हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, सेवा सेवार हो, कहाँबाट को बोल्दै हुनुहुन्छ?
8: हजुर म भन्नुपर्दा मरुम चिराबारी घर भइहाल प्रवास मलेसियाबाट दिसे गर्दै
0: हजुर मोरङ केराबारी घर भई हाल यति बेला मलेसियाबाट राई पिके राई बोल्दै हुनुहुन्छ है?
8: राई पिके राई बोल्दैछु भन्नुपर्छ के छ भने हजुर लगाएर नै हाम्रो अरुण एप्रिको आजको दिनको खबर।
0: हजुर हाम्रो पनि खबर खबर सबै ठिकठाक छ, राम्रै छ भन्नुपर्छ, हामी सबैजना सन्चै छौँ आरामै छौँ भन्नुपर्छ पर्छ है त राईजी।
8: हुन्छ सन्डे भरि आराम खुसले रहनु होला,
0: हजुर हजुर हस् हुन्छ, तपाईँ पनि सधैँभरि यस्तै राम्रै रहनुहोला। अनि राईजी कार्यक्रममा आइपुग्नु भएको छ, व्यवसायमा तपाईँका शुभकामना सन्देशको कसको लागि?
8: हुन्छ आजको दिनको शुभकामना सन्देश गर्नुपर्दाखेरि पर्दै मिठो प्रोग्राम चलाउनु सजिलोको लागि आज दिन मात्र नभएर आउने भन्न चाहन्छु, त्यसै गरेर टेक्निसियनमा रहनुहुनेलाई सबै कामना गर्न चाहन्छु, साथै हाम्रो अरू शुभ दिनको कामना भन्न चाहन्छु। अनि मेरा केही मित्रहरूको नाम दिनु पर्दाखेरि हुनुहुन्छ साथी मिडिया प्रेम साथी हुनुहुन्छ भोजपुरतिर अनिसा बुनु, अनि हुन्छ दुर्गा पदल उमेश चामलिङ, अनि घरतिर हुन्छ हरपल रोशनी, अनि उदयपुर घरकै धारातिर हुन्छ राजवली मकर सिम्पल सरिना गुरुङ, पाँचतिर हुनुहुन्छ राजेश राई, अनि कुवेततिर हुन्छ जुनिता तामलिङ राई, समसबतिर हुन्छ रञ्जना बाइन राई, केटिङतिर हुन्छ बहिनी स्मारिका, केटिङतिर हुन्छ नवीन भाइ,
0: हजुर
8: मेरो घर फल सबैलाई आजको दिनको शुभकामना सोचेर चाहन्छु।
0: हजुर नमस्ते, टेक्योर भाई भाई साथी हुनुहुन्थ्यो यति बेला, राई पिके राई हुनुहुन्थ्यो मोरङ केराबारी घर भई हाल मलेसियाबाट उहाँसँग छुटे। यति बेला फेसबुक रेडियो लाइभ तर्फ लाग्छु, धेरैजना साथीहरूको कमेन्ट मैले देखिरहेको छु, कमेन्ट पनि मैले व्यवसायमा रिड आउट गर्नुपर्ने हुन्छ। प्रेम भण्डारीले गुड मर्निङ अल भन्नुभएको छ, त्यसै गरी यति बेला हसिन मल्ला हुनुहुन्छ, उहाँले बसन्त श्रेष्ठ गुड मर्निङ भन्नुभएको छ, उहाँले के गर्नु के भन्नुभयो, बसन्त श्रेष्ठ गुड मर्निङ भन्नुभएको छ। त्यसै गरी यति बेला सोनिम्राई हुनुहुन्छ, गुड मर्निङ साथीहरू, गुड मर्निङ हजुर साथीहरू, उहाँले लेख्नुभएको छ गुड मर्निङ अल मि सयात्रीसहरू भन्नुभएको छ, भन्दा पनि उहाँले सोनिम्राई हुनुहुन्छ, उहाँको कमेन्टलाई म हेर्दैछु। सायमा सयात्री रियम रुबी लगायत सबैमा शुभदिन भन्नुभएको रहेछ। त्यसै गरी यति बेला साथीले एकैजना साथीले यति धेरै कमेन्ट नगरिदिएको भए हुन्थ्यो साथी, होइन तपाईँले एउटा मात्रै कमेन्ट छोडिदिनुहोस् न, एकदमै कमेन्ट तपाईँको झन्डै 10-11-12 कमेन्ट मैले यहाँ देखिरहेको छु। यति बेला राजकालीकोटेले हाई गुड मर्निङ नमस्ते मि झापाले हिरो राजकालीकोटे बिरतामर झापा जस्ट नाउ युवेबाट सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी जेमी नेम्बाङले हेलो गुड मर्निङ नमस्ते मि जेनी नेम्बाङ फ्रम पास्तरबाट हेभ अ ग्रेट डे अल भन्नुभएको छ। कल्पना साम्पाङले भोजपुर गर्वै हाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु है, मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट वेल सन् भन्नुभएको छ र सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते मिडिया प्रेमी राई अनिसा भोजपुरबाट कार्यक्रम सुन्दैछु है भन्नुभएको छ उहाँले। त्यसै गरी लेख्नु भएको छ प्यारो भान्जा अनुहाङ राई डियर मुटु अस्मी राईलाई गेट वेल सन् र शुभदिन सबैमा भन्नुभएको छ। त्यसै गरी यति बेला राई पिके राई हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते म पनि सुन्दैछु है फेसबुक लाइभ मार्फत, आजको दिनमा विशेष शुभकामना सन्देश राख्नु पर्दा रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्नुभएको छ र साथीहरू भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। त्यसै गरी मनिका सम्याङ राई हुनुहुन्छ, सरी साम्पाङ राई हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ। सपना तामाङ मोक्तानले हेलो गुड मर्निङ नमस्ते, म सपना तामाङ मोक्तान हो यता पाँच खबनबाट सुन्दैछु है हजुरलाई, मिस यु हजुरलाई अनि सबै सबैमा शुभदिनको कामना गर्नुभएको छ। ल हुन्छ सपनाजी, तपाईँलाई एकदमै धेरै धेरै शुभ सम्झना छ। त्यसै गरी यति बेला चन्द्रमाया तामाङले गुड मर्निङ सुमिता मी चन्द्रमाया तामाङ फ्रम पाँच खपनबाट मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते म पनि कार्यक्रम सुन्दैछु है सबै सबैमा शुभ दिन पाँच खपनबाट भन्नुभएको छ। गेट वेलसन मम्मी एन्ड छोरालाई भन्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँ मम्मीलाई भन्नुभएको रहेछ, छोरा त होइन रहेछ उहाँको कमेन्ट हेर्दैछु म, तर एकदमै साथीले धेरै कमेन्ट गर्नुभएको रहेछ एकजना साथी, त्यसरी कमेन्ट नगरिदिनु होला भन्न चाहन्छु। उहाँले लेख्नुभएको छ गेट वेलसन प्यारी मम्मी एन्ड छोरी डोलमा एन्ड मिस यु अल भन्नुभएको छ। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गरिहाल्छु कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते,
9: हेलो गुड मर्निङ नमस्ते,
0: हजुर गुड मर्निङ नमस्ते, कार्यक्रममा स्वागत छ हाम्रो चन्द्रमाया तामाङज्यूलाई। हजुर ल हुन्छ, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
9: मेरो खबर खबर सबै ठिकै छ भन्नुपर्छ, यतिखेर चाहिँ म खाना पकाउँदै प्रोग्राम सुन्दैछु भनौँ न।
0: हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, खाना पकाउँदै कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
9: हजुर
0: हजुर हजुर ल हुन्छ, अनि मैले तपाईँको कमेन्ट पनि भर्खर भर्खर हेरिरहेको थिएँ, तपाईँको कलमा पनि बोल्न पाएँ, जस खुसी लाग्यो। आइपुग्नु भयो कार्यक्रममा, यो बसाईमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
9: शुभकामना सन्देश राख्नु पर्दा भएको बेला हजुरलाई नै आजको दिन शुभ रहोस् प्लस तर सबैजनाको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि यहाँ हुनुहुन्छ मेरो भदनी मेरिना प्लस रमितालाई नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु, अनि भाउजू सपना तामाङलाई नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु, अनि नाना भावना मगर प्लस सानो कमलालाई नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु, अनि मेरो प्रेमी मिनिस्टर त साथीहरू अब धेरै हुनुहुन्छ, जति पनि साथीहरूले मलाई चन्द्रमाया भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु ल। नमस्ते
0: हजुर नमस्ते, टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला चन्द्रमाया तामाङ सङ्खुवा सभा पाँच खबनको साथी, उहाँसँग छुटेर उहाँले पनि विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने, यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो नमस्ते,
10: हेलो नमस्ते, गुड मर्निङ हजुर, शुभ बिहानी है हजुर।
0: हजुर गुड मर्निङ नमस्ते, शुभ बिहानी, कहाँबाट को बोल्दै हुनुहुन्छ?
10: म भोजपुरदेखि राजु कटल बोल्दैछु हजुर, बल्ल बल्ल आइपुग्यो, ट्राई गर्दै थिएँ लाग्दैन कि कसो भन्दै थिएँ, यसो आइपुग्न पाएँ, जस बोल्न जुरे गर्दो हजुर।
0: हजुर हजुर एकदमै भोजपुरबाट राजु कटुवाल आइपुग्नु भयो, के गर्ने होइन, अब कहिले कहिले लाग्छ कहिले लाग्दैन, हजुर म एकदमै सन्चै छु, आरामै छु, तपाईँले कस्तो छ? हजुर हजुर, ल सधैँभरि यस्तै राम्रै आरामै रहेको खबर सुनिराख्नु पाऊ है त।
10: हस् हुन्छ हजुर, एकदम आराम रहनु होला, म पनि सबै कामना गर्छु हजुरलाई। शुभकामना राख्छु नि त है,
0: पालन
10: दिनुपर्छ अब आजको दिन हजुरलाई शुभ र साथमा गएर सबैलाई कामना भने, अनि शुभ दिनको कामना भने रेडियो अरुण होल इन्टर टिमको लागि आजको दिन शुभ र साथमा गएर सबैलाई कामना भने, यति बेला जो जतिले रेडियो सुनेर बस्नु भएको सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना साथमा गएर सबैलाई कामना भन्दै सबैलाई मिठो नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो राजु कटुवाल भोजपुरबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ कार्यक्रममा। र अब पनि कार्यक्रम शुभ सन्देशको व्यवसायमा म फेरि पनि गीततर्फ लाग्छु। बुद्ध जन्मेको मेरो देश बोलको गीत छ, यो गीत रहनेछ गीत दोस्रो सांकेतिक कोसेली। गीत सुन्दै रहनुहोला, गीतपछि छोटो विश्राम रहनेछ, विश्रामपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह देखेर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
6: अन के साह्रो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
5: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
6: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
5: धन्यवाद दादा, म अहिले नै गइहाले।
6: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार डसना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841500600।
5: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 9840069782।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि। मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
7: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि, सब थोक त्यहीबाट हुन्छ त।
9: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा।
10: गर्दा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
11: त्यति मात्र होइन, विवाह व्रत बन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
12: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधि नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98421-93181 र 98-69-68-33-33।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाइमा छोटो विश्राम राखेको थिए। विश्राम प्रसाद पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले फ्रिक्वेन्सीबाट पनि सुनिराख्नु भएको छ, सँगसँगै फेसबुक लाइभबाट पनि सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देश व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीबाट यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। यो 1 घण्टा अवधिबाट हामी तपाईँहरूसँगै रहन्छौ र तपाईँको विशेष शुभकामना सन्देशहरूलाई सम्हाल्नेछौ। र अब पनि म ढिला गर्दिनँ, यो व्यवसायमा म फोन लाइन तर्फै लाग्छु। कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यर गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर हजुर, नमस्ते, गुड मर्निङ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, इलामबाट दिल्सा राई नै बोल्दै हुनुहुन्छ। ल, हजुरलाई कार्यक्रममा स्वागत गरे है त।
1: हजुर
0: हजुर, ल हस् हुन्छ। अनि के गर्दै हुनुहुन्छ दिल्साजी बसाइमा? हजुर, भनेपछि प्याज रोप्दै भन्नुभयो? हजुर, चिया पिउँदै प्रोग्राम सुन्दै हुनुहुन्छ है? हजुर, ल हुन्छ, मैले सुन्न जान्दिनँ होला, त्यसको लागि म क्षमा चाहन्छु। म त प्याज रोप्दै भनेर जस्तो सुने, तर चिया पिउँदै भन्नुभएको रहेछ। अनि के छ? हजुर हजुर, कानले कुनै कुनै बेला के सुन्छ सुन्छ थाहा हुन्न होइन। अब अनि के छ इलामतिरको हालखबर, अनि तपाईँ लगायत इलामतिर के कस्तो छ मौसम अहिले?

0: हजुर अरुण बारीबाट वरुण चञ्चले बोल्दै हुनुहुन्छ। के छ हाम्रो वरुणजीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर ठिकै छ, राम्रै छ है? हजुर ल हस् हुन्छ नि, आइपुग्नु भएको छ कार्यक्रममा वरुणजी। यो समयमा तपाईँको शुभकामना सन्देश को कसको लागि?
1: विशेष गरी अब तपाईँलाई नै अब आजको दिन एकदम शुभ र पनि कार्यसफलता धेरै खुसी छ भन्न चाहन्छु। अनि मेरो प्रिय साथी हाम्रो डाक्टर विराटको वाइफको चाहिँ आज जन्मदिन परेको छ, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी बुहारी लक्ष्मी तामाङको बिरामी छिन् अनि उसी आज जलसम्मलाई पनि शुभयात्रा अनि घर श्रीमन तुरङ्गीलाई पनि शुभयात्रा भन्न चाहन्छु अनि विद्यापति पनि भन्न चाहन्छु। अनि मेरो एकदम प्रिय साथी आज स्वयं बस्नेत अनि हाम्रो ढकाल धर्मराज गमन भूषण तामाङ पूर्वेली आकाश राई अनि हाम्रो लविता सन्तोष हुनुहुन्छ अनि अब धेरै साथीहरू हुन्छ र दुर्गा पुलको गन्तीमा बसिहाल्छ
0: हजुर। नमस्ते टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले राई भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुट्यो। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला म फोन लाइन तर्फै लाग्छु, कोही साथी हुनुहुन्छ लाइनमै, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तामकोबाट मन कुमारी कान्छी कुलुङ, कार्यक्रममा स्वागत छ हजुरलाई। हजुर ल अनि के छ हाम्रो मन कुमारीजीको खबर खबर सुनाउनुहोस् अनि तामकोतिर के कस्तो छ? हजुर मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। मौसम आज सबैतिर उस्तै रहेछ भन्ने कुरा बुझ्यो होइन? अब यतातिर अनि बाहिर धुमिरहेको छ, घाम लाग्न सकेको छैन। हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा, यो समयमा तपाईँका शुभकामना सन्देश कसको लागि? हजुर नमस्ते टेक्योर भाइ भाइ, साथी हुनुहुन्थ्यो यति बेला शङ्खुवा सभा तामकोबाट मन कुमारी कान्छी कुलुङ, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर रा यो समयबाट छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो नमस्ते।
2: नमस्ते नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पाँच खबरबाट निता तामाङ बोल्दै हुनुहुन्छ है? हजुर अनि के छ हाम्रो निताजीको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, घरतिर बसी बसाई अनि खाना बनाउँदै हुनुहुन्छ होइन? हजुर हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो आउनुभयो कार्यक्रममा। अनि यो समयमा तपाईँको शुभकामना सन्देश कसको लागि?
2: शुभ दिन रहोस् अनि कार्य सफलताको शुभकामना भन्छु। अनि अहिलेको समयमा ज जसले कार्यक्रम सुनिरहनु भएको छ उहाँहरू सबैजनालाई कार्य सफलताको आजको दिन शुभ रहोस् भन्दै छुटे। बाई बाई।
0: हजुर नमस्ते टेक योर बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला शङ्खुवा सभा पाँच खबरको साथी निता तामाङ, उहाँले पनि सबै सबै साथीहरूमा एकमुष्टमा शुभकामना सन्देश राखेर यो अवसरबाट छुटिसक्नु भएको छ। यति बेला फेसबुक अडियो लाइभमा केही कमेन्टहरू पनि मैले हेर्दैछु। यति बेला विनिता दाहाल सुबेडी हुनुहुन्छ, हेलो दि के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ, म ठिकै छु। उहाँले लेख्नु भएको छ मोरङबाट है, मोरङबाट त होइन, उहाँले लेख्नु भएको छ डिकेटीबाट हो, मोरिङ विशेष राख्नु पर्दा खुसबु सुबेडी, त्यसै गरी लगायत सबै सबैमा भन्नुभएको छ। त्यसै गरी यति बेला पौडेल एमपी हुनुहुन्छ, गुड मर्निङ अल भन्नुभएको छ उहाँले, नवीन जोशी हुनुहुन्छ, उहाँले गुड मर्निङ शुभ दिन सबै सबैमा भन्नुभएको छ, उहाँले डबल कमेन्ट गर्नुभएको रहेछ, अछामबाट सुन्दैछु है भन्नुभएको छ। विपिन रुमताली राई हुनुहुन्छ, उहाँले हेलो हेलो भन्दा पनि ह्याप्पी बर्थडे टु यु सानी बबिता राईलाई भन्नुभएको छ। त्यसै गरी यति बेला दिलसा राई हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ सुमिता सेवा

0: दिलसा ग्रीन सिटी लामबाट हो। डियर मित्रले प्यारी नाना जुनिता चामलिङ राई गेटोल गेटोल सन अनि लुखुरी माइली अस्मि सोताङलाई छिटो आऊ भन्न छिटो उठ भन्न चाहन्छु भन्नुभएको रहेछ उहाँले। त्यसै गरी यति बेला राइडी अर्न हुनुहुन्छ उहाँले पनि यति बेला गुड मर्निङ सेवा अल भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। ल हुन्छ दिलसाजी तपाईँलाई धन्यवाद छ कमेन्टको लागि। हाम्रो अस्मिलाई उठाउँदै हुनुहुँदो रहेछ कमेन्ट मार्फत है। यति बेला कोही साथी हुनुहुन्छ? हेलो नमस्ते। हजुर गुड मर्निङ शुभ बिहानी नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट नानु निस्मा राई बोल्दै हुनुहुन्छ है? हजुर के छ हाम्रो नानु निस्माजीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर सबै ठिकै छ राम्रै छ बारीतिर मकै भाँच्दै हुनुहुन्छ? म ठिकै छु सन्चै छु आरामै छु भन्नुपर्छ। तपाईँ पनि आरामै हुनुहुन्छ होला नि त होइन र? हजुर ल हुन्छ सधैँभरि यस्तै राम्रै खबर सुनिराख्न पाऊ। अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देश कसको लागि? हजुर नमस्ते टेक केयर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट नानु निस्मा राई उहाँसँग म छुटे। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर निवास शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। के छ निमा यति बेला के गर्दै हुनुहुन्छ? हजुर खबर ठिकै छ राम्रै छ बसी बसाइ छ घर रुमतिरै होइन? हजुर ल हस् हुन्छ अनि आइपुग्नु भएको छ कार्यक्रममा यो बसाइमा तपाईँका शुभकामना सन्देश कसको लागि?
1: प्रथम त हजुरलाई नै शुभदिनका शुभलाई शुभकामना हुन चाहन्छु। अनि त्यस पछाडि आगामी दिनमा जन्मदिन मनाउनु राजेश कुमार माझीलाई जन्मेको लागि शुभकामना गर्न चाहन्छु। अनि त्यस पछाडि आज मरण साथीलाई ग्रामीण साथीलाई ग्रेजुएसन भन्न चाहन्छु। अनि
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो निमा शेर्पा काठमाडौँबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे। उहाँले पनि शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ र आजको लागि लास्ट टाइम लकी कलर एकजना साथी लाइनमा हुनुहुन्छ म उहाँलाई अनेर गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ? पाँच खपन नगरपालिका कतिबाट भन्नुभयो? पाँच खपनबाट अस्मिता तामाङ भन्नुभयो। ल के छ हाम्रो अस्मिताजीको खबर खबर सुनाउनुहोस् न। हजुर ठिकै छु आरामै छु। तपाईँ फर्स्ट टाइम कुराकानी गर्दै हुनुहुन्छ है मसँग? हजुर ल कार्यक्रममा नि स्वागत गरे अस्मिताजी। अनि तपाईँ अरू बेला के गर्नुहुन्छ? हजुर स्कुलतिर जानुहुन्छ अनि आज चाहिँ नजानु हुने भनेपछि आज छुट्टी छ है? हजुर ल हुन्छ आउनुभयो खुसी लाग्यो कार्यक्रममा सहभागिता जनाउनु भयो धन्यवाद छ हजुरलाई। र अब पनि तपाईँको विशेष शुभकामना सन्देश तर्फै लागौँ न त कसको लागि राख्नुहुन्छ? हजुर हजुर भन्दै हामी छोड्छौँ है भन्दै साथी हुनुहुन्थ्यो यति बेला अस्मिता तामाङ हुनुहुन्थ्यो सरी अस्मिता तामाङ हुनुहुन्थ्यो पाँच खपनबाट उहाँसँग छुटेँ। र अब पनि म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ मैले पनि लगभग कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसकेको नै छ। यति बेला केही कमेन्टहरू छन् बाँकी ती कमेन्टहरू पनि म हेरिहाल्छु। जुनु तिवानी तिगेलाले पनि यति बेला गुड मर्निङ अल भन्नुभएको छ। सञ्जिता ब्लन हुनुहुन्छ उहाँले शुभ दिन सबैमा भन्नुभएको छ। त्यसै गरी यति बेला अञ्जना शङ्कर कोइराला हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते शुभ बिहानी सबै सबैमा म यता पाँच खपन नौबाट अञ्जना शङ्कर हो भन्नुभएको छ। त्यसै गरी मिना कार्की खड्का हुनुहुन्छ उहाँले गुड मर्निङ दिदी इट्स मी मिना मिना फ्रम धनकुटाबाट हो, सुन्दैछु यात्रा सफलताको शुभकामना मेरो दिदी रक्षा रेणुका छेत्रीलाई भन्नुभएको रहेछ। त्यसै गरी यति बेला नानु प्रीति हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते म धनकुटाबाट है सबैमा शुभ दिन भन्नुभएको छ। योगिनी मेहाङले पनि यति बेला शुभ दिन मीडिया प्रेमी श्रोता मनहरूमा भन्नुभएको छ। त्यसै गरी शान्ति विशेले गुड मर्निङ अल भन्नुभएको छ। सुमन कटुवाल हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ नमस्ते चैनपुरतिरको खबर म सुमन कटुवाल भन्नुभएको छ। के छ चैनपुरतिरको खबर भन्नुभएको छ, एकदम ठिकठाक छ। सुमन कटुवाल घर खराङ भन्नुभएको छ, उहाँले हाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु है सबै सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी कृष्ण भन्दा पनि ढकाल धर्मराज हुनुहुन्छ, उहाँले कृष्ण जन्माष्टमीको सबैमा शुभ दिन भन्नुभएको छ, शुभकामना पनि भन्नुभएको छ। र अन्तिम कमेन्ट हाम्रो ढकाल धर्मराजीकै रहेछ, उहाँले कृष्ण जन्माष्टमीको सबै सबै साथीहरूमा शुभ दिन भन्दै जानुभएको छ। उहाँले थ्याङ्क यू सो मच कमेन्टको लागि। र अब पनि यति भन्दै भन्दै म कार्यक्रम शुभ सन्देशको बसाइबाट लगभग मैले पनि कार्यक्रमबाट विदा मागेर जाने बेला भइसकेको छ। यतिन्जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यतिन्जेलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई विशेषै धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ, केही अन्यर्थ नगर्नु होला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी मनहरूलाई फेरि पनि अन्तिममा फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता आजको बसाईबाट छुट्टिन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

साथै विभिन्न डिजिटलका प्लेटफर्महरूबाट पनि नेपाली बहस देखेर प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं। सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौं। आदरणीय श्रोता, अहिले पछिल्लो समय नेपाली कंग्रेसभित्र देखिएको विवाद र फेरि नेपाली कंग्रेसले फरक फरक महाधिवेशनको मिति तय गरेको छ। कंग्रेस संस्थापन र इतर पक्षले अब कंग्रेसको भूमिका, कंग्रेसको स्थिति अब के हुन्छ भन्ने विषयमा पनि चर्चा परिचर्चा व्यापक रूपमा भइरहेको छ। एकातिर विपत्तिको दोहोरो मार छ, बाढ़ीले बर्बाद, अर्कोतिर कृष्ण भीरको पीर छ, पुरानो घाउ फेरि बल्झिएको छ। सड़क खुलाउन कम्तीमा पनि दुई साता लाग्ने स्थिति छ। ग्यासको अभाव हुने सिर्जना भएको छ। काठमाण्डुमा बुलेटहरू आउन सकिरहेका छैनन्। ग्यासका बुलेटहरू ग्यास सिलिण्डर भरेर काठमाण्डु ल्याउनुपर्ने बाध्यता छ। त्यसको कस्ट

सिकारको समयमै उद्धार हुन नसक्दाखेरि उनीहरू अहिले छटपटाइरहेका छन्। आफन्तहरू निकै छटपटा हाटमा छन्। आदरणीय श्रोता, भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारले निर्णय समेत गरेको छ। त्यसैले गर्दाखेरि अहिलेको अवस्थामा हामी निकै ठूलो चुनौतीमा छौं, निकै ठूलो अप्ठ्यारो परिस्थितिमा छौं र यो अप्ठ्यारो परिस्थितिबाट पार पाउनका निम्ति अब सबै नेपालीहरू र सबै राजनीतिक दलहरूले ऐक्यबद्धता जनाउनु पर्ने एउटा स्थिति छ। शोक र अभावका बीचमा बौरिँदैछ भारको बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको भारकोमा केही विद्या 40-50 जना लामा राखेर दाहसंस्कार गर्ने परम्परा छ, तर अहिले न त सब छन् न त त्यसरी लामा राख्ने अवस्था, सब बिना नै अन्तिम दाहसंस्कार चलिरहेको छ। आदरणीय श्रोता, त्यसैले गर्दाखेरि यो निकै ठूलो पीड़ा हो। यो गोसाईकुण्ड ठूलो भारको सबैभन्दा पुछारको गाउँमा निकै ठूलो शोक यतिखेर पैदा भएको छ। रसुवा, नुवाको, ढाडेङ, चितवन लगायतका ठाउँमा निकै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ। त्यसैले आदरणीय श्रोताहरू, हामी प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता देखिएको छ। विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायको 15 करोड़सम्मको राहत जुटेको छ। भटेकुसी बाढ़ी पीड़ितको उद्धार राहत र व्यवस्थापनका लागि कसैले खाजाको पैसा दिएका छन्, कसैले घरमा जम्मा गरेको रकम दिएका छन्, कसैले तीजको दर रोकेका छन्, कसैले आफ्नो पारिश्रमिकबाट छुट्याएका छन् र निजी क्षेत्रका उद्यमी व्यवसायीले समेत ठूलो रकम यतिखेर सहयोग गरेका छन्। आदरणीय श्रोता, त्यसैले नेपालीहरू दुःखमा एक ठाउँमा आउँछन्, दुःखमा मलम लाउनका निम्ति सबैजना तयार हुन्छन् भन्ने एउटा हाम्रो सांस्कृतिक मूल्य मान्यता पनि छ, हाम्रो विगतदेखि चलिआएको एउटा सामाजिक परम्परा पनि छ। त्यसमा दुःखमा नेपालीहरूले साथ दिन्छन्। त्यसैले आदरणीय श्रोताहरू, अहिलेको यो निकै ठूलो कहाली लाग्दो अवस्थामा निकै समस्या यतिखेर सिर्जना भएको छ देशलाई, देश अन्यलमा छ। त्यसैले सबैले राष्ट्रका लागि योगदान गर्नुपर्ने बेला यतिखेर भएको छ। म तपाईँलाई जानकारी गराउन चाहन्छु, नागरिकले क्यूआर मार्फत सहयोग गर्न सक्नेछन्। सहयोग रकममा विद्युतीय कारोबारको सीमा नलाग्ने भएको छ। रेमिट्यान्स मार्फत निशुल्क पैसा पठाउने सुविधा पनि यतिखेर छ। आदरणीय श्रोता, त्यसैले गर्दाखेरि यसमा सबै नागरिकहरू एकजुट हुनुपर्ने एउटा परिस्थिति यतिखेर सिर्जना भएको छ। उद्योगी व्यवसायीलाई प्याकेज, सर्वसाधारणलाई गासबासकै चिन्ता छ। बीमा कम्पनीमा थपिएको छ 26 अर्बको दायित्व। अब त्यो विपत्तिले, त्यो महामारीले हरेक क्षेत्रलाई असर गरेको छ, अर्थतन्त्रका हरेक क्षेत्रलाई। केरुङ नाकाबाट चीनतर्फ गएकाहरूको पनि तथ्याङ्क त्यति छैन। भदौ 10 गते बिहान बाढ़ी आउनु अघि अर्थात 8:35:03 जाँदा नेपालको अध्यागमन कार्यालयबाट 97 जनाले आवत जावत गरेको देखिएको छ। चीनले नेपाल सरकारलाई पठाएको तथ्याङ्क अनुसार 98 जना आवत जावत गरेका छन्। आदरणीय श्रोता, यतिखेरको अवस्थामा अझै पनि तथ्य तथ्याङ्कहरू संकलन हुने क्रम जारी छ। के कति तथ्य तथ्याङ्क थियो त्यसका बारेमा अझै क्लियरिटी हुन सकिरहेको छैन। कतिको मृत्यु भयो भन्ने कुरा समेत, आँकडा समेत क्लियर हुन नसकिरहेको एउटा बाध्यात्मक एउटा परिस्थिति छ। आदरणीय श्रोता, सड़क मार्ग नहुँदा सब संकलनमा समेत निकै ठूलो सकस भएको छ। यतिखेर जता हेर्यो त्यतै उराट लाग्दो परिस्थिति छ। धेरै सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउन सकिरहेका छैनन् र सम्पर्कविहीन भएकाहरूका आफन्तहरू यतिखेर निकै भौतारी रहेको एउटा परिस्थिति छ। राज्यले समयमा राम्रोसँग तदारूकताका साथ जसरी काम गर्न सक्नुपर्ने हो त्यो गर्न सकेन भन्ने खालका पनि आलोचनाहरू र गुनासाहरू पनि आएका छन्। हेलीलाई जबरजस्ती रूपमा आफू अनुकूल प्रयोग गरियो र आफू अनुकूलका व्यक्तिहरूका लागि मात्रै शुरू शुरूमा हेली प्रयोग गरियो भन्ने खालका विषयहरू पनि यतिखेर जोडिएर आएका छन्। सिङ्गो देश दुख्दा शोक मात्र, जल्दा सार्वजनिक विदा दिएको विषयलाई पनि अहिले उठाइएको छ। सरकारले भदौ 10 गते भटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीमा ज्यान गुमाएकाको स्मृतिमा 22 गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यसैले 30 दिन बाढ़ीमा ज्यान गुमाउनेको 13 दिन हुन्छ। राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेश स्थित नेपाली नियोगहरू राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ र मन्त्री परिषदको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको छ। त्यसैले मन्त्री परिषदले भदौ 23 गते जेनजी शहीद दिवसका अवसरमा भने देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि कुराकानी गर्नेछौं। उद्धार कर्मीहरूलाई निकै ठूलो सकस छ। नेपालसँग त्यो जनशक्ति भए तापनि, जलविद्युत आयोजनाका प्राविधिकहरू ती जनशक्ति भए तापनि अहिलेको अवस्थामा चाहिँ अलिकति ढिलाइ गरेर सरकारले अनुमति दिँदा त्यसमा केही संकट र केही सकस सिर्जना भएको छ। आदरणीय श्रोता, बाढ़ी प्रभावित क्षेत्रमा महामारीको निकै ठूलो जोखिम छ। यसमा महामारी फैलन सक्ने पनि चिन्ता छ। पुनर्निर्माणलाई तीव्र बनाउन संसदीय समितिले निर्देशन दिएका विषयहरू पनि आजको बहसमा हामी समेट्दैछौं र कृत्रिम अभाव सिर्जना गरी मूल्य वृद्धि भएको छ, सरकारी अनुगमन कर्मकाण्डी भएको छ, यस विषयमा पनि आजको

0: चर्चा गर्दैछौ। आत्मीय श्रोता, नेपालीहरूलाई धेरै शोक छ, यतिखेर बाटोको शोक छ, राहतको शोक छ, घाँसबासको शोक छ, बाढी पीड़ितका लागि पहिलो चरणको आर्थिक प्याकेजको घोषणा त भएको छ, कर छुटदेखि सहुलियतपूर्ण कर्जासम्म दिने कुराहरू आएका छन्। राहत प्याकेज भित्र क्षतिग्रस्त सवारी पुनः आयात गर्दा 100% भन्सार छूटको व्यवस्था गरिएको छ। नष्ट भएका मेसिनरी तथा उपकरण आयातमा पनि महसूलमा पुनः छूट गराइएको छ। बाढ़ीमा नष्ट वस्तुको पुनः आयातमा पहिले तिरेको महसूल समायोजन हुने भएको छ। कर विवरण र भुक्तानीको म्याद कार्तिक 25 गतेसम्म रहने भएको छ। प्रत्यक्ष प्रभावितलाई आयकरमा पूर्ण छूट दिने भइएको छ। स्थानीय कर तथा शुल्कमा सहुलियत दिन प्रदेश र स्थानीय तहलाई आग्रह गरिने भइएको छ। बैंक कर्जा एकपटक पुनर्संरचना पुनर्तालिकीकरण गर्ने पनि बताइएको छ र 1 वर्षसम्म सहुलियत ब्याज दरहरू लागू हुने बताइएको छ। कर छुटदेखि सहुलियत कर्जासम्म दिने सरकारको तयारी छ र विदेशी लगानीकर्ताले झण्डै 34 अर्ब रूपियाँको लाभांश लगेका खबरहरू पनि छन्। लाभांश फिर्ताको वृद्धि दर 170% पुगेको छ। लाभांश विदेश जाने रकम ठूलो हुनु परिपक्व विदेशी लगानीको व्यवसायले पर्याप्तता नाफा कमाएर आफ्ना विदेशी शेयर धनीलाई प्रतिफल वितरण गर्न सक्ने अवस्थामा पुगेको संकेत रहेको पनि बताइएको छ। आजको बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, संकटको सारथी बनेको छ त्रिभुवन राजपथ, तर सधैं उपेक्षित छ त्यो। 70 वर्ष अघि निर्मित यो सड़क सम्भावित आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम, बाढ़ी पहिरो या प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन। एउटा वैकल्पिक मार्गका रूपमा त्यसलाई प्रयोग गरिएको छ, तर यो उपेक्षित हुने विषय पनि छ। र प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा जाने कि नजाने टुङ्गो लागिसकेको छैन, तर जलवायु परिवर्तनको यस्तो कहाली लाग्दो अवस्थामा प्रधानमन्त्री लेभलको उपस्थिति त्यहाँ हुनुपर्छ भन्ने विषयमा पनि बहस र चर्चा भएका छ। आदरणीय श्रोता, हामी छोटो विश्राम छौँ, विश्रामपछि नेपाली बहसमा पुनः।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चन्द्र बजार घुम्दै दिन बिक्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
1: टेलिफोन नम्बर 029570123,
2: मोबाइल नम्बर 9841067622।
4: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है?
5: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
6: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
6: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862937725 र 9917647729।
7: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
9: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: जति पकाए नि मान्दिन सनाछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यति राम्रो बीचमा नेपाली कंग्रेसका नेता पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत हुनुहुन्छ, दक्षात नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार,
2: धन्यवाद।
1: डाक्टर साहब, नेपालले धेरै विपत्तिहरू खेपिराख्नु परेको छ। भूकम्पको कुरा गरौं, 2072 सालमा, त्यसपछि कोरोनाबाट हामी निकै थिलथिल्यौं, भारतको नाकाबन्दीका कारण पनि निकै अर्थतन्त्र थिलथिल्यो, अहिले पछिल्लो समय रसुवामा आएको महाविपत्तिमा, बाढीले, महाप्रलयकारीले चाहिँ निकै ठूलो धनजनको क्षति गरेको छ। अझै कति सम्पर्क बिहिन्छन्, कतिले चाहिँ ज्यान गुमाउनु पर्यो भन्ने एकिन तथ्याङ्क यतिखेर सरकारसँग छैन। यो दुःखदको घडीमा, यो पीड़ाको घडीमा चाहिँ तपाईँले यो प्रलयलाई र यो प्रलयले निम्ति आएको पछिल्लो मानवीय परिस्थितिलाई चाहिँ कसरी हेर्नु भएको छ डाक्टर साहब?
2: एकदम दुःखद यो घटना भएको छ, त्यसको बयान गर्न साध्य छैन। यति ठूलो आपत बाढीबाट नेपालमा कहिले हामीले सुने बुझे अनुसार कहिले आएको थिएन। यो सखापै भएको छ, यत्रो ठुलो यो धनजनको क्षति एउटा रिभर बेसिनमा त्रिशुली नदीको यो दायाँ बायाँ यो सखाप भएको छ। यस्तो किसिमको त्रासदी आज हामीले भोग्नु पर्यो, यो अत्यन्त दुःखद छ। मेरो त आफ्नो जिल्ला नुवाकोट अत्यन्त रसुवा पछि सबैभन्दा धेरै प्रभावित जिल्लामा पर्छ। धेरै नागरिकहरूले ज्यान गुमाए, स्वदेशी विदेशी विभिन्न जिल्लाबाट यो व्यवसायको क्रममा जानेहरू, पर्यटकहरू, गोसाई कुन्द जानेहरू, मानव सरोवर जानेहरूदेखि लिएर स्थानीय नदी दायाँ बायाँ बसोबास गर्ने, त्यस्तै हाइड्रो पावरमा कार्यरत विभिन्न देशका नागरिक, नेपाली विभिन्न जिल्लाका नागरिकहरू अझै बेपत्ता छन्। अतो पत्तो छैन, धेरैको कन्फर्म आधिकारिक रूपमा पनि ज्ञान गइसकेको हजारौंको संख्या छ। त्यसपछि बेपत्ता जसको अब फेरि अब पत्ता लाग्ने कमै सम्भावनाहरू चाहिँ देखिएको छ। रूमहरूमा अझै लापत्ता छन्। यो अत्यन्त ठुलो त्रासदी र दुःखको घडी हामीले चाहिँ बिहोर्नु पर्यो।
1: अब महाविपत्ति आयो, यो कल्पनै नगरेको यो विपत्तिमा चाहिँ जुन हाम्रो पूर्व तयारीका कुराहरू आउँछन् क्या, पटक पटक चाहिँ हामी यसमा के गर्न सकिन्थ्यो होला डाक्टर साहब? यो प्रकृतिसँग जुझ्न त गाह्रो छ, अझै पनि हाम्रा माथि टाउको माथि 47 हिम बमहरू वा तितरबारहरू झुन्डिएका छन् होइन। जलवायुको हिसाबले नेपालको त नगण्य मात्रामा मात्रै कमजोरी होला, तर छिमेकी राष्ट्रहरूले निकै ठूलो, विश्वको सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने हाम्रै छिमेकी चीन नजिक छ। अब यो अवस्थामा नेपालको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
2: हेर्नुहोस्, अब यो पहिलो कुरा त यदि दुई देशको बीचमा राम्रो सूचना आदान प्रदान गर्ने संयन्त्र र यो लेसेजहरू अत्यन्त खतरनाक यो टाइम बम जस्तो अवस्थामा छन्, त्यस कारण चाहिँ त्यसमा हलचल भएको केही मिनटभित्रै सूचना आदान प्रदान गर्ने, त्यसलाई मोनिटरिङ गर्ने राम्रो मेकानिजम, त्यो यो हलचल काहीँ कतै त्यो फुट्दै त छैन भन्ने त्यस्तो भएको भए तत्कालै यो सूचनाको आदान प्रदान गर्ने र त्यसलाई मोनिटरिङ सँगसँगै गर्ने व्यवस्था भएको भएदेखि कमसे कम अब यो जुन चाहिँ भौतिक क्षति भएको छ, हाइड्रो पावरदेखि घरहरू, अरू संरचनाहरू, फुलहरू, त्यो त रोक्न सकिँदैन थियो। तर मानवीय क्षति जुन ठुलो भयो त्यो क्षति रोक्न सकिन्थ्यो, अब त्यो हुन सकेन। त्यसमा चाहिँ अब दुवै देश अत्यन्त गम्भीर हुनुपर्छ र यो चाहिँ कमजोरी भएको स्वीकार गर्नुपर्छ।
1: सूचना आदान प्रदानमा त्यति राम्रो बलियो सम्पर्क सम्बन्ध नै रहेन भन्ने कुरा प्रमाणित
2: छ। सूचना प्रदान मात्रै होइन कि त्यहाँ हलचल हुँदैछ भन्नेको त्यसको चाहिँ अब अहिले त एकदम आधुनिक ऊ छ, त्यसलाई थाहा पाउन सक्ने अलिकति हलचल हुने अब सेटेलाइट छ, दुनियाँ छ, खालि त्यसमा चाहिँ फोकस गरेर जहाँ जहाँ त्यस्तो छ त्यसको चाहिँ सूचना तत्काल है त्यसलाई मोनिटरिङ गर्ने चाहिँ सम्बन्ध चीनमा त्यो र त्यो हलचल देखिने बित्तिकै सूचना आदान प्रदान गरिहाल्थे, त्यस्तो व्यवस्था भएको भए मानवीय क्षति चाहिँ रोकिन्थ्यो। तर सँगसँगै अब यो चाहिँ तपाईँले भन्नुभयो यो चाहिँ अहिले जलवायु परिवर्तन भइराखेको छ, यो कार्बन उत्सर्जन भइराखेको छ, नेपालको यसमा योगदान नगर्ने छ र विश्वभरि नै यो जुन ठुला देशहरू जो चाहिँ धेरै ठुलो कार्बन उत्सर्जन गर्छन्, धेरै उद्योग व्यवसायहरू चाहिँ छ, यो भेहिकलहरू पनि त्यतिकै छ, गाडी आदि इत्यादि, जसले गर्दा चाहिँ ठुलो यो कार्बन उत्सर्जन भइराखेको छ, त्यसमा हाम्रो चाहिँ दोष छैन। त्यसको चाहिँ क्षति चाहिँ हामीले बेहोर्नु परिराखेको छ, यो अत्यन्त दुर्भाग्यपूर्ण चाहिँ परिस्थिति हो। त्यसो हुनाले त्यसलाई चाहिँ तत्काल रोक्ने के कारणले जलवायु परिवर्तन भइराखेको छ, के कारणले अब यो कन्स्ट्रक्सन एक्टिभिटीदेखि लिएर अरू यो कार्बन उत्सर्जन भइराखेको छ, त्यसलाई रोक्नको लागि विश्वव्यापी अनेकौं कुराहरू त धेरै भए, अनि जो चाहिँ जुन देशहरू चाहिँ अत्याधिक रूपमा प्रभावित त्यसबाट भइराखेका छन् त्यसलाई चाहिँ क्लाइमेट एडप्टिभ मेजर्सहरू चाहिँ अप्नाउने, त्यस्तै गरेर चाहिँ क्षतिपूर्ति दिने र उत्सर्जन नै ड्रास्टिकल्ली घटाउने जुन भनिएको हो त्यसमा चाहिँ अब कतिपय देश अब यसको अर्थै छैन भनेर चाहिँ त्यसलाई चाहिँ त्यो सम्झौताबाटै फिर्ता हुनु खोज्दैछन्, कतिपयले त्यो चाहिँ कमिटमेन्ट अनुसार चाहिँ काम गरिराखेका छैन, त्यसले गर्दा हाम्रो जस्तो देश चाहिँ अत्यन्त ठुलो चाहिँ मारमा परेको छ। र यो मार चाहिँ अब यो चाहिँ दक्षिण एसियाकै कुरा गर्ने हो भने यत्रो ठुलो जनसङ्ख्या छ भारत बङ्गलादेश लगायत नेपाल र चिनको यो तिब्बतदेखि लिएर यो चाहिँ अब तिब्बत त चाहिँ वाटर टावर नै यो जल स्रोतको भण्डार नै त्यसले चाहिँ यो दक्षिण एसियाको चाहिँ धेरै क्षेत्र त्यसबाट चाहिँ जीवन त्यसमा चाहिँ निर्भर छ, त्यस कारण यो अत्यन्त संवेदनशील ठाउँ छ, त्यस कारण यसलाई चाहिँ जोगाउनु चाहिँ यो चाहिँ यो मानव सभ्यतालाई जोगाउनु सँग जोडिएको छ।
1: अब एउटा कुरा छ नि,
2: यसलाई चाहिँ गम्भीर हुन जरुरी छ भन्ने मलाई लाग्छ।
1: अब यो संयुक्त राष्ट्रसंघको महासभामा पनि नेपाललाई निम्तो छ परराष्ट्र मन्त्री स्तरीय जाने भन्ने कुरा आएको छ, तर प्रधानमन्त्री जाने नजाने टुङ्गो लागेको छैन। अब यो दुःखदको घड़ीमा चाहिँ अब विश्वका धेरै देशहरूले चासो राखेको बेलामा अन्तर्राष्ट्रिय मञ्चमा गएर नेपालको अलिकति उपस्थिति बलियो बनाउन सक्ने एउटा अवसरका रूपमा पनि त लिन सकिन्छ नि त यसलाई, हेर्नु सर।
2: अन्तर्राष्ट्रिय रूपमा यो चाहिँ यो दुःखद अवस्थामा तर के छ भनेदेखि यो कुरालाई हाइलाइट गर्ने र यो बेला चाहिँ सुन्ने, किनभने अब अहिले चाहिँ सामाजिक सञ्जालको कारणले गर्दा विश्वको कुना कुनामा यो पुग्या छ, भिडियो कस्तो खाले चाहिँ त्रासदी बिहोरी अब त्यो कल्पनै नगरेर एकदम माथिसम्म अब यहाँ त कहाँ आउँदो पारी डबल ट्रिपल पाँच गुणा भए पनि यहाँ पुग्दैन भने ठाउँमा समेत गाउँ निशाना रहेन, मान्छेहरू चाहिँ अलिअलि थाहा हुँदा हुँदै पनि अब त्यहाँ माथि आइसक्यो भने थाहा हुँदा हुँदै पनि अब त्यसलाई चाहिँ यति माथि त आउला र भन्ने अवस्था चाहिँ भयो भनेपछि यो संसारभरि यसको जुन विजय पुग्या छ यो चाहिँ अहिले सबै संवेदनशील भइरहेको अवस्थामा यो ताजै भएको अवस्थामा मलाई लाग्दछ हामीले चाहिँ सशक्त आवाज चाहिँ अहिले संयुक्त राष्ट्रको बैठक पनि बसिरहेका छ अहिले चाहिँ अब अलिकति सुन्ने अवस्था चाहिँ पनि छ हाम्रो कुरा नर्मल समय भएदेखि चाहिँ त्यसलाई चाहिँ खासै ध्यान दिँदैनन् त्यसो हुनाले मलाई लाग्छ यो मौकामा सरकारले सबै अन्तर्राष्ट्रिय चाहिँ मञ्चहरूलाई चाहिँ संयुक्त राष्ट्रसङ्घको चाहिँ आइरहेका छ यो मञ्चलाई चाहिँ प्रयोग गर्नुपर्छ र आफ्नो कुराहरूलाई चाहिँ सशक्त ढङ्गबाट चाहिँ
1: अब यो उद्धार र राहतको कुरा पनि जोडिएर आएको छ डाक्टर साहब किनभने अब उद्धारमा पनि अब हामीले अलिकति यो सुरुङको उद्धारमा त्यति धेरै क्यापेबल बन्न सकेनौँ कि सक्यौँ कि सकेनौँ प्रधानमन्त्रीको संसदको भनाइलाई हेर्ने हो भने विश्वमा नै छैन रे यो संयन्त्र सुरुङभित्र चाहिँ उद्धार गर्न सक्ने भन्नुभएको छ तर जलविद्युत आयोजनाका प्राविधिकहरूले यदि चाह्यो भने समयमा उहाँहरूलाई त्यहाँ अनुमति दिएको भए चाहिँ केही हदसम्म सकारात्मक एउटा भनौँ त्यो नतिजा आउन सक्थ्यो भन्ने खालका कुरा छन् हिजो मात्रै लाङटाङमा जलविद्युत आयोजनाकै प्राविधिकलाई अनुमति दिइसके पछाडि चाहिँ त्यहाँबाट दुई तिनवटा शवहरू बरामद गरेका कुराहरू पनि छन् यहाँनिर राज्य अलिकति कमजोर उपस्थिति देखायो वा चाहिँ ढङ्ग पुगेन वा के भन्दछ
2: यसमा मलाई लाग्छ यो अलिक परिपक्वता चाहिँ नदेखाएकै हो पहिलो कुरा त यो उद्धार कार्यमा हामीले चाहिँ मुढे बलको चाहिँ देखाएर चाहिँ हुँदैन यत्रो किसिमको जुन किसिमको चाहिँ तवाई मचेको चाहिँ सामान्य होइन त्यो अवस्थामा हामीले चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय सबै खाले सहयोग तत्कालै इमिडिएटली अब यो घटना हुने बित्तिकै हामीले दिनु पर्यो सुरुमा हामीले के भन्यो भने हामी आफै आफै गर्छौँ उद्धार गर्छौँ भने त्यसपछि यो चाहिँ जहाँसम्म यो चाहिँ अब थुप्रै हाइड्रो पावरहरू छ त्यो लाइने त्यहाँ नुवाकोटसम्म र त्यहाँ चाहिँ के छ भने टनेलहरू छन् भनेपछि यो चाहिँ अलिकति चाहिँ कम्प्लिकेटेड यो प्रविधिको चाहिँ आवश्यकता छ इक्विपमेन्टको पनि आवश्यक इक्विपमेन्ट म्यान पावरले मात्रै हुँदैन इक्विपमेन्ट पनि चाहियो तत्कालै त्यो कुरा चाहिँ गर्नु पर्थ्यो अब हामीले गर्छौँ भन्ने कुरा आयो त्यहाँमाथि चाहिँ आयोजनालाई पनि होइन हामी गर्ने भनेर भन्यो पछि फेरि अब तिमीहरूले गर अब त्यहाँ चाहिँ अब त्यसले गर्दाखेरि मलाई लाग्छ त्यो जति हामी चाहिँ बचाउन सक्ने अवस्था थियो त्यो रहेर त्यहाँ चाहिँ धेरै त्रुटि भएको छ भन्ने मलाई लाग्छ त्यो हुँदैन थियो त्यस्तै गरी चाहिँ अब यो राहत कार्यमा स्थानीय निकाय चाहिँ अत्यन्त महत्त्वपूर्ण हो तर राहत कार्यमा वडा अब पालिका वडा संयन्त्र छ वडा वडामा थाहा हुन्छ कि त्यो त्योभित्र त्यो एरियाभित्र कहाँ कहाँ के कसलाई चाहिँ के आवश्यकता छ भन्ने कुराहरू यत्रो चाहिँ सहयोग दिन सबै चाहिँ तत्पर छन् सहयोगी हातहरू त उठ्या छन् तर चाहिँ त्यो चाहिँ ठाउँमा तत्कालै चाहिँ पुग्नु पर्यो होइन त्यसमा चाहिँ स्थानीय निकायहरूलाई चाहिँ अब त्यो चाहिँ जिम्मेवारी राहतको जिम्मेवारी चाहिँ तथा राहतको जिम्मेवारी स्थानीय निकायलाई दिने प्रदेश केन्द्रले त्यसमा चाहिँ सहयोग पुर्याउने होइन त्यो भन्नु भयो राहत कार्य पनि चाहिँ बढी प्रभावकारी हुन्थ्यो त्यो चाहिँ एकदम एकद्वारको नाउँमा चाहिँ केन्द्रित भयो अब त्यो त्रिशुलीमै सम्पूर्ण चिज त्यहाँ अब त्यो जहाँ चाहिँ अब त्यहाँ सिडियो अफिस पनि चाहिँ आर्मी क्याम्पमै छ सबै छ ती भएको त्योमा भएको छ त्यसपछि त्यो चाहिँ त्यहाँबाट डिस्ट्रिब्युट चाहिँ स्थानीय निकायहरूलाई चाहिँ ल त्यहाँको चाहिँ आवश्यकता कति के हो भनेर त्यो गरिदिँदाखेरि राहत कार्य पनि त्यो चाहिँ बढी चाहिँ प्रभावकारी हुन्थ्यो त्यसमा पनि कमजोरी रहेको छ उद्धार कार्यमा त कमजोरी छँदै छ यो हाम्रो अहिलेसम्मको भूकम्पको पहिलादेखि अनुभव के छ भने यो राहत चाहिँ के छ भने धेरै केन्द्रीकृत गर्दा पछि त्यही खुइएर जाने त्यसको चाहिँ समयमा चाहिँ प्रयोग
1: नपुग्ने
2: अवस्था आउँछ त्यो चाहिँ विकेन्द्रीकृत गर्नुपर्छ ठिक छ वन्द्र एक ठाउँ गए पनि त्यहाँबाट आवश्यकता अनुसार कुन कुन ठाउँको के आवश्यकता छ त्यसलाई जिम्मेवारी दियो भने उनीहरूले प्रभावकारी एकै उनीहरूलाई थाहा हुन्छ त्यो एरियाको को मिसिन छ कसलाई के आवश्यकता छ त्यो चाहिँ स्थानीय निकायलाई चाहिँ थाहा हुन्छ त्यो गर्ने र उद्धार कार्य चाहिँ अब ठुलो स्केल भएको हुनाले अब स्थानीय निकायले त्यो गर्न सक्दैन त्यसमा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय केन्द्र प्रदेश
1: अब डाक्टर साहब एउटा कुरा के छ भने नि जस्तो अब देशमा पनि विपत्ति छ नेपाली कंग्रेसभित्रको विपत्ति पनि समाधान हुन सकिरहेको छैन फेरि फरक फरक समयमा फरक फरक टाइममा चाहिँ महाधिवेशन गर्ने गरी मिति तय भएछ अब यसले त कंग्रेसलाई झनै समस्यामा पो पार्छ डाक्टर साहब
2: एकदम हाम्रो यो चाहिँ जसरी चाहिँ भौतिक त्रासदी नेपालले व्यवहारिरहेछ पटक पटक अब यो महाभूकम्प कोभिड त्यसरी अहिले चाहिँ यत्रो ठुलो चाहिँ बाढी पहिरो त्यस्तै गरेर हाम्रो राजनैतिक रूपमा पनि हामीले चाहिँ त्रासदी पटक पटक चाहिँ बिहोरिराखेका छौँ जस्तो चाहिँ
1: हामीले विपत्ति नै आइपऱ्यो नि त त्यहाँ पनि
2: अब यो चाहिँ खालि काङ्ग्रेसमा त्रासदी भएन अब एक साल चाहिँ भाद्र 23-24 चाहिँ आउँदैछ 24 गते चाहिँ अब यहाँ चाहिँ प्राकृतिक रूपमा त हामीले त्रासदी बिहोऱ्यौँ नेपाल चाहिँ विचित्र चाहिँ एउटा चाहिँ ठाउँको रूपमा संसारले चिन्न थालेको छ यहाँ प्राकृतिक विपत्ति त हामीले चाहिँ पटक पटक बिहोरिराखेका छौँ अब सामाजिक सञ्जाल सूचना क्रान्तिले संसारले पनि देखिराखेका छ त्यो मात्रै नभएर राजनैतिक रूपमा पनि हामीले काहीँ नभएको यत्रो ठुलो चाहिँ भौतिक रूपमा जुन 24 गते घटना भयो 23 गते जति त मारिए दुःखद नै छ 24 गते जसरी चाहिँ आफ्नै राज्य संरचना सिंहदरबारदेखि चाहिँ सर्वोच्च अदालतदेखि राष्ट्रपति भवनदेखि संसददेखि सारा चाहिँ तहस नहस भए व्यक्तिगत सम्पत्ति संसारमा धेरै आन्दोलन भएको छ तर त्यसरी चाहिँ व्यक्तिगत घर घर गएर चाहिँ जलाउने पार्टी अफिसहरू चाहिँ जलाउने बिजनेस व्यापारहरू चाहिँ जलाउने आफ्नै देशको चाहिँ संरचना जुन आफ्नै सेवामा त्यो प्रयोग हुन्छ त्यो चाहिँ के छ भने रिट राज्यको निड हो त्यसैलाई चाहिँ जलाउने कहीँ पनि भएको यसो ढुङ्गा मुढा हुन्थ्यो अलिकति त्यहाँ गएर चाहिँ अलिकति सामान्य बङ्गलादेशकै कुरा गर्ने भने राजनीतिक अफिसर अलिकति तर्फ सामान्य गरेर फर्के त्यहाँबाट जलाएन नि होइन भनेपछि नेपाल चाहिँ यो चाहिँ के छ भने एकदमै नकारात्मक न्यारेटिभ यो चाहिँ के छ पोलिटिकल लिएर त्यो ठुलो क्षति त्यो त्यसबाट पनि हामीले कत्रो चाहिँ मानवीय क्षतिले हामीले चाहिँ बिहोऱ्यौँ होइन प्राकृतिक चाहिँ भइराखेका छ पिरियोडिकली राजनीतिक रूपमा क्षति बिहोरिरहेको छौँ भने अब हामीले चाहिँ पार्टीगत रूपमा
1: आउँदैछु
2: काङ्ग्रेसमा पनि अब काहीँ नभएको जात्रा हामी गाउँमा भने जसरी नेपाली काङ्ग्रेसमा पनि अब चाहिँ विशेष अधिवेशन भनेर त्यस्तो त्रासदी चाहिँ हाम्रो पार्टीको चाहिँ नेता कार्यकर्ता पार्टी संयन्त्रले चाहिँ बिहोऱ्यो देश त्यस्तै चाहिँ त्रासदी त्यो त्यही 24 गतिको त्रासदी जस्तै पार्टीभित्र चाहिँ बेला न कुबेला अब त्यो चाहिँ विशेष अधिवेशन भनेर लगाएर पार्टीमा चाहिँ के छ भने एउटा विभाजनको रेखा चाहिँ कोरियो र त्यसलाई चाहिँ फेरि चाहिँ यो जसरी 23-24 गतिले चाहिँ संसद नै विस्थापित भएर चाहिँ यो चाहिँ स्वाभाविक रूपमा फेरि चाहिँ निर्वाचनमा जानुपर्ने अवस्था चाहिँ आयो पार्टीभित्र पनि अस्वाभाविक रूपमा चाहिँ अब त्यहाँ विशेष अधिवेशन ठाउँमा चाहिँ अब यो हिजो र भित्र भन्ने परिस्थिति सिर्जना भयो अदालतमा पुग्यो फेरि निर्वाचन आयोग अदालतले पनि आँखा चिम्लिएको अवस्था र पछिल्लो समयमा एउटा निशा र यहाँ चाहिँ त्रुटि कमजोर देखियो होला हामी रिभ्यू गर्छौँ भन्ने निर्णय चाहिँ जुन चाहिँ सर्वोच्चले गर्यो त्यो अवस्थामा हामीले के अनुरोध गर्यौँ भनेदेखि विशेष अधिवेशनकोबाट निर्वाचित नेतृत्वलाई यो अधिवेशनको चाहिँ रोक्नुहोस् भन्दा उहाँहरूले चाहिँ नरोकेर फेरि रिभाइज कार्यतालिका ल्याउनु भयो. अब अदालतले गर्दा त्यसमा त्यो कुरामा प्रवेश गर्न चाहिँ चाहेन. अब रिभ्यू प्रोसेसलाई वेट गर्नुभन्दा अगाडि बिगर्नु भएन. अब चाहिँ उहाँहरूलाई हामीले चाहिँ भन्यौँ कि रोक्नुहोस् भनेर उहाँले रोक्नु भएन. नरोकेको अवस्थामा त हामी रिभ्यू प्रोसेसमा गइराखेका छौँ. एकतर्फी मात्रै अधिवेशन हुने हो भने भोलि रिभ्यू कतिखेर सकिन्छ, कहिले त्यसको चाहिँ अन्तिम निर्णय आउँछ, त्यो नभएपछि त हामीले पनि के छ भने बाध्य भएर चाहिँ अधिवेशनको कार्यतालिका ल्याउनु परेको हो. यदि उहाँहरूले चाहिँ यो चाहिँ रोकेको अवस्था थियो भनेदेखि त्यो हामीले चाहिँ ल्याउँदैन थियो. हामीले चाहिँ यो सम्मेलनमा पनि त्यो कुरा केही गरेका थिएनौँ. तर भोलि चाहिँ त्यस्तो अवस्था आयो भने हामीले चाहिँ ल्याउनुपर्छ भनेर चाहिँ हामीले त्यसमा पास गरेका छौँ. एउटा बाध्यकारी परिस्थितिमा होइन, अब त्यो त उहाँहरू अब चाहिँ यसलाई चाहिँ अधिवेशन रोकेर चाहिँ त्यो राजनीतिक प्रक्रियालाई पनि हामी वेट गरौँ या यो पहिले हामी एउटा सहमतिमा पुगौँ भन्ने चाहिँ परिस्थिति आयो भनेर त हामीले त उहिलेदेखि प्रयास गरे हो. अदालत यो रिभ्यूमा जानुभन्दा अगाडि त यसरी मिलौँ, यो चाहिँ सामान्य शर्तहरू चाहिँ ठुला कुराहरू पनि थिएनन्, त्यसमा कुनै वास्ता भएन, त्यसलाई हल्का रूपमा लिइयो. त्यस हुनाले अब पनि त्यो चाहिँ मिल्ने कुनै चाहिँ कन्क्रिट प्रपोजल आउँदाखेरि यसै कुराहरू चाहिँ रोकिन सक्छ. उहाँहरूले पनि अधिवेशन रोक्ने त्यो अवस्थामा चाहिँ बोकेर चाहिँ लपेसन चाहिँ मिल्ने भन्ने चाहिँ ठोस प्रस्ताव आउँदा र हामीले चाहिँ भन्या पनि छौँ. अब शेरबाजी चाहिँ फेरि हुने पनि होइन. अब त्यो चाहिँ 14 अधिवेशनको नेतृत्वमा सबै छन्, यो विशेष अधिवेशनकोदेखि लिएर नियमित सबै चाहिँ नेतृत्व गर्दै त्यहीँ छ. तलको संरचना त पुरानै छँदैछ, केन्द्रको संरचनामा चाहिँ केन्द्रको विशेष भनेर भनेपछि अब अधिवेशन चाहिँ यो चाहिँ 14 अधिवेशनबाट निर्वाचित नेतृत्व जुन छ शेरबहादुरको उसमा त्यो गरौँ. त्यसपछि त्यो हुने पनि होइन. त्यसपछि जो चाहिँ लोकप्रिय छु भनेर चाहिँ साथीभाइले भनिरहनु भएको छ त्यो निर्वाचित भएर आइहाल्छ. यति सजिलो उपाय थियो चाहिँ पार्टी चाहिँ एक भएर चाहिँ उर्जाका साथ जाने उपाय हुँदा हुँदै चाहिँ त्यो त्यसलाई चाहिँ उहाँहरूले चाहिँ अहिलेसम्म व्यवस्था गरिरहनु भएको छ. अझै चाहिँ हामीले चाहिँ यो चाहिँ अब मिल्न सक्ने मिलाउन सक्ने ठाउँ छ. अब उहाँले अधिवेशन अब रोकौँ, हामी दुईटै रोकेर एउटा चाहिँ के छ भने अदालतहरूलाई पर्खौँ या चाहिँ भएन त्यसलाई किन पर्खिने राजनीतिक रूपमा यसरी समाधान गरौँ, यो चाहिँ सेवाजी अधिवेशन गरौँ, त्यसपछि चाहिँ दुई तिन महिनामै चार महिनामै अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउँ भन्ने हो भने त त्यो अझै गर्न सकिन्छ नि. तर हाम्रो लागि चाहिँ अर्को विकल्पै उहाँहरूले अधिवेशन प्रक्रिया चाहिँ लगेदेखि कुनै चाहिँ मिलाउने कुरा पनि केही पनि छैन. त्यो अवस्थामा चाहिँ त्यो विकल्प रहे अवस्थामा त्यो कुरा आएको.
1: हस् रक्षा, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु. चाँडो नेपालको लोकतान्त्रिक पार्टी नेपाली कंग्रेस मिल्ने प्रयत्नमा जाओस्, हाम्रो शुभकामना पनि छ. यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार. उहाँ हुनुहुन्थ्यो डाक्टर प्रकाश शर्मा, नेपाली कंग्रेसका नेता पूर्व अर्थमन्त्री, आदरणीय श्रोता. नेपाली बसमा छोटो विश्रामी छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
3: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला.
4: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया.
4: ए लु, जचाउन जानुपर्छ काका.
3: जान त जानु, तर खोइ कहाँ पो जानु. राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
5: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि.
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नक्का नाक कान घाँटी दम पिनाश तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 0295702992 फोन नम्बर 98423 4519।
8: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
10: साथै 2 नम्बर सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
7: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 9862-13-67-44, 9815-38-77-75।
9: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
11: ल ल आमा, म तू गए तू आए।
9: होइन, आजै आइपुग्छस् र।
11: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
7: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6 शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852-45-441।

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ। राजीव खत्रीजी, नेपालीहरूले धेरै सुन्दै कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर, नमस्कार। हजुर,
1: पछिल्लो समय बाढीले निकै ठुलो वितण्ड मचाएको छ देशमा। रसुवा, दुवाको, धादिङ, चितवन लगायतका धेरै ठाउँहरू प्रभावित भएका छन्। कतिपय अङ्गभङ्ग भए, कति बेपत्ता भए, अब अहिलेसम्म सम्पर्क विहीन किन तथ्याङ्क अझै पनि आइसकेको छैन। सरकारले सही रूपमा चाहिँ उद्धार र राहतको प्रक्रियालाई चाहिँ अगाडि बढाइरहेको छ अहिलेको अवस्थामा?
2: अहिले जुन किसिमले सरकारले आफ्नो सीमित स्रोत साधनका बीच जुन किसिमले उद्धार, अहिले त उद्धारको कुरा गरौँ, राहत अब बिस्तारै सुरु भएको छ र अब यसपछिको पुनर्स्थापनाका कुरा अब त्यसपछि हुन्छन्। उद्धारमा जुन किसिमले काम गर्यो त्यो भनेको हामीसँग भएको जति सीमित स्रोत साधन छ त्यसको अधिकतम प्रयोग यसपटक सरकारले गरेको हो। यसमा कुनै दुई मत नै छैन, किनभने जब त्यो घटना भयो, घटना भइसकिसकेपछि प्रधानमन्त्रीले हिजो सदनमा राख्नुभएका विषयहरू र तत्कालीन समाचारमा आएकै विषयलाई तपाईँले हेर्नुभयो भने पनि निश्चित त्यो ठिक ठिक समयमा ती कामहरू भएका छन् र सरकारले आफ्नो तर्फबाट देखाउनु पर्ने तदारुकता पूर्ण रूपमा देखाएको थियो र अब यसरी नै राहत र यस पछाडिको अरू बाकी काम पनि सरकारले गर्यो भने राम्रो हुन्छ।
1: होइन, तर एउटा कुरा छ नि, जस्तो अब उद्धारको कुरा गरौँ, अब भत्ता आदिको कुरा, सम्पर्क विहीनको कुरा एकछिनमा हामी बुझाउला, उद्धारको कुरामा पनि अहिलेको अवस्थामा हामीसँग भएको मेन पावरलाई सही समयमा सही टाइममा चाहिँ परिचालन गर्न सकिएन भन्ने विषय अहिले जोडिएर आएको छ क्या। हितेन्द्र देव साकेजीसँग मैले हिजो पनि कुरा गरेको थिएँ, नेपालमा उद्धार गर्न सक्ने क्षमता भनेको जलविद्युत आयोजनाहरूका प्राविधिकहरूसँग छ, तर ती प्राविधिकहरूलाई समयमा खटाउन सकिएन, यसमा कमजोरी भयो भन्ने छ क्या राजीवजी।
2: होइन होइन, अब यो तपाईँको सुरुङभित्रको विषयमा सरकारले के गर्न खोजेको थियो, के भयो, विशेषज्ञ सुरुमा विदेशी विशेषज्ञहरूसँगै समन्वय गरिएन भन्ने आरोप लाग्यो, त्यो विषयमा नि हिजो प्रधानमन्त्री स्पष्टसँग जवाब दिइसक्नु भएको छ होइन। त्यस कारणले गर्दा यो विपदको घडीमा उहाँहरूसँग समन्वय नै नगरिएको भन्ने कुरा चाहिँ मलाई कहीँ कतै लाग्दैन। म आफै पनि प्रधानमन्त्री कार्यालयमा रहेर चाहिँ स्थानीय तहसँगको समन्वयमा रहेर मैले काम गरेँ। कतिपय अवस्थामा अहिले तपाईँले भने जस्तै प्राविधिकहरूसँग समन्वय गरिएन भन्ने एउटा आरोप, स्थानीय तहसँग समन्वय गरिएन भन्ने अर्को आरोप, जबकि स्थानीय तहसँगको समन्वयमा म आफै हरेक दिन पालिका अध्यक्षदेखि उपाध्यक्षदेखि लिएर उपाध्यक्षदेखि लिएर प्रमुख प्रशासकीय अधिकृतसम्म हरेक दिन म आफै प्रधानमन्त्री कार्यालयबाट छलफल समन्वयमा रहिरहेको थिएँ भनेदेखि यसरी नै यो प्राविधिकहरूसँग छलफल नै गरिएन, समन्वय नै गरिएन भन्ने कुरा
1: पाइएन, उद्धारको खातामा टाइममा खटाइएन भन्ने आरोप लाग्यो क्या।
2: होइन, यस्तो हुन्छ, एउटा तपाईँ हामीले के बुझ्नुपर्छ भने 72 सालको भूकम्पमा के थियो भने घर लड़िसकेपछि यो घरमा मान्छे लडेका हुन् र खिचिएका छन् भन्ने आधारले ढुङ्गा पल्टाइयो, गाह्रोहरू पल्टाइन्थ्यो, तर यसपटक त त्यतिखेर त सडक थिए, मान्छे उभिन सक्ने धरातल थियो, यसपटक त मान्छे उभिन सक्ने धरातल छैन, त्यो धरातल दलदलमा बसेको अवस्था हो। त्यो दलदलमा सेना प्रहरी जो तालिम प्राप्त

0: स्ट्यान्ड बाई राखेर 1500 हेलिकप्टर परिचालन गरिएको छ। त्यो परिचालन हुँदै गर्दा म आफै पनि त्रिशुली पुगेको छु, मैले त्रिशुलीमा त्यहाँ भएको कामलाई देखेको छु। यो सबै कुराले गर्दाखेर म लामो समय आफै पनि नेपाल स्काउट र विपदसँग सम्बन्धित भएर काम गरेको मान्छे हो। म 70 सालको भूकम्पमा महिनौसम्म विपदमा हिँडेको मान्छे हो। म त्यतिखेर कसरी काम हुन्थ्यो, अहिले कसरी काम भयो भन्ने कुरा मैले राम्रोसँग देखेको छु। त्यही कारणले यसपटक कतिपय आरोप लगाउन सकिएला, सरकारले काम गरेन भनेर भन्न पाइएला, तर कुनै कुरा कमी कमजोरी रह्यो भने पनि त्यो कमी कमजोरी भनेको हामीसँग भएको सीमित स्रोत साधनका कारणले हो, र कुनै राम्रो काम भएको छ भने त्यो सीमित स्रोत साधनका बावजुद भएका हुन्। त्यस कारणले यसपटक जति सेना प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, रेड क्रस लगायतका विभिन्न सङ्घ संस्थाहरूले जसरी उच्च मनोबलका साथ काम गरे, यो भएन भन्नु भनेको उहाँहरूको मनोबलमा हामीले गिराउनु मात्रै हो, त्यो बाहेक केही हुन सक्दैन।
1: एउटा स्थानीय तहका जनप्रतिनिधिहरूसँग पनि हामीले नेपाली बसमा कुराकानी गरिरहेका छौँ, समन्वयकारी भूमिका त्यति राम्रो हुन सकेन भनेर चाहिँ मलाई आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुजुङ तामाङदेखि लिएर चाहिँ यता माधव अरियालजी उत्तरगाउँ गाउँपालिकाका अध्यक्षले पनि गुनासो गर्नु भएको छ। यसलाई कसरी बुझिएको छ, कसरी हेर्नु भएको छ, त्यो अलिकति
0: फेरि पनि म भन्छु तपाईँलाई, म त प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री कार्यालयको टिम सहित प्रधानमन्त्री कार्यालयको तर्फबाट मैले होइन त्यो टिम सहित म बसेको छु, र उहाँ जो जो तपाईँले अहिले अध्यक्षज्यूहरूको कुरा गर्नुभयो उहाँहरूसँग मैले एक पटक होइन दुई पटक होइन तीन चार पटक कुराकानी गरेको छु।
1: मजाले
0: हामीसँग प्रधानमन्त्री कार्यालयको त्यो तपाईँ हामीले कुनै उसबाट रेकर्डमा हेऱ्यौँ भने त्यो रेकर्ड पनि पाइन्छ भन्नु होइन, प्रधानमन्त्री कार्यालयको फोनबाट फोन गर्दा छन्। त्यस कारणले गर्दाखेरि उहाँहरूसँग एक पटक होइन दुई पटक होइन तीन पटक होइन बारम्बार फोन कल भएको छ, उपाध्यक्षज्यूसँग भएको छ, कहिले उपाध्यक्षको फोन लाग्यो भने
1: प्रमुख
0: उहाँहरूले राख्नु भएको हरेक, किनभने एउटा चिज के हो भने नि खेनजी तपाईँ हामीले के बुझ्नुपर्छ भने त्यो पालिका त्यहाँका त्यो बस्तीमा घटना हुँदै गर्दा त्यहाँको पालिका पनि घाइते भएको हो, के बुझ्नु भएन, त्यो पालिका घाइते भएको हो, जनप्रतिनिधि घाइते भएको हो। त्यस कारणले गर्दाखेरि उहाँहरूले कतिपय कुराहरू जसरी सेना प्रयोगले त्यहाँ गएर काम गर्न सक्छन् उहाँहरूले गराउन सक्ने अवस्था पनि कतिपय अवस्थामा उहाँहरूको थियो। उहाँहरूलाई त्यो हामीले बुझ्नुपर्छ, किनभने उहाँहरू पनि त त्यहाँको जनप्रतिनिधि हो, हरेक दिन टचर छ, स्थानीय जनताले कचकच गरेका छन् यो भएर त्यो भएन भनेर उहाँहरूले सुन्नु परेको छ। आफ्नै आफन्तहरू बगेका छन् कतिपयको, कतिपय जनप्रतिनिधिहरू अहिलेसम्म बेपत्ता हुनुहुन्छ त्यहाँ। त्यस कारणले गर्दाखेरि हुनुपर्ने कुराहरू गर्नुपर्ने कुराहरू समय केन्द्र सरकारबाट समन्वय गर्नुपर्ने कुरा सरकारले गरेको छ, तर एउटा चिज फेरि के पनि हुन्छ भने उहाँहरूको त आफन्त गुमेको छ नि त, उहाँहरूको त छिमेकी गुमेको छ नि त, अनि चाँडो भइदियोस् यो गरिदियोस् भन्ने कुरा हुन्छ
1: होइन
0: भन्ने कुराहरू।
1: एउटा गुनासो के आयो भने गृहमन्त्री कुनै एक्सपर्ट पनि होइन, गृहमन्त्री उद्धार र राहतमा चाहिँ सुरुङभित्रै पस्ने व्यक्ति पनि होइन, क्यामेरालाई पछाडि लगाएर आफैले चाहिँ यसो गर उसो गर भन्दै औँला देखाएर चाहिँ उद्धार हुन्छ र भन्ने आलोचना पनि त खेप्नु पर्यो नि त पार्टीले होइन।
0: होइन एउटा कुरा भने
1: के अब सुरुङभित्रै पस्नु पर्यो, हेर्नुहोस्
0: मनोबल बढाउनु,
1: किन
0: सुरक्षाकर्मीको मनोबल बढाउनु हरेक जनप्रतिनिधिको दायित्व हो यति बेला। गृहमन्त्री आफै पनि फेरि म फेरि पनि एउटा कुरा भन्छु, गृहमन्त्री लामो राहत उद्धार डिजास्टरमा काम गरे तर पनि त्यो फाइदै नभएको भन्ने कुरा चाहिँ होला, तर यस उहाँले सुरक्षाकर्मीहरूले भन्ने कुरा त होइन होइन। त्यस कारणले उहाँले जे गर्नुभयो उहाँले आफ्नो ज्ञान पनि गृहमन्त्री नजाँदा पनि फेरि एक तत्काल यहाँ प्रश्नका लागि त उठाउँथ्यो नि त, गृहमन्त्री त्यो ठाउँमा फिल्डमा देखिनु भएन, सिंहसभाभित्र बसेर उद्धार हुन्छ भन्ने पनि अर्को छ निस्किन्थ्यो होला
1: नि त।
0: उहाँले उहाँले अधिकतम काम गर्न खोज्नुभएको देखिन्छ,
1: उद्धारको कुरा छ, राहतको कुरा छ राजीवजी, किनभने त्यहाँ चाहिँ म फोन गर्दाखेरि आमा छोदिङमो गाउँपालिका लगायतकामा चाहिँ सडक सञ्जाल पनि क्लियर भएको छैन, अब ग्यास र तेलको अभाव वा के अरे नुन र तेलको अभाव छ भनेर बिहान पनि त्यहाँका कतिपय साथीले हामीलाई खबर गर्नुभएको थियो। यसमा एकद्वार प्रणाली सजिलै तरिकाले लागू भएको छ कि छैन, जनताको घरमा जसलाई राहत पुग्नु पर्ने हो त्यहाँ पुगेको छ कि छैन, के छ यो?
0: होइन तपाईँले अहिले अहिले अघि नै भने नि सडक सञ्जाल जोडिएको छैन, तपाईँ आफैले अघि भनिसक्नुभयो कति ठाउँमा जोडिने क्रममा छ, अहिले तपाईँ अर्को द्वारबाट तपाईँले रात पठाउनु भयो भने त्यो रात त्यहाँ पुग्ने ग्यारेन्टी छैन, अनि हिजो विगतमा हामीले

0: देखिरहेको छौँ, कसैले राहत पाउनेले राहत पाउने, नपाउनेले नपाउने अवस्था हुन्थ्यो। जसले बाटोसम्म जहाँसम्म उसलाई सजिलो हुन्छ त्यहाँसम्म पुर्याउने, जहाँ अप्ठ्यारो छ त्यहाँ नपुर्याउनेहरू, किसिमका जो राहत बोकेर जानेहरूमा धेरै जसो त्यो समस्या हुन्छ। त्यस कारणले एकद्वारबाट लानुपर्छ भन्ने कारण चाहिँ सबैलाई समानताका हिसाबले राहत दिनुपर्छ भन्ने कुरा हो। त्यस कारण अहिले बाटो छैन, कतिपय ठाउँमा नपुगेका ठाउँमा सरकारले त्यो प्रयास गरेको छ, हेलिकप्टर मार्फत पुर्याइरहेको छ। मैले अस्ति मात्रै पनि मैले हिजो मात्रै पनि त्यहाँका जनप्रतिनिधिहरू वडा अध्यक्षसँग कुराकानी गर्दा उहाँहरूले सिधा प्रश्न के भन्नुभएको छ भने राहतहरू आउनुपर्ने कुराहरू आइरहेका छन्, अब अलिकति दुई चार दिन यसरी नै लम्बी रह्यो भनेदेखि चाहिँ हामीलाई अब दाल चामलको पनि आवश्यकता पर्दै गएको छ। कतिपय ठाउँमा दाल चामल पुग्नुपर्छ, दाल चामल भएन भनेदेखि दुई चार दिन पछि गाह्रो हुन्छ, अहिलेसम्म ठिक छ भन्ने उहाँहरूले कुरा गरिराख्नु भएको छ। त्यस कारणले मेरो बुझाइ मैले चाहिँ यो के भन्नु छ भने यो विपदको बेलामा घाउ लागेको, घाउ लाग्दाखेर अहिले तत्काल हामीले राहत उपचार गर्ने कुराले चाहिँ के गराउँदैन भन्नुहुन्छ भने पहिला जस्तो थियो त्यस्तो त हुँदैन। केही समस्याहरू हुन्छन्, त्यहाँ दुखाइरहन्छन्, पीडा हुन्छन्, होइन, त्यसमा मलम लाउँदै जाने हो। र सरकारले गरेको कुरा अहिले राहत पुर्याउने कुरामा चाहिँ काहीँ कतै कहिले काहीँ नपुगेको हुन सक्छ यो गर्दै जाँदाखेर, तर अधिकतम सकेसम्म पुर्याउने प्रयास गरेको देखिन्छ। र मैले स्थानीय जनप्रतिनिधिसँग कुरा गर्दा पनि उहाँहरूले कष्टसँग भन्नु पनि भएको छ यो विषय।
1: अब अहिले समग्र रूपमा अन्य राजनीतिक दलहरू जति पनि सदनमा हुनुहुन्छ, संसदमा हुनुहुन्छ, राष्ट्रिय एकताको कुरामा र अन्य दलहरूले खेल्ने भूमिका र दलहरूको ऐक्यबद्धता चाहिँ कस्तो पाउनु भएको
0: होइन? आज पनि सदनमा जति मान्यहरूले बोल्नुभयो उहाँहरूले त्यस्तो ठुलो अहिले ब्लन्डर सरकारले कुनै गरेको थियो भने सदनको अवस्था अर्कै हुन्थ्यो, तर आज उहाँहरूले धेरै जसो कुराहरू केही अपुट भएका कुराहरू, केही नभएका कुराहरू उहाँहरूले सदनमा आज राख्नुभयो अनि केही समन्वय गरिदियो हुन्थ्यो भन्ने उहाँहरूको अपेक्षा थियो। र सरकारले गरेका कुराहरू पनि कतिपय मान्यजीवहरू प्रमुख प्रतिपक्ष भएकै मान्यजीवहरूले धन्यवाद भनेर भन्नुभएको छ आज। त्यस कारणले गर्दाखेरि मैले फेरि पनि भने नि यो सीमित स्रोत साधनका बावजुद सरकारले जति गर्यो त्यो पूर्ण रूपमा गरेको छ र इच्छा शक्ति रह्यो भने गर्न सकिँदो रहेछ भन्ने कुरा पनि देखाएको छ। अब यससँगै गर्नुपर्ने कुरा भनेको राहत वितरणमा त्यसरी नै पारदर्शी भएर हिजोको जस्तो भूकम्पका बेलामा जस्ता पाता काण्ड या तपाईँ महामारीको समयमा ओम्नी काण्ड घटे जस्ता कुनै काण्डहरू अब नघटुन्। त्यस कारणले यो महामारीमा कोही गलत मान्छेहरूले फाइदा नलिउन् त्यसका लागि सरकारले चनाखो भएर काम गर्नुपर्नेछ। त्यो सँगसँगै पुनर्निर्माणका लागि पनि अब काम गर्नुपर्नेछ, किनभने त्यो परिवारका लागि, त्यो व्यक्तिहरूका लागि जो पीडित बनेका छन्, जो जिउँदो हुनुहुन्छ उहाँहरूका लागि त सयौं वर्षसम्म पनि अब यो नबिर्सिने घाउ बनेर रहने अवस्था हो। त्यस कारणले सकेसम्म सरकारले यी चिजहरूमा मलम लगाउने प्रयास गर्नुपर्छ।
1: अब एउटा कुरा चाहिँ अब जस्तो यो भूकम्प बाजा बजाएर आउँदैन, अहिले पनि हामीसँग 47 हिमतालहरू एउटा हिमबम बनेर बसेका छन्, तरबार झुन्डिएको जसरी बसेका छन्। अब जलवायु परिवर्तनको हिसाबले नेपालले धेरै ठुलो गल्ती गरेका छैन, विभिन्न विकसित देशहरूबाट फैलिएको चाहिँ दुर्गन्ध, त्यहाँबाट उत्पादन उत्सर्जन हुने कार्बनका कारणले गर्दाखेरि नेपाल पनि त्यसबाट अछुत रहन सकेको एउटा परिस्थिति छैन। त्रिदेशीय हिसाबले वा चाहिँ दक्षिण एसियामै चाहिँ हामी कसरी जलवायु परिवर्तन सम्बन्धी हाम्रो स्ट्यान्ड चाहिँ, नेपालको स्ट्यान्ड चाहिँ कस्तो रहनुपर्छ जस्तो लाग्छ? कि प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा जाने कुरा क्लियर भइसकेको स्थिति हो
0: होइन? अब एउटा कुरा के हो भन्नुहुन्छ भने अहिले तपाईँले एकदमै राम्रो प्रश्न उठाउनुभयो। जस्तो कार्बन उत्कर्ष उत्सर्जन गर्ने कुरामा सबैभन्दा बढी अहिले पछिल्लो समय हेऱ्यो भने चीन देखिन्छ, जसले 29.20% उत्सर्जन गरेको देखिन्छ। त्यस्तै गरी तपाईँ भारतकै हेर्नुभयो भने 8.22% देखिन्छ, अमेरिकाको हेऱ्यो भने 11.11% देखिन्छ, होइन, नेपाल त्यसमा कहाँ छ भन्दाखेरि 0.08% देखिन्छ। भनेपछि यो भनेको नगण्य, हामी हाम्रो वास्तवमा हामीले गरेकै छैनौँ भन्दा पनि फरक पर्दैन, किनभने त्योभन्दा बढी त हामीले अन्य हाम्रा अरू चिजहरूले हामीलाई ती सबै कुराहरू ढाकिरहेको हुन्छ। बरु अरू देशले गरेको उत्सर्जनमा पनि हामीले मलमपट्टि गरिराखेको हुन्छ हामीले काहीँ न काहीँबाट। तर यसको अहिले पछिल्लो समय हिमालहरू पग्लिँदै गर्दाखेरि त्यहाँका चट्टानहरू झर्ने ती सबै कुराहरू रहँदै गर्दाखेरि चाहिँ यसको क्षति हामीले भोग्नु परेको छ। त्यही भएर आज माननीय मनिष झाले हिजो मात्रै सदनमा पनि भन्नुभयो, उहाँले प्रश्नसँग भन्नुभएको छ, अब हामीलाई राहत चाहिएको होइन, हामीलाई अब क्षतिपूर्ति चाहिन्छ। क्षतिपूर्तिको भरपाई हुनुपर्छ भनेर उहाँले भन्नुभएको छ। त्यस कारणले यो तर्फ पनि अब हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा बुलन्द साथ हामीले अब आफ्नो आवाजहरू राख्नुपर्ने अवस्था छ यो सरकारको काममा, त्यो पनि हो।
1: तर प्रधानमन्त्री जाने कुरा के क्लियर भइसकेको छ के छ त्यस्तो?
0: होइन, अब अहिले त्यो विषयमा त्यति जानकारी प्राप्त भएको छैन, मैले पनि जानकारी लिएको छैन। तर यो अवस्थामा प्रधानमन्त्री या यो विषयमा बुलन्दका साथ आवाज राख्न सक्ने व्यक्ति त्यहाँ पुग्नुपर्छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू।
0: हजुर, हस् हस्, धेरै धेरै धन्यवाद।
2: हस्त आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 9 AM
3: अहिले बिहानको 9 बज्यो।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो। 12,000 भन्दा धेरैको उद्धार। त्रिशुली 3A सुरुङभित्र फसेकाहरूसँग उद्धार टोलीको संवाद। बाढ़ीका कारण 3,87,000,000,000 रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री कोषमा 6,00,000,000,000 रूपियाँ सहयोग संकलन। कुल रकम 8,00,000,000,000 नाग्यो। बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेपछि आलोपालो प्रणाली। मालवाहक गाड़ी राति मात्र चलाइने। भोटेकोशी बाढ़ीपछि कोरला नाकामा चाप बढ़्यो। नाइजेरियामा शंकास्पद विषाक्त धुवाँबाट झण्डै 40 जनाको ज्यान गयो। प्रहरी र स्वास्थ्य अधिकारीहरूद्वारा घटनाको अनुसन्धान शुरू। र एनभेल प्रतियोगिता आजदेखि शुरू हुँदै पहिलो खेल मधेस र सगरमाथा बीच हुने। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्क विहीन हुनेहरूको संख्या 5,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट 5,053 जना अझै सम्पर्क विहीन छन्। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी 1,259 सब फेला परेका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित मध्ये अहिलेसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। यसैबीच त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङभित्र फँसेका व्यक्तिहरूसँग उद्धार टोलीले दोहोरो संवाद गरेको छ। रासोपा सांसद तथा इन्जिनियर श्रीराम नेउपानेले आयोजनाको सुरुङभित्रबाट आवाज आएको जानकारी दिनुभयो। शुरूदेखि नै उद्धारमा खटिएका नेउपानेले भित्रबाट आवाज आएपछि सुरुङभित्र छिरेर सेना र सशस्त्र प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो। भित्रबाट एक भन्दा बढ़ी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको पनि उहाँको भनाई छ। उद्धार टोलीले नआतिनुहोस्, हामी उद्धार गर्दैछौ भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको नेउपानेले उल्लेख गर्नुभएको छ। सरकारले रसुवाको भोटेकोशी बाढ़ीका कारण झण्डै 4 खर्बको क्षति भएको अनुमान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमान अनुसार 3,87,54,00,000,000,000 क्षति भएको जानकारी दिनुभयो। यसको विस्तृत विवरण भने आउन बाँकी छ। साथै 4 महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनस्थापनाका लागि 7,95,00,000,000,000 रूपियाँ आवश्यक भएको उहाँको भनाई छ। यसैबीच विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। बाढ़ी प्रभावितको उद्धार, राहत, पुनस्थापना तथा पुननिर्माणका लागि सरकारी निकायदेखि निजी क्षेत्र र विभिन्न संघ संस्था तथा सर्वसाधारण नागरिकले सहयोग गरिरहेका छन्। पछिल्लो विवरण अनुसार बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 6,00,000,000,000 रूपियाँ संकलन भएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा पुनस्थापनाका लागि सहयोग गर्न आह्वान गरेसँगै कोषमा देशभित्र र विदेशबाट सहयोग आउने क्रम बढ़ेको हो। बाढ़ी प्रभावित नागरिकलाई तत्काल उद्धार राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त पूर्वाधारको पुनस्थापना र दीर्घकालीन पुननिर्माणसम्मका लागि यो रकम परिचालन गर्ने सरकारको तयारी छ। बाढ़ीपछि मात्रै संकलन भएको झण्डै 6,00,000,000,000 रूपियाँ बाहेक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा यसअघि 2,08,00,000,000,000 रूपियाँ मौजदात रहेको थियो। पछिल्लो सहयोग रकम र यसअघिको मौजदात जोड्दा कोषमा 8,00,000,000,000 रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। रसुवाको भोटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 114 नेपाली नागरिक केरुङ क्षेत्रबाट हिजो तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सेनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनिया पक्षले राहदानी नम्बर समेतको विवरण सहित तातोपानी नाकाको लिफिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूको जिम्मा लगाएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरत

0: अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेको छ। चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि आलो पालो प्रणाली लागू गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गमा मालवाहक गाड़ी रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। 10 टन भन्दा बढ़ी तौल भएका गाड़ी सञ्चालन गर्दा समस्या हुने भएकाले तौल सीमा समेत कायम गरिएको प्रशासनले जनाएको छ। धोलेखेलदेखि खुरकोट तर्फ जाने र खुरकोटबाट धोलेखेलतर्फ आउने मालवाहक गाड़ी सम्भव भएसम्म बाटोमा एकअर्कासँग क्रस नहुने गरी समय व्यवस्थापन गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुली समेत समन्वय गरिएको छ। यस्तै ग्यास बुलेट लगायत ठूला मालवाहक गाड़ीलाई बीपी राजमार्गको धोलीखेल भकुण्डे सड़क खण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने भएको छ। यसैबीच भोटेकोशी बाढ़ीबाट रसुवा केरुन नाका बन्द भएसँगै कोरला नाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ। रसुवागढ़ी नाका बन्द हुनु अघि औसत 8-10 कन्टेनर मात्रै आवजात गर्ने कोरला नाकामा रसुवागढ़ी बन्द भएपछि मालवस्तु बोक्ने ढुवानीको कन्टेनरको संख्या बढ़न थालेको छ। सहस्त्र प्रहरी बल 33 नम्बर गुल्मा हेड क्वार्टर जोमसमका अनुसार रसुवाको विनाशकारी बाढ़ीबाट यो क्षेत्रको रसुवा गढ़ी नाका पूर्ण रूपमा बन्द हुँदा कोरला नाकातर्फ मालवस्तु ढुवानी गर्ने कन्टेनरको संख्या अप्रत्याशित रूपमा बढ़ेको हो। कृष्णभीरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी महँगो परेको भन्दै उद्योगीले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको भाव बढ़ाएका छन्। नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ तोकेकामा ढुवानी भाड़ा भन्दै उद्योगीले 105 रूपियाँ 38 पैसा बढ़ाएका छन्। अब काठमाडौँ उपत्यकामा ग्यासको भाव प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्नेछ। काठमाडौँ उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका ग्यास उद्योगमा रिफ्यूल गरी ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानी भाड़ा थप्नु परेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। भगवान श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान कृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महोरात्रि भनिन्छ। यस अवसरमा देशभरका कृष्ण मन्दिरमा पूजा आराधना, भजन कीर्तन तथा प्रवचन आयोजना गरिन्छ। भगवान विष्णुको 8 अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले अन्याय र अत्याचार विरूद्ध

0: प्रति तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ। जन्माष्टमीका अवसरमा पाटनको मंगल बजारमा रहेको प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लागेको छ। यसैबीच सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आज अठवाली अर्थात अष्टमीका दिन मुख्य रूपमा मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि शुरू हुने गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजा आजा गर्ने चलन रहेको छ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, देशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली भूभागका केही ठाउँ र पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको समेत सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँ तथा कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान छ। मध्य प्रदेशका थोरै ठाउँमा समेत वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अब विदेशको खबर। नाइजेरियामा पेट्रोलियम पदार्थबाट निस्किएको शंकास्पद विषाक्त धुवाका कारण झण्डै 40 जनाको ज्यान गएको छ। नाइजेरियाको रिभर्स राज्यमा रहेको एक तेल प्रशोधन केन्द्र नजिकै यो घटना भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। प्रशोधन केन्द्रबाट निस्किएको रासायनिक धुवाका कारण ठूलो संख्यामा मानिस प्रभावित भएका छन्। प्रभावित व्यक्तिको उच्च मात्रामा खतरनाक ग्यास श्वास प्रश्वासका क्रममा शरीरमा गएका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनापछि प्रभावित क्षेत्रमा त्रास फैलिएको छ भने स्थानीय प्रशासनले उद्धार तथा स्वास्थ्य उपचारका लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। प्रहरी स्वास्थ्यकर्मी तथा आपतकालीन अधिकारीहरू घटनास्थल पुगेर यसको प्रकृति र विषाक्त धुवाको स्रोतबारे अनुसन्धान शुरू गरेका खबरमा उल्लेख छ। अब खेल खबर। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिग एनभीएल आजदेखि शुरू हुँदैछ। प्रतियोगिताको पहिलो संस्करणमा देशका विभिन्न प्रदेशका प्रतिनिधित्व गर्ने 6 फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। 27 गतेसम्म चल्ने प्रतियोगितामा 9 दिनमा कुल 17 खेल हुनेछन्। उद्घाटन खेलमा आज मधेस वारियर्स र सगरमाथा स्म्यासर्स बीच हुँदैछ। खेल दिउँसो 4 बजे शुरू हुनेछ। आज बेलुकी 7 बजे अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच दोस्रो खेल हुनेछ। एनबीएलमा सहभागी 6 टोलीमा मधेस वारियर्स, सगरमाथा, काठमाडौँ अन्नपूर्ण स्पाइकर, त्यसै गरी कर्णाली शिवराज, खप्तड फाल्कन्स रहेका छन्। पहिलो संस्करणको विजेताले 20 लाख रूपियाँ नगद पुरस्कार पाउनेछ। उपविजेताले 12 लाख रूपियाँ प्राप्त गर्नेछ। 6 टोलीले 3-3 विदेशी खेलाड़ी राख्न पाउने प्रावधान अनुसार 9 देशका 18 विदेशी खेलाड़ी लीगमा सहभागी हुने तयारीमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो। 12,000 भन्दा धेरैको उद्धार त्रिशुली त्रिय सुरुङभित्र फँसेकाहरूसँग उद्धार टोलीको सम्भार। बाढ़ीका कारण 3 खर्ब 87 अर्ब रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री कोषमा 6 अर्ब रूपियाँ संकलन। कुल रकम 8 अर्ब नाग्यो। बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेपछि आलोपालो प्रणाली। मालवाहक गाड़ी राति मात्र चलाइने। भोटेकोशी बाढ़ीपछि कोरला नाकामा चाप बढ़्यो। नाइजेरियामा शंकास्पद विषाक्त धुवाँबाट झण्डै 40 जनाको ज्यान गयो। प्रहरी गाउँ स्वास्थ्य अधिकारीहरूद्वारा घटनाको अनुसन्धान शुरू। र एनभीएल प्रतियोगिता आजदेखि शुरू हुँदै पहिलो खेल मधेस र सगरमाथा बीच हुने।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: साली नदी को सील,
3: मणि चूड को काक,
2: स्वच्छ सुंदर संयुक्त प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजीक,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841549481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा विपद प्रभावित नागरिक लक्षित मनोसामाजिक परामर्श केन्द्र स्थापना गरेको छ र स्वा भोटेकोसीको बाढ़ीले प्रभावित तथा अन्य व्यक्तिमा परेको मानसिक तथा भावनात्मक चोट व्यवस्थापन गर्ने उद्देश्यले महानगरपालिकाले राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको हो। आज श्रीकृष्ण जन्माष्टमीका दिन श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटनको कृष्ण मन्दिरमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा बिहानदेखि ललितपुरको पाटनमा रहेको प्रसिद्ध कृष्ण मन्दिरमा दर्शन तथा पूजा अर्चनाका लागि भक्तजनको लामो लाइन देखिएको हो। भक्तजनको पूजा आराधना गर्दै भगवान कृष्ण प्रति श्रद्धा व्यक्त गरिरहेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका ठूला साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड़ लागे पनि पाटनको यो मन्दिरमा आज बेलुकासम्म नै भीड़ लाग्ने गर्छ। यस अवसरमा काठमाडौँका विभिन्न धार्मिक संघ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथ यात्रा निकाल्ने चलन समेत रहेको छ। भक्तपुरमा एक हप्ता मनाइने गाईजात्रा अर्थात साफारू आज सकिनेछ। भक्तपुरका नेवार समुदायले गाईजात्रा पर्वमा टोलटोलमा धिमी बाजाको तालमा लट्ठी जुदाई घिन्ताङ घिसी नाच लगायत अन्य नाचहरू आज सकिँदैछन्। भक्तपुरमा गाईजात्रा अर्थात सापारूमा आठ दिनसम्म घिन्ताङ घिसी नाच प्रदर्शन गर्ने परम्परा रहेको छ। र काठमाडौँ महानगरपालिका 32 वडाको पेप्सी कोलामा लागेको आगो नियन्त्रणमा आएको छ। पेप्सी कोला फुटबल ग्राउण्ड नजिकै भएको आगलागीमा सञ्जीव बस्नेतले सञ्चालन गरेको कर्डेज पूर्ण रूपमा क्षति भएको छ भने सँगैका दुईवटा घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीका कारण झण्डै 4 खर्बको क्षति भएको प्रारम्भिक अनुमान, 6 अर्ब रूपियाँ सहयोग संकलन। काठमाडौँ महानगरद्वारा विपद प्रभावित नागरिक लक्षित मनोसामाजिक परामर्श केन्द्र स्थापना, बाढ़ी प्रभावितलाई परामर्श दिइने र पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड़। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174777118 र 98627212300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
3: भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 का लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25-999, 98420-52-496, 98421-93-686 र 98420-76-778। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने।
4: लाखे सल्लाह बेगर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1990 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98123-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
7: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: जान्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
2: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार। खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
4: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
3: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
4: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
3: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
4: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
3: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
5: समिन ट्रेडर्स, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
3: टेलिफोन नम्बर 029570123,
4: मोबाइल नम्बर 9841066022।
6: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
7: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुनी।

0: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
2: लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीँबाट जाने
2: लाखै सल्लाह बेगर के पाक्क बोलेको मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

सुनिरहन मन लाग्छ इन्द्रणीमा बाँसुरीको सुरिलो धुन, अनि यही धुनले हरेक दिन बिहानीको समय

कार्यक्रम इन्द्रणीलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका एक्सडी रेडियो काठमाडौँ 92.1 को पेज अनि टिकटकमा चन्द्रमणि गौतममा तपाईँले हेर्न सुन्न सक्नुहुन्छ अनि नेपाली पात्र हाम्रो पात्र लगायतका विभिन्न माध्यमबाट सँगै भएर सुन्दै गर्दा एक किसिमको आफ्नोपनको आभास त यहाँले गर्नुभएको छ, त्यो विश्वास मैले लिएको छु। अब तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर हामीलाई साथ दिइरहनु भएको छ, यहाँहरू सबै सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। र आजको यो विशेष बसाई पनि हो, यो अर्थमा विशेष छ कि हामी नेपालीहरू हरेक हाम्रा चाडपर्व, हाम्रा रीतिरिवाज होइन अनि हाम्रा परम्परादेखि लिएर विभिन्न कुराहरूमा चाहिँ हामी एक किसिमको नजिक छौं। त्यही भएर पनि हरेक चाडपर्वलाई हामीले उत्तिकै सम्मानपूर्वक मनाइरहेका छौं। र आज भगवान श्री कृष्णको जन्म र विशेष गरी आज द्वापर युगमा श्रीकृष्णको जन्म मध्यरातमा भएको थियो र आजको यो दिनलाई श्रीकृष्ण जन्माष्टमीको रूपमा भव्य रूपमा हामी मनाइरहेको अवस्था छ। र विशेष गरी पाटनको कृष्ण मन्दिर अनि काठमाडौँको गोठाटारमा रहेको नवतम धाममा भव्य मेला लागिरहेको छ। बिहानैदेखि विभिन्न कृष्ण मन्दिरहरूमा भक्तजनहरूको घुइँचो छ र आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सबै सबैलाई एकदम म शुभकामना व्यक्त गर्न चाहन्छु। पक्कै पनि भगवान श्रीकृष्णले हरेक ठाउँहरूमा भन्नुभएको छ, हरेक ठाउँहरूमा चाहिँ किसिमको सत्यसँगै सत्यको जित हुन्छ र एउटा गर्विलो भएर निडरका साथमा अगाडि बढ्न सक्यो भने कसैले पनि केही गर्न सक्दैन भन्ने दृष्टान्त उदाहरण चाहिँ श्रीकृष्णबाट पनि हामी प्राप्त गर्न सक्छौं। र आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा फेरि पनि यहाँहरू सबैलाई शुभकामना व्यक्त गर्दै आजको सुन्दर श्रृंखला वैदिक आयुर्वेद सेवा प्रणालीद्वारा सञ्चालित छ र वैदिक आयुर्वेद सेवा प्रणाली रहेको छ चितवनमा, यसको लाइन चोक चितवनबाट सेवा दिइरहेको छ। काठमाडौँ उपत्यकाभित्र विशेष गरी किर्तिपुरको ट्याङ्ला फाँटबाट यसले सेवा दिइरहेको छ। तपाईँ बिरामी हुनुहुन्छ, औषधि उपचार गरिरहनु भएको छ, रोग निको भएको छैन, अब चाहिँ एक किसिमको आयुर्वेद तवरबाट उपचार गराउने सोचमा हुनुहुन्छ भने मैले मेरा प्यारा प्यारा साथीहरूलाई अनुरोध गर्न चाहे वैदिक आयुर्वेद सेवा प्रणालीलाई नै यहाँले सम्झनुहोला भन्दै हामी कार्यक्रमको शुरूआत गर्दैछौ एउटा कृष्ण भजनबाट। मनिषा घोरासैनी पछिल्लो समय कि प्रतिभाशाली गायिका हुन् जसले धेरै गीतहरू गाउनु भएको छ र विशेष गरी नवराज घोरासैनीकी सुपुत्रीको रूपमा निरन्तर नेपाली गीत संगीतमा बाबाको चाहिँ पथलाई पछ्याउँदै नेपाली गीत संगीतमा अनवरत रूपमा लागिरहनु भएको छ। म यतिखेर एउटा कृष्ण भजन मनिषा घोरासैनीको आवाजमा राख्छु, त्यसपछि म आउँछु साथी, सुन्दै रहनुहोला।

रेडियो स्टेशनबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। असाध्यै चर्चित भएका घुम्तिनी र लेट भयोमा चाहिँ मनिषा गोरासाईले अहिले पछिल्लो समय कृष्ण भजन गाउनु भएको छ। यही कृष्ण भजन हामीले यहाँलाई सुनायौं र यो गीतसँगै यो भजनसँगै म मेरा प्यारा प्यारा साथीहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। मेचीदेखि महाकाली, घरदेशदेखि परदेश, तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर पनि यो कार्यक्रमलाई सुनिरहनु भएको छ, हेरिरहनु भएको छ, यहाँहरू सबैलाई फेरि पनि श्री कृष्ण जन्माष्टमीको यो पावन अवसरमा शुभकामना व्यक्त गर्दै आजको बसाईमा सुमधुर गीत संगीतहरू सुनाउँदै विभिन्न जानकारी, विशेष गरी अब श्रीकृष्ण जन्माष्टमीको जानकारी त भइ नै हाल्छ होइन, अनि गौरा पर्वको पनि म जानकारी गराउँछु र गौरासँग सम्बन्धित रहेको गीत एउटा सुदूरपश्चिमको त्यो पनि हामी सुनाउने प्रयास गर्नेछौ। प्रविधिमा ईसा हुनुहुन्छ, गौरासंघ भन्ने बित्तिकै आइ नै हाल्छ होइन, देउडामा गौराको नै छुट्टै महत्व छ र सुदूरपश्चिमवासीले विशेष महत्वका साथमा गौरा पर्वलाई मनाइरहनु भएको अवस्था छ। र यतिखेर चाहिँ विशेष गरी अब श्रीकृष्ण जन्माष्टमीको बारेमा भन्नुपर्दा चाहिँ आज हामी वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व मनाइरहेको अवस्था छ र विशेष गरी कृष्णको मन्दिरहरूमा पूजा आराधना गरी श्रद्धापूर्वक चाहिँ हामी भक्तिपूर्वक चाहिँ श्रीकृष्ण जन्माष्टमी मनाइरहेका छौं र ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताका रूपमा श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्य रातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महारात्रि पनि भनिन्छ। मित्रहरू, विशेष गरी आजको दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना अनि प्रवचन, उहाँकै बारेमा भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरूष व्रत बसी रातभर जागरण बस्ने एउटा प्रचलन पनि हाम्रो समाजमा रहेको छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रूपमा जन्मिनु भएको श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई सधैँभरि प्रेरित गरि नै रहनुभयो। कुरुक्षेत्रमा कौरवसँगको लड़ाईमा संलग्न पाण्डवहरूका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त भएको छ कि श्रीमद् भागवत गीता पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढ़ी भाषामा अनुवाद भएको विश्वास पनि हामीले लिन्छौ र बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक कथा अथवा ग्रन्थहरूमा उल्लेख पनि भएको पाइन्छ। र यो अवसरमा आज देशका विभिन्न ठाउँ जस्तै अब विशेष गरी उपत्यकाभित्र पाटनको मंगल बजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ। मेला भर्न आज धेरै दाजुभाइ दिदीबहिनीहरू जानुहुन्छ। त्यसै गरी राजधानीको उत्तर पूर्वी कागेश्वरी मनरा नगरपालिकाको 8 नम्बर वडामा रहेको नवतन धाममा भक्तजनको बिहानदेखि भीड़ लागेको छ र राजधानी बाहिर पनि विभिन्न कृष्ण मन्दिरहरूमा भीड़ लागिरहेको छ र राजधानीका विभिन्न स्थानहरूमा रहेका ठूला साना श्रीकृष्ण मन्दिरमा भक्तजनहरूको भीड़ लागिरहेको अवस्था छ र विशेष गरी संघ संस्थाले कृष्णको यो चाहिँ लीला देखाउने, झाँकी ल्याउने, शोभायात्रा गर्ने, कलश यात्रा गर्ने, रथयात्रा निकाल्ने एउटा प्रचलन पनि रहेको छ र यस पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ। मैले यो जानकारी श्रीकृष्ण जन्माष्टमीका बारेमा भनी गौरा पर्वको पनि जानकारी जोडौंला, तर यतिखेर भने हामी इन्द्रणीको बसाईमा एउटा गीत राख्ने बेला भइसकेको छ। सम्भवत सुदूरपश्चिम गौरासँगै सम्बन्धित छ कि जस्तो पनि लागेको छ। हेरौं, यो गीत सुनौ, त्यसपछि म

देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा मेरा प्यारा प्यारा सुदूरपश्चिमवासी, मेरा दाजुभाइ दिदीबहिनी, आमा बुबा सबै सबैलाई नमन छ। गौरा पर्वको विशेष महत्व सुदूरपश्चिममा छ है, र गौरा पर्वसँग सम्बन्धित र गौरा यो गीत सुनाए विशेष गरी महेश कुमार औजी शान्ति धामीले यो गीतमा स्वरबद्ध गर्नुभएको छ, र गौरा पर्व भन्ने बित्तिकै यहाँले किसिमको हर्षोल्लासका साथमा यो पर्व मनाइन्छ, र पञ्चमीदेखि शुरू भएको गौरा पर्व अष्टमीका दिन झनै विशेष रूपमा मनाउने गरिन्छ, र अष्टमीको दिनलाई मुख्य हो र यसै दिनलाई नेपालमा गौरा पर्वको रूपमा लिने गर्छ, जुन दिन भनेको आज परेको छ। गौरा पर्वलाई पश्चिमदेखि पञ्चमीदेखि अष्टमी चार दिन मनाउने गरिएको छ। गौरा पर्व विशेष गरेर महिलाले मनाउने पर्व हो र आज भोलि पुरूषले पनि उत्तिकै सहभागिता यो गौरामा जनाएको पाइन्छ। यो पर्वमा पार्वती गौरी, गौरा पार्वती, महादेव शिवको पूजा गर्ने गरिन्छ। गौरा पर्वमा गौरा महादेवको पूजा गर्नाले मनोकामना पूरा हुनका साथै जीवन आनन्दमय बित्ने अनि एउटा चाहिँ आनन्दसँग चाहिँ अगाडि बढ्छ भन्ने एउटा विश्वास पनि सुदूरपश्चिमवासीमा रहेको छ। र पञ्चमीदेखि शुरू हुने गौरा पर्वको पहिलो दिन दलहनको वस्तुको बिरूडा, चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ भिजाउने एउटा चलन छ। बिरूडालाई पञ्चाखिरे शिव मन्त्रको प्रतीक मान्ने गरिन्छ। बिरूडा भिजाएर शुरू हुने पर्वको दोस्रो अर्थात षष्ठीका दिन गेडागुडलाई नजिकैको नदी, पोखरी र धारामा त्यसलाई लगेर धुने गरिन्छ। सप्तमीका दिन महिलाहरू खेतमा गएर धान, बलु, कुश, दुबो, साउ, पाती, होइन कुर्जो, तिल अपमार्ग गरी नौ प्रकारका बिरूवाहरूलाई गौराको रूपमा भित्राउने चलन पनि छ, र आयुर्वेदको दृष्टिकोणले महत्वपूर्ण यी बिरूवालाई नवदुर्गाको प्रतीकका रूपमा पनि लिने गरिन्छ। त्यसैले व्रतालु महिलाले डालोमा राखेर फाग गीत गाउँदै गौरा गाउने एउटा चलन पनि रहेको छ, गौरा नचाउने प्रचलन पनि सुदूरपश्चिममा छ। र सप्तमीका दिन गौरालाई गौरा घरमा भित्रै पूजापाठ गरिन्छ। विधि अनुसार अष्टमीका दिन गौरा सेलाएर देउडा खेल्ने चलन छ, र आज भव्य माथि दौडा खेलिन्छ होइन, र गौरा चार दिनसम्म मनाइए पनि रमाउनका लागि केही दिन लम्ब्याएर अझ दौडा खेल्ने गरिन्छ। त्यसैले सुदूरपश्चिमका प्यारा प्यारा साथीहरू आज भव्य रूपमा गौरा खेल्नुपर्छ, गौरा नाच्नुपर्छ अनि देउडा खेलेर रमाइलो गर्नुपर्छ भन्ने लागिरहनु भएको छ। र अब विशेष गरी सुदूरपश्चिमहरू, सुदूरपश्चिमवासी काठमाडौँमा रहँदा पनि काठमाडौँका विभिन्न ठाउँहरूमा गौरा चलि नै रहेको छ, र गौरासँगै देउडा खेल्ने अझ भन्नुपर्दा अहिले पछिल्लो समय एउटा चिया संस्कृति बढ्दो छ, र विशेष गरी सुदूरपश्चिमका हाम्रा प्यारा प्यारा भाइहरू लोकप्रिय गायक टंक तिम्रसिन्हा, महेश जयसी, किरण धामी लगायतका कलाकार साथीहरूको चिया अफिसमा पनि विशेष गरी देउडा खेल्दै गरेको धेरै पटक हामीले पाएका छौं, र आज पनि भव्य रूपमा त्यहाँ रमाइलो गर्नुहुन्छ उहाँहरूले, त्यो विश्वास छ। र सबै सबैलाई गौराको म शुभकामना व्यक्त गर्न चाहन्छु, र गौरासँग सम्बन्धित रहेको गीत पनि कार्यक्रममा सुनाइसकेको छु। हामी वैदिक आयुर्वेद सेवा प्रणालीद्वारा संचालित इन्द्रणीमा छौं। आज शुक्रबार हो, बिहानीको समय, आज कलाकारसँग अन्तरंग कुराकानी हो, तर मैले आज विशेष गरी श्रीकृष्ण जन्माष्टमी सँगै आज गौरा पर्व भएकोले मैले कसैलाई पनि बोलाइन, मात्र यहाँहरूसँग रहेर विविध जानकारी गराउँदै गीत संगीतहरू सुनाउँदै अगाडि बढेको छु। अब भने एउटा गीत राख्ने हो कि भन्ने कुरा छ, एउटा भजनै सुन्ने कुरा छ है, किनभने आज कृष्ण भजन सुन्दाखेरि मजा आउँछ नि त होइन, भजन सुन्ने पनि समय चाहियो नि त, आज सुन्दाको मजा बेग्लै हुन्छ। म ढिला गर्दिन, यतिखेर राख्छु यो भजनलाई।

देशै भरका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा हामी आज कृष्ण भजन होइन सुनाइरहेका छौँ। कृष्ण साँच्चीकै द्वापर युगमा जन्मिए, द्वापर युगमा जन्म लिए र कलिको र विशेष गरी रक्षा गर्नको लागि होइन कृष्ण चाहिँ एउटा दूत बनेर आए र उनै कृष्णको सम्झनामा आज चाहिँ जन्माष्टमी मनाइरहेका छौँ र आजको विशेष दिनमा सरकारले सार्वजनिक बिदा दिएको छ र आजको रात एकदम जागराम र 12 बजे टक्क कृष्णको जन्म भइसकेपछिको अवस्था विशेष रहन्छ र आज जागराम बसेर एकदम भक्तालुहरू चाहिँ मजासँग अब एक किसिमको होइन कृष्णाष्टमी मनाउनको लागि सबैजना लागि नै रहनु भएको छ। हामी मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट सँगै छौं र धेरै साथीहरूले हामीलाई सुनिरहनु भएको छ। हाम्रो सरोज लोपचन्दले तामाङले गुड मर्निङ दाई भन्नुभएको छ, नमस्कार भन्न चाहन्छु। सँगै मुना दाहालले ह्याप्पी कृष्णाष्टमी भनेर लेख्नु भएको छ। सखीलाई पनि हरिशरणम कार्यक्रम सुनिरहनु भएको रहेछ, खुसी लाग्यो। अनि हेलो दा गुड मर्निङ भन्दै सुरेश तामाङले लेख्नु भएको छ। त्यसपछि हजुरको आवाज रेडियोमा खुब सुन्थे 67-68 सालतिर हजुर भनेर लेख्नु भएको छ। अनलक्की म भन्नुभएको छ, अनलक्की अनि तपाईँ लक्की नै हुनुहुन्छ। अनि अर्को साथी तपाईँको आवाज सानोमा खुब सुन्थे रे है ल खुसी लाग्यो। अनि आरजे नारायण डिसीले पनि सुन्दै हुनुहुन्छ, गायत्री खड्काले गुड मर्निङ भन्नुभएको छ, हेमन्त आचार्यले पनि हामीलाई सुन्दै हुनुहुन्छ, प्रकाश चौधरीले मेरो घर दाङको तुलसीपुर 11 पर्छ, सम्पूर्णलाई मिठो सम्झना कार्यक्रम सुन्दैछु भन्नुभएको छ। राजकुमार दुधराजले पनि हलो हलो सुन्दैछु भन्नुभएको छ। आयुषाले सुन्दैछु हेर्दैछु मिठो सम्झना राई कार्यक्रम भन्नुभएको छ। रोमियो घलेले पनि सुन्दै हुनुहुन्छ। त्यसपछि हलो कल्पनाजीले पनि हामीलाई सुनिरहनु भएको छ। उत्तम सुवेदी प्यारो भाइले सुनिरहेको जानकारी, धन थापाले पनि सुन्दैछु, नियमित रूपमा सुन्छु, आज पनि सुन्दैछु भन्नुभएको छ। पम्पा थापाले यतिखेर श्रीकृष्ण जन्माष्टमीको अवसरमा सम्पूर्ण मेरा साथीहरूलाई म शुभकामना व्यक्त गर्न चाहन्छु र आज बिहानै हामी चाहिँ काठमाडौँको उत्तर भेगको गोठाटारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर नवतम धाममा गएर श्रीकृष्ण जन्माष्टमी मनायौं भन्नुभएको छ। सपरिवार घर परिवार गएका थियौं, निकै रमाइलो भयो र बिहान त भिडै थियो, अहिले पनि भीड झन बढेको होला तर त्यहाँ एकदम रमाइलो थियो भन्ने कुरा उहाँले लेख्नु भएको छ। सुनाखरी मल्टिमिडिया फाउन्डेशनबाट जय श्रीकृष्ण जन्माष्टमीको शुभकामना भन्नुभएको छ। ईश्वर भूषालले हामीलाई सुन्दै हुनुहुन्छ, विष्णु माझीको तीज गीत कस्तो लाग्यो भनेर साथीहरूलाई सुन्नु भएको छ, हामीले हिजोको बसाईमा प्रस्तुत गरेका थियौं। निराकार यो नामबाट पनि सुन्दै हुनुहुन्छ, नमस्कार छ। राधिका खत्रीले पनि सुन्दै हुनुहुन्छ, नवीन यास्कीले सुन्दै हुनुहुन्छ, हेमन्त आचार्यले नमस्कार दाङ घोराईबाट भन्नुभएको छ, अनि हेमन्त आचार्यले सुन्दै हुनुहुन्छ, सुदीप खाँडले पनि सबैलाई सम्झना, कमला डुम्रेले नमस्कार गुड मर्निङ भन्नुभएको छ, अनिश मगरले पनि सुन्दै हुनुहुन्छ, सुन्दर सुन्दसले पनि बुल्गेरियादेखि इन्द्रले सुन्दै हेमन्त आचार्य, पम्फा थापा, सुन्दर सुन्दास अनि विरही कृष्ण छेत्रीले पनि रेडियो नमस्कार परिवर्तन सम्भव छ भन्नुभएको छ। अम्बिका रेग्मी निरन्तर सुन्नुहुन्छ, पारस चन्दले पनि सुन्नुहुन्छ, ज्ञानेन्द्र रिजालले सुन्दै हुनुहुन्छ, अनुमान छेत्रीदेखि लिएर हाम्रो निस्मा मैनाली जो इन्द्रेनलाई एकदम मजाले सुन्नुहुन्छ, 12 जिल्लाबाट सुन्छु भन्नुभएको छ। शान्ता नेपाल सिग्देलले पनि नमस्कार हजुर, श्रीकृष्ण जन्माष्टमीको धेरै धेरै शुभकामना, मेरो नामसँग चिर परिचित रहनुभएका साथीहरूलाई भन्नुभएको छ। सपनाजीदेखि लिएर हाम्रो धेरै साथीहरू हुनुहुन्छ, दीपक मिया यो नामबाट पनि हेर्दै हुनुहुन्छ, अनि हाम्रो रञ्जना शाहीले पनि गुड मर्निङ भन्नुभएको छ, मिस्टर बरालदेखि लिएर हाम्रो तारा शर्माले पनि सुन्दै हुनुहुन्छ, राम घरती मगरदेखि लिएर हाम्रो नितो मरासनीले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ। अब इन्द्रणीको बसाईमा फेरि पनि हामी राख्दैछौ अर्को एउटा राम्रो नम्बरलाई, यतिखेर यो यहाँको लागि

गौराको लागि फेमस ठाउँ हो होइन. नमस्कार दाई भन्न भरतले लेख्नु भएको छ. त्यसपछि नमस्कार म कालीकोटबाट सुन्दैछु हरेन्द्रले लेख्नु भएको छ. म चाइनामा छु सुन्दैछु म भूपेन्द्र भन्न लेख्नु भएको छ. अनि हाम्रो तामाङ विमलले पनि सुन्दै हुनुहुन्छ हेलो दा भन्नुभएको छ. मुकुन्द नेपालले श्रीकृष्ण जन्माष्टमीको हार्दिक सबैलाई शुभकामना व्यक्त गर्दछु. राधे राधे भन्नुभएको छ. मुकुन्द नेपाल सखा यहाँलाई पनि श्रीकृष्ण जन्माष्टमीको अवसरमा धेरै धेरै शुभकामना छ. एकदम गुरुदेव अब यहाँको यो वाणी मैले राखिसकेपछि हाम्रो ईश्वर भूषालले सुन्दै हुनुहुन्छ यहाँलाई पनि सम्झना छ. अनि चूर्ण नमस्कार म घोराईदेखि सुन्दैछु भन्नुभएको छ. वासुदेव ओली दाङको बांगला चुलीबाट मैले जानकारी गराइरहेको छु र सुदीप खड्काले सबैलाई सम्झना गर्दै अब बजनी गीत सुनाउँछु भन्नुभएको छ. महेन्द्र थापा मुस्कानले पनि नमस्कार भन्नुभएको छ. त्यसपछि सुदीप जयन्ती नामबाट पनि नमस्कार दाई भन्नुभएको छ. सानु मायाले हेलो भन्नुभएको छ. हरि शरणम सखा हरि शरणम साथ दिइरहनु भएको छ. अब चाहिँ हामी एउटा गीत राखौं. प्रविधिमा रहने हाम्रो ईशा हुनुहुन्छ. एउटा भजन नै होला जस्तो लाग्छ मलाई. आज श्रीकृष्ण जन्माष्टमी भएकोले हामी विशेष भजन नै सुनाइरहेका छौं र आज अष्टमी विशेष गरी गौरा पनि मनाइरहेको अवस्थामा गौरा गीतहरूलाई पनि स्थान दिइरहेका छौं. दौड़ा गीतहरूलाई अब मैले ढिला गर्दिन राख्दैछु. वैदिक आयुर्वेद सेवा प्रालीद्वारा संचालित इन्द्रणीमा यो गीतलाई

बाँसुरीको धुन मिठो, कृष्ण कालीको त्यही धुन सुनेर होइन अब यो गीत हामीले सुनायौं। गीत भन्दा पनि भजन नै हो, कृष्ण भजन साक्षीका आज अनि गौरा विशेष गीतहरू इन्द्रणीको बसाईमा सुनाउँदै म अगाडि बढेको थिएँ। मेचीदेखि महाकालीसम्मका मेरा प्यारा प्यारा साथीहरू, कार्यक्रम कस्तो लाग्यो? आज गौरा पर्व मनाउने सुदूरपश्चिमका साथीहरूलाई विशेष सम्झना छ, अनि देशैभर श्रीकृष्ण जन्माष्टमी मनाइरहनु भएको छ, विदेशमा पनि मनाइरहनु भएको छ। यहाँहरू सबैलाई म फेरि पनि गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। यतिखेर अब सबैजना सबै ठाउँमा सुन्दै हुनुहुन्छ, मेरो युनाले पनि आज यतिखेर कार्यक्रम सुन्दैछु बाबाको भनेर लेखिरहेछन् ल, मैले युनालाई पनि धेरै सम्झना गरे। सँगै पुणिका भान्जी पनि हुनुहुन्छ, एकदम आज श्रीकृष्ण जन्माष्टमी टक्क राधा बनाएर हाम्रो भान्जीलाई होइन राम्रो बनाउनु भएको छ बहिनीहरूले। कविता पक्कु सबैलाई सम्झना, प्रकाश बाबुलाई पनि सम्झना,

अनि आज विशेष गरी अब यही दिन त हो नि होइन, मजाले साना साना बाल बालिकालाई कृष्ण बनाउने, राधा बनाउने, त्यसपछि घुमाउने त्यो किसिमको चलन रहन्छ। विशेष गरी राबीलाई अनि भारती राज सबैलाई सम्झना छ, अनि सरिता प्रियङ भाइ अब विशेष गरी रेडियोमै सायद प्रियङ भएको भए यतिखेर टेक्निकल सपोर्टमै हुन्थे होइन। आज ती पुराना यिनै श्रीकृष्ण जन्माष्टमी धेरै वर्ष अगाडि मनाउँदै गर्दाका पलहरूले पनि सताएका छन्। सबै सबैलाई म फेरि पनि सम्झना व्यक्त गर्न चाहन्छु। अब छुट्टिनुपर्छ, समय छैन र आज धेरै साथीहरूले जन्मदिन मनाइरहनु भएको छ। जन्मदिन मनाइरहनुभएका सम्पूर्ण साथीलाई विशेष म जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु। नयाँ काम गर्दै हुनुहुन्छ अनि कार्य सफलताको शुभकामना छ, यात्रामा हुनुहुन्छ म शुभयात्राको कामना गर्छु। र आज विशेष गरी श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा फेरि पनि यहाँहरूलाई शुभकामना दिँदै अब चाहिँ भने जाँदा जाँदै आज हाम्रो राधिका प्रसाई प्यारी बहिनीको जन्मदिन परेको छ। आज अनुले अनि शारदा दिदी अनि यता युकेमा रहने विशेष गरी लन्डनबाट यादव कृतिका होइन कृति त्यसपछि रामदाई सबै सबैले चाहिँ एकदम राधिकालाई जन्मदिनको शुभकामना भनेको अवस्था छ। र हाम्रो तर्फबाट पनि राधिकालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै इन्द्रणीको बसाईबाट आजको लागि एउटा गौरासँग सम्बन्धित चक्र बमले गाउनुभएको गीत यहाँलाई छोड्दै टेक्निकल सपोर्टको लागि बाहिरबाट आज एकदम साथ दिइरहेकी साले साथ दिइरहेकी छिन्। आज श्रीकृष्ण जन्माष्टमी खुशीका साथ मनाइरहेकी छिन्। उनी पनि टक्क मुस्तु मुस्तु हाँस्दै रमाइलो गर्दै कृष्ण भजन सुनाउँदैछन्। ईशालाई पनि धन्यवाद दिँदै म आजको लागि बिदा हुन्छु। परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 11 AM
3: अहिले बिहानको 11 बज्यो। नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। त्रिशुली क्षेत्रीय जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुईजनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। 30 वर्षीय सञ्जय शाह र 45 वर्षीय कवीर महर्जनको आज उद्धार भएको थियो। शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ। बाढ़ी आएको 10 दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो। सुरुङभित्रबाट थप आवाज सुनिएकाले उद्धार टोलीभित्र प्रवेश गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। शंखुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ। मकालुका उपालिका वडा नम्बर 1 स्थित चिरखाङमा गोली प्रहारबाट 36 वर्षीय नर कुबेर खम्बु रायको हत्या भएको शंखुवासभाका डीएसपी कुमार मैनालीले बताएका छन्। उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन्। हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको डीएसपी मैनालीले जानकारी दिएका छन्। सदरमुकामबाट 10 घण्टा टाढाको दूरीमा रहेको घटनास्थलमा इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली पुगेको छ। डीएसपी मैनाली पनि घटनास्थलतर्फ जाँदै गरेको बताएका छन्। हत्यामा संलग्न बारे अनुसन्धान शुरू गरिएको डीएसपी मैनालीले बताएका छन्। स्कूल परिसरमा भेटिएको उनको शव प्रहरीले मुचुल्का गरेर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेका छन् भने घटना बिहिबार साँझको भएको बताइएको छ। बाढ़ी प्रभावित नेपालका लागि भारतको मानवीय सहायता निरन्तर जारी छ। छैठौं र सातौं राहत उडान मार्फत बिहिबार राति कुल 21.5 टन राहत सामग्री काठमाडौँ ल्याइएको छ। यसपटक पठाइएका सामग्रीमा जारी उद्धार तथा राहत कार्यका लागि आवश्यक फरेन्सिक किट र स्वास्थ्य उपकरणहरू सामेल छन्। भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दुवै C-130 विमान राहत सामग्री सहित काठमाडौँ अवतरण गरेको जनाएको छ। ती सामग्री नेपालका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ। गत हप्ता बुधबार आएको विनाशकारी बाढ़ी लगत्तै भारतले राहत कार्य शुरू गरेको थियो। पहिलो भारतीय राहत विमान अगस्त 26 10 टन सामग्री लिएर नेपाल आएको थियो, जसमा अस्थायी आश्रय स्थल, कम्बल, सरसफाई किट, सोलर बत्ती र औषधि थिए। त्यस्तै अगस्त 27 दोस्रो विमान मार्फत 37.5 टन सामग्री ल्याइएको थियो, जसमा टेन्ट, कम्बल, सरसफाई किट, सोलर बत्ती, पानी तान्ने पम्प, भान्साका सामान, जेनेरेटर, औषधि र खाद्यान्न थिए। त्यसपछि तेस्रो खेपमा थप 10 टन सहायता आयो। अगस्त 30 चौथो विमान 11 टन राहत लिएर नेपाल अवतरण गरेको थियो भने त्यसमा खोज तथा उद्धारका लागि प्राविधिक टोली, डीएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञको टोली, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, सरसफाईका किट रहेका थिए। सेप्टेम्बर 2 भारतले 5 विमान मार्फत 11 सदस्यीय उद्धार टोली, विशेष उपकरण र 5.5 टन अत्यावश्यक औषधि पठाएको थियो। नेपालले रसुवा बाढ़ीको विनाशकारी प्रभाव सामना गरिरहेका बेला पछिल्लो सहयोग आइपुगेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारसम्म मृतकको संख्या 1290 पुगेको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञटोली सहित बाढ़ी प्रभावित रसुवा पुगेका छन्। शुक्रबार बिहान पटेको सीमाएको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेको बताइएको छ। थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर 3 घिचेत पुगेको सचिवालयले जनाएको छ। यसअघि उनी 15 भदौमा बाढ़ी प्रभावित नुवाकोटको बेदुर नगरपालिका 3 पुगेका थिए। सभापति थापाले बिहिबार पार्टीका तर्फबाट स्थलगत निरीक्षणमा देखिएको दृश्यका आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने बताएका थिए। 10 भदौमा पुटेको सीमा आयोगको विनाशकारी बाढ़ीबाट रसुवा नुवाकोट र थादिङमा ठूलो जनधनको क्षति भएको छ। त्रिशुली त्रिएको सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय शाहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ। उद्धार गरिएपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो। यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ। उनी सँगै उद्धार गरिएका अर्का व्यक्ति कवीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदैछ। उनलाई हेलिकप्टर मार्फत ल्याइँदै गरेको जनाइएको छ भने रसुवा बाढ़ीको 10 दिनपछि नेपाली सेना सशस्त्र प्रहरी सहितको संयुक्त टोलीले कवीर महर्जन र सञ्जय शाहको जीवितै उद्धार गरेको थियो। बाड़ी

जना आफन्तले डीएनए संकलन गरेका छन्। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी अझै 4,798 जना बेपत्ता रहेका छन्। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै
2: हरेक दिन साथी भनी आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँ छरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
2: सुस्मिता नाछिरिङ सालपासिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत
3: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: सपना सासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
2: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: शुक्रराज याखा चैनपुर नगरपालिका 10 खरङ संखुवा सभा
2: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
2: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
2: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
2: देवराज राई चैनपुर नगरपालिका 10 लिवारिङ संखुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
2: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
3: मिडिया प्रेमी निमु शेर्पा 5 खपन नगरपालिका 8 सुङखुरुङ संखुवा सभा
2: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
3: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: किशोर कोइराई केपिलासगढी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
3: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
2: सिम्पल ललितपल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
3: शर्मिला राई खादबारे नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
2: अविरल घरती मगर चयन माथि गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
3: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
2: प्रणित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
2: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
3: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
2: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
3: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हेलो हाई गुड मर्निङ अनि नमस्कार. कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनुभएका तपाई सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु. लेख बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुन्दै हुनु सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत तपाईँले सुनिरहनु भएको छ. आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ र तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर न्यानो साथ दिइरहनु भएको छ. यो कार्यक्रममा धेरै साथीहरू जोडिनु भएको छ, अर्थात यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग संयोजन प्रायोजन गरेर कार्यक्रममा चाहिँ जोडिनु भएको छ. सो उहाँहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु. कार्यक्रमलाई तपाईँले सुनिरहनु भएको छ अनि कार्यक्रममा सहभागिता जनाउन चाहँदै हुनुहुन्छ भने हामीलाई तपाईँले मेसेज पठाउन सक्नुहुन्छ. मेसेज पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ. पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस् अनि फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा हामीले एउटा स्टेटस पोस्ट गरेका सोही स्टेटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू तपाईँले पठाउन सक्नुहुन्छ. तपाईँका ती मेसेजहरूलाई वाचन गर्छु. मेसेज सँगसँगै तपाईँलाई मन परेको कुनै पनि नेपाली गीत संगीत छ सुन्न चाहनुहुन्छ भने हामीलाई तपाईँले ती गीत संगीत अथवा त्यो गीतको बोल तपाईँले प्रश्न रूपमा लेखी पठाउन सक्नुहुन्छ. अर्थात तपाईँले गीतको लिंक पठाउनु भयो भने अवश्य पनि तपाईँको रोजाएका ती सुमधुर गीत संगीतहरू समय मिलेसम्म तपाईँकै निम्ति प्रस्तुत गरेर तपाईँलाई भरपूर मात्रामा मनोरञ्जन दिलाउने कोसिस गर्ने नै छु. आशा गर्छु तपाईँ हामीसँगै हुनुहुन्छ यो समय भन्दै अब म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु. आजको लागि पहिलो मेसेजको रूपमा निमा शेर्पाले मेसेज पठाउनु भएको छ. नमस्कार, म निमा शेर्पा काठमाडौँबाट सुन्दैछु कार्यक्रम. आज मलाई तीज गीत विष्णु माझीको म त नराउरी आमा यो गीत बजाइदिनु ल भन्नुभएको छ. बस्न गीत सम्पूर्ण साथीहरूको लागि भन्दै बाई बाई भन्नुहुन्छ. हस्त, तपाईँलाई धेरै धेरै धन्यवाद छ. शिशिर चञ्चले पनि मिस यु अल भनेर सबैलाई सम्झिनुभयो. राइनी राजकलाले पनि मिस यु अल भन्नुभएको छ. आचल योजन हुनुहुन्छ, आचलजीले पनि मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ. कमल श्रेष्ठले आज मलाई अञ्जिता विश्वकर्माको आवाज सुनेको तीज भाका छेकियो बरे बादलुले भन्ने भाका यदि मिल्छ भने प्लिज बजाइदिनुहोस् ल हजुर भन्नुभएछ. हेलो हजुर, नमस्कार, म त तिन्जुरी मिडिया ग्रुपको मेम्बर तेह्रथुमको फिर्दाबाट कमल श्रेष्ठ हो. यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, छुची आरती लिम्बु, लोकेन थोक्लिन लिम्बु, राजन खतिवड़ा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला वनिम, त्यसै गरेर पूजा मादेममा लिम्बु, फुलमाया खेवा लिम्बु, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले जोई लिनुहोला भन्ने विदा हुन्छु. नमस्ते, बाई बाई भन्नुभएको छ. हस्, तपाईँलाई धेरै धेरै धन्यवाद छ. अनि अर्को साथी कमल श्रेष्ठको मेसेज अगाडि नै वाचन गरे, डबल मेसेज पठाउनु भएको छ. त्यसै गरेर अर्को साथी ढकाल धर्मराज हुनुहुन्छ. धर्मराजजीले नमस्ते र मासी श्रीकृष्ण जन्माष्टमीको शुभकामना. सम्पूर्णमा म दुवैबाट कार्यक्रम सुन्दैछु. आज मलाई पशुपति शर्माको कार किनेर ल्याऊ पलको गीत बजाइदिनुहोस् ल भनेर लेख्नु भएको छ. आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा जन्मदिन मनाउने मेरो भान्जी रितिका अधिकारीलाई जन्मदिनको शुभकामना. सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्दै छुटिनु भएको छ. ओके, धेरै धेरै धन्यवाद छ तपाईँलाई मेसेजको लागि धर्मराजी. अनि अर्को साथी हुनुहुन्छ सृजना तामाङ. सृजनाजीले भने मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ. रुमन मोक्तान तामाङले हेलो नाना, नमस्ते फ्याफुल्ला, म भोजपुरी जिन्जी भोसुर घर भई हाल चाहिँ सात समुद्र पारीबाट कृष्ण जन्माष्टमीको सबैमा शुभकामना छ. अनि आज लङ टाइम पछि गीत रोजेको छु, बजाइदिनुहुन्छ भन्ने आशा राखेको छु है भन्नुभएको छ. आज मलाई अरुण योञ्जन र कला राईको घर त पर्यो खोटाङ दिक्तेल भन्ने गीत बजाइदिनुहोस् ल भन्नुभएको छ. अब बस्ने गीत सुनाउनु पर्दा हजुरको लागि अनि भोसुरमा हुनुहुने मेरो घर परिवारमा धेरै सम्झना अनि साथीहरू लेख्नु भएको छ. मन्त्री याखा राई, आकाश राई, त्यसै गरेर सुरज राई, तुम्सा राजविनाही काइला, एक्सन विराज राई, वरुण चञ्चले राई, हिमा राई, युनिसा तामाङ, सपना तामाङ मोक्तान, भूमिका राई, सानो कमला, फुची यामकला कुलुङ, सरस्वता पोखरेल, राईनी राजकला, रञ्जना बाहिङ राई एण्ड अल माई फ्रेन्ड्सलाई भन्दै विदा हुन्छु. ओके, बाई बाई भन्नुभएको छ. थ्याङ्क यू सो मच रोमनजी, मेसेजको लागि तपाईँलाई
अर्को साथी हुनुहुन्छ नवीन देवान। नवीनजीले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ, तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अर्को साथी हुनुहुन्छ मनकुमारी कान्छी कुलुङ, उहाँले गुड मर्निङ संखुवा सभाको तामकोबाट मनकुमारी कान्छी कुलुङ हो, मिस यू प्रतिमा स्पर्शी सुमिता लिम्बुखिङ याखा त्यसै गरेर तेतन जान राई अञ्जित बान्ता बनाई सम्झना रूम्बाङसा मीडिया प्रेमी निमो शेर्पा देलु रूम्बाङसा हिमाल याम्फो राई विशाल साम्पाङ राई बेनी लिम्बु साइली सोनिया कुलुङ रत्नबहादुर थापा सागर पुमा राई विक्रम शंकर त्यसै गरेर जीवन फाविन जनक रजाली मगर घाइल विमान सुनमार सपना शंकर रोनिसा राई पवित्र राई एन्टल माई फ्रेन्ड्सको लागि भनेर लेख्नुहुन्छ। ओके मनकुमारीजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अर्को साथी हुनुहुन्छ युनिसा तामाङ, युनिसाजीले हाई गुड मर्निङ नमस्कार हाई म यता धर्मदेवी नगरपालिका मामलिङबाट युनिसा तामाङ हो अनि के छ हजुरहरूको खबर सन्चै हुनुहुन्छ होला नि म पनि एकदमै ठिकै छु भन्नुपर्छ है भन्नुभएको छ अनि एउटा सङ रोपेको छु समय मिल्यो भने प्ले गरिदिनुहोस् न है गीतको बोल जिन्दगी मेरो तिम्रै नेम गर्छु अनि साथीहरु हस्बेन्ड सन्तोष तामाङलाई मिठो माया र सम्झना त्यसै गरेर लेख्नु भएको छ प्यारीहरू मोटु सुमिता लिम्बुखी याखा अनि सानो कमला प्यारी दिल्सा राई बहिनी सपना तामाङ मोक्तान सोल्टिनी चन्द्रमाया तामाङ जुनिता कामलिङ राई रानी राजकला रिमा थामी भावना मगर त्यसै गरेर समीक्षा जोशी सुनिता कुलुङ बहिनी रिमा थामी सम्झना रूम्बाङसा सोनिम शेर्पा सम्झना रूम्बाङसा हरफल रोशनी लगायत सबैमा मिठो माया र सम्झना भन्दै बाई बाई भन्नुभएको छ। हस् थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँकै रोजाएका सुन्दर गीत संगीतहरू तपाईँलाई नै सुनाउने गरेकी छु। अहिले पनि कार्यक्रममा पहिलो सांगीतिक कोसेली सुरु यो निकै नै मिठो तीज विशेष गीत रहेको छ साथीले रोजाईमा पार्नु भएको छ। म त नराउरी विष्णु माझीको आवाजसँगैको गीत निमा शेर्पाको रोजाईमा परेको छ तपाईँकै निम्ति राख्छु सुन्दै रहनुहोस्।

हजुर मैले त नराउरी यो निकै नै मिठो तिज विशेष गीत थियो तपाईँको निम्ति प्रस्तुत गरे साथीले रोजाइमा पार्नु भएको थियो विष्णु बाजेको आवाज रहेको गीत तपाईँले भर्खरै सुनिसक्नु भएको छ कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ यो बसाईमा तपाईँकै सम्झना सन्देशहरू मैले वाचन गरिरहेकी छु अनि तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँकै रोजाएका समधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउने गरेकी छु आज पनि तपाईँकै रोजाएका समधुर गीत संगीतहरू तपाईँलाई नै सुनाइरहेकी छु अबको 12 बजेसम्म तपाईसँग रहन्छु जो जसले सुन्दै हुनुहुन्छ कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ यदि आफ्नो आफन्तजन इष्टमित्र साथीभाइहरूको लागि केही सन्देश गर्न चाहनुहुन्छ भने हामीलाई म्यासेज पठाउन सक्नुहुन्छ म्यासेज पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 MHz भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस् लाइक गर्नुहोस् फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गर्ने गरेका छौं सोही स्टाटसको कमेन्ट बक्समा गई फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ भन्दै अब म ढिला नगरिकन बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु यति बेला सम्झना रुम्बाङसाले गुड मर्निङ मि सम्झना रुम्बाङसा फ्रम सभा पोखरी सुन्दैछु अनि यात्रा सफलताको शुभकामना फुपू सुशीला याम्फो एण्ड दिल रुम्बाङसा गेटुल फन प्यारी रञ्जना बाहिङ राई कार्य सफलताको शुभकामना सन्देश कुलुङलाई भाइ हिमाल याम्फो लगायत सबैलाई शुभ दिन है भनेर लेख्नु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ अर्को मित्र हुनुहुन्छ प्रेम भण्डारी प्रेमजीले हेलो हजुर दर्शन नमस्ते मोरङबाट प्रेम भण्डारी हो मिस यु एण्ड गुड डे कल्पना साम्पाङ त्यसै गरेर बान्तवा सोफिया राई सुमिला शेर्पा हिर्सो चामलिङ राई त्यसै गरेर सृजना मुखिया रमिला राई मगर्णी मगर्णी मिडिया प्रेमी निर्मला वनिम मुना मुखिया गीता लिम्बू पवित्र राई माया राई मनिषा बान्तवा मनु कमला मुखिया एक्सन विराज राई कल्पना राई सरी विपना राई अनि बेली अमित छे लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि अर्को साथी हुनुहुन्छ अलिसा लिम्बू अलिसाजीले हेलो नमस्ते नमस्कार म पाँचर घर भई हाल जापानबाट अलिसा लिम्बू हो साथीहरू सम्झनु पर्दा कान्छी चन्द्रबुर्जा मगर त्यसै गरेर मुटु दिल्सा राई प्यारी मान्छे सरस्वता पोखरेल घायल अबीर मानसनवार दादा ढकाल धर्मराज कुमार प्रजा गगन तेरथुमे दादा आशिष नयन बस्नेत मायलु अमिना सुनवार इतराम चौधरी हरपल रोस्ने किराती अर्पण कुलुङ दाई रत्नबहादुर थापा शमशेर लिम्बू मिसिन रिवत राजकालीकोटे बोबिशेष मगर सुशीला विश्वकर्मा खड्ग योङखाङ त्यसै गरेर रन्दी त्राई मनको साथी जीवन कार्की अनि किराती अञ्जना लगायत सम्पूर्ण साथीहरूलाई माया सम्झना भन्दै गए ल बाई बाई भन्नुभएको छ हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ अर्को मित्र हुनुहुन्छ रिमा थामी रिमाजीले भने मिस यु अल भन्दै सबैलाई सम्झना गर्नु भएको छ त्यसै गरेर लक्ष्मण मगरले हेलो नमस्कार हजुर र मामिस के छ खबर भन्नुभएको छ मेरो खबर एकदमै ठिकठाक छ ओके तीन जुरे नमस्कार के छ हजुर भनेर लेख्नुभएछ म्यासेज अलिकति अगाडि पछाडि भयो क्यारे उहाँको तीन जुरे मिडिया ग्रुपको मेम्बर हुनुहुन्छ लक्ष्मण मगर पाखे बास्दै धनकोटा हाल मलेसियाबाट मेरा साथीहरू गीता मगर देवबासकोटा भावना चामलिङ त्यसै गरेर रमला साम्पाङ राई मिडिया प्रेमी निर्मला वनिम त्यसै गरेर सुस्मिता राई अनि विमला मगर सपना शंकर गीता लिम्बू भूमिका राई राज घले मगर अल्का बान्तवा मिडिया प्रेमी निमो शेर्पा त्यसै गरेर सम्झना बराइली माया राई समीक्षा जोशी त्यसै गरेर सरिता मगर इलाम मनिषा घरती मगर दिलु सानु याम्फो मम्मी बाबाको प्यारी छोरी माया बान्तवा राई किराती अञ्जना टीकाराम सुनवार नानुसर्गम भोसुरी कमला श्रेष्ठ कमल श्रेष्ठ रीता राई रोदन लगायत मेरो नाम रावासँग चिरपरिचित सम्पूर्ण मित्रहरूलाई र एफएम सुनेर बस्नुहुने सम्पूर्ण नाम छुटेको साथीभाइहरूलाई पनि मनमुटुदेखि नै सम्झिरहेको छु भन्ने बाई बाई फेरि भेटौला मिडिया ग्रुपको मेम्बर अकेला मेसेज उहाँले कपी पेस्ट गर्नु भएछ क्या अरे मेसेज एकदमै डबल पेस्ट भएको छ जस्तो छ है थ्याङ्क यू सो मच मेसेजको लागि तपाईँलाई लक्ष्मणजी अर्को साथी हुनुहुन्छ शंखुवा सवाली राई तम्बोछा फेसबुक आइडी भएको साथीले गुड मर्निङ सिस्टर भन्नुभएको छ ल मर्निङ है तपाईँलाई पनि अर्को साथी सपना तामाङ मोक्तानले मिस यु अल भनेर लेख्नुहुन्छ अस्मि सोताङले पनि मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ शान्ति विशीले पनि गुड मर्निङ सिस म पनि सुन्दैछु रोल्पाबाट भन्नुभएको छ हस् तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब पनि कार्यक्रममा साथीले रोजाइमा पार्नु भएको अर्को एउटा मिठो गीत राख्न चाहन्छु यो गीतलाई रोमन मोक्तान तामाङले रोज्नु भएको छ घर त पर्यो खोटाङ दिक्तेल बलको गीत रहेको छ तपाईँको निम्ति प्रस्तुत गर्छु कार्यक्रम सुन्दै रहनुहोस्

0: छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
5: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छौ झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखै सल्लाह दिएको के पाक त बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
9: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
10: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
9: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
10: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
11: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
11: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवासभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

Alright, welcome back after a short commercial break. कार्यक्रम विकास टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनि रहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभमा साथ सुन्दै हुनुहुन्छ अनि त्यसै गरेर तपाईँले मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो र अलिफिल्म नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि संसारै भरेकै साथ हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामीसँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो विषयमा हामी तपाईँका सम्झना सन्देशहरूलाई वाचन गरिरहेका छौं। धेरै साथीहरूले आफ्नो सम्झना सन्देशहरू पठाइरहनु भएको छ, तपाईँ पनि सुन्दै हुनुहुन्छ र आफ्नो सम्झना सन्देशहरू पठाउन चाहनुहुन्छ, यो बसाई मार्फत साथीभाइहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीलाई तपाईँले मेसेज पठाउन सक्नुहुन्छ। मेसेजहरू पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेजमा तपाईँ जोडिनुपर्छ। हाम्रो पेज रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 MHz भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नै आउने साथीहरू जोडिनुहोस् र यहाँ प्रोग्राम स्टार्ट हुने लाग्दा एउटा स्टेटस पोस्ट भएको छ, सही स्टेटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। भन्दै अब म बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला राई कुमार जङ याखाले मिस यू अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँलाई। रूपेश राई माझी छेत्री हुनुहुन्छ, रूपेशजीले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। सनिम शेर्पाले पनि सबैलाई सम्झना गर्नु भएको छ, मनले मनको साथ पायो फेसबुक आइडी भएको साथीले। आठराई तेह्रथुम नाउ यूएई मिस यू अल मा फ्रेन्ड्स भनेर लेख्नु भएको छ। देवेन किशोर अञ्जानले लेख्नु भएको छ, कहिले सुदामा झै गरीब बन्छ मित्रता, कहिले कृष्ण झै दानी हुन्छ मित्रता, कहिले मीराको प्रेम बन्छ मित्रता, कहिले राधाको कृष्ण बन्छ मित्रता। कृष्ण श्रीकृष्ण जन्माष्टमीको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु, सबैको जय होस् ओम भनेर लेख्नु भएको छ। देवेन किशोर अञ्जान प्रवासी भन्नुहुन्छ, अघि तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को मित्र हुनुहुन्छ हिमाल सामिङ राई, हिमालजीले पनि मिस यू अल भनेर सबैलाई सम्झिनु भएको छ। अनि अर्को साथी हुनुहुन्छ दिलसा राई, दिलसाजीले हेलो सेवा, म दिलसा राई ग्रीन सिटी इलामबाट हो। अब बज्ने गीत मार्फत आत्मीय साथीहरू सम्झिनु पर्दा डियर मित्रले प्यारी नाना जुनिता चामलिङ राईलाई गेट विल्सन, त्यसै गरेर कान्छी फुलमाया राई, मुटु अलिसा लिम्बु, अनुसा माङफाङ अनि प्यारी युनिसा तामाङ प्लस सपना तामाङ, मायालु सरू छेत्री, प्यारी मान्छे अस्मी सोताङ, आदरणीय दादा आशिष नयन बस्नेत, त्यसै गरेर दादा जीवन फाविन, दादा कृष्ण तामाङ, ठुली रिठी सुमिता लिम्बुकिङ याखा भनेर लेख्नु भएको छ। कोपा शिशिर चञ्चले, दादा वरुण चञ्चले राई, दादा हिमाल चामलिङ राई, प्यारी छिपिङ संगीता अनि रेनी सामसोन, दादा लिम्बु विजया, दादा राजविरही काइला, दादा सरनारी मगर, त्यसै गरेर दादा लव स्टार सन्तोष छेत्री, शान्ति विशी, सुनिम शेर्पा, रोनिसा राई, प्यारी सुस्मिता नाचरिङ एण्ड अल माई फ्रेण्डसलाई मिस यू भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को मित्र हुनुहुन्छ किशोर कोही किराती, हाई नौ श्री हजुर, म पनि सुन्दैछु मजाले काठमाडौँबाट, हजुरहरूमा मिठो सम्झना सहित बाँकी दिनको शुभकामना अनि सम्पूर्णमा मिठो सम्झना है भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ अभागी जिन्दगी फेसबुक आइडी भएको मित्रले, हेलो नाना सेवाकी हजुर, अनि के छ खबर, आज केही दिनको अन्तराल पछि आई है हजुर घर माङटेवा हाल धरानबाट किराती अर्पणकुलुङ हो, अनि सङ प्ले गरेको सङ प्ले गरिदिनुहोस् ल भनेर लेख्नु भएको रहेछ। मेलिना राईको गुनासो फुल्दा बने रमाइलो भन्ने गीत हो, अनि साथीहरू मोटु राई नि सुविक्षा कुलुङ, छोरी आरुषी कुलुङ, मिडिया प्रेमी राई अनिसा, अलिसा लिम्बु, दिलसा राई, राई सफल आयो, श्रीमा थामी, गगन तेरथुमी, जीवन फाविन, निमा शेर्पा, त्यसै गरेर सुमिता लिम्बु खिमियाखा, सुनिता कुलुङ, त्यसै गरेर बहिनी मनिता कुलुङ अनि दाई राजेश कुलुङ एण्ड अल माई फ्रेण्डसलाई भन्दै छुटिन्छु। ओके बाई बाई भन्नुभएको छ, हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को मित्र हुनुहुन्छ चन्द्रमाया तामाङ, चन्द्रमायाजीले हेलो गुड मर्निङ नमस्कार रमानाना, मि चन्द्रमाया तामाङ फ्रम पाँच खबन, सबै साथीहरूमा मिठो माया सम्झना भन्दै गएर बाई बाई भन्नुभएको छ। रेसाजीले पनि मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। मुना कोइसीले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनुभयो। रमिला राईले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। मनको साथी जीवन कार्कीले पनि नमस्कार भन्नुहुन्छ, हस् नमस्कार तपाईँलाई पनि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँकै रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै मैले सुनाइरहेकी छु। अब चाहिँ तपाईँको लागि अर्को एउटा मिठो गीत तपाईँको निम्ति सुनाउन चाहन्छु, राख्न चाहन्छु। साथीले रोजाईमा पार्नु भएको छ, जिन्दगी मेरो तिम्रै नाम गर्छु बोलको गीतलाई आज युनिसा तामाङले रोजाईमा पार्नु भएको छ, सो तपाईँको निम्ति रहन्छ सुन्दै रहनुहोस्।

हजुर, जिन्दगी मेरो तिम्रै नाम गर्छु बलको गीत थियो। प्रताप दास र प्रविश अधिकारीका आवाज सुनेको यो गीतलाई आज युनिसा कुलुङले रोजाईमा पार्नुभयो, सरी युनिसा तामाङले। तसर्थ तपाईँको निम्ति यो गीत मैले राखिसकेकी छु। अब पनि म फेरि पनि ढिला नगरिकन बाँकी रहेको साथीहरूको सम्झना सन्देशतर्फ लाग्नुपर्छ, किनभने धेरै साथीहरूले हामीलाई मेसेज पठाइरहनु भएको छ अनि मेसेज सँगसँगै विभिन्न किसिमका गीत संगीतहरूलाई पनि रोजाईमा पारिरहनु भएको छ। समय भने धेरै छैन, अब समयले पनि नेटो काट्नै लागिसक्दा बाँकी साथीहरूका सम्झना सन्देशलाई मैले वाचन गर्नैपर्छ। ढिला नगरिकन बाँकी साथीहरूको सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ, ओके, मेसेज गर्नुहुने साथी हुनुहुन्छ, हामीलाई एकदमै लामो मेसेज पठाउनु भएको छ कल्पना साम्पाङले, भोसुर घर हल्का थमाण्डुबाट। गुड मर्निङ, नमस्ते नाना, सन्चै हुनुहुन्छ नाना भन्नुभयो, एकदमै सन्चै छु। अब बस्ने गीत मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गीत विल्सन, अनि मिस यू एण्ड लभ यू मामो अन्जान यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, त्यसै गरेर रंजित राई, मनिषा बान्तवा, रमला साम्पाङ, प्रेम भण्डारी, त्यसै गरेर सोना कन्दङवा, एमपी विवश लिम्बू, त्यसै गरेर गगन तिरुथुमी, मामा तिलक साम्पाङ, विवश कुलुङ, भूमिका राई, मिस जुनिता चामलिङ, तीर्थ राई, घाइल अबीर, मान सुनवार, ढकाल धर्मराज, अल्का बान्तवा, अन्जान थुलुङ, त्यसै गरेर शर्मिला राई अनि राई ऋतु, त्यसै गरेर लवली किरात, लक्ष्मी राई, दादा रामकुमार थापा, दादा गणेश, त्यसै गरेर दादा

साथी तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि विनिताजीलाई। अनि अर्को साथी हुनुहुन्छ सीता तामाङ, सीताजीले गुड मर्निङ सिस्टर भन्नुभएको छ, मर्निङ है। सिमला सिमसी राईले हेलो गुड मर्निङ मी सिमला राई फ्रम द रान अपकमिङ सङ जस्ट फर यु, सुजन कार्की, त्यसै गरेर सरला राई, सुस्मिता राई, अनि दाई अरुण नदी खत्री, त्यसै गरेर भाइ एक्सन विराज राई, एन्ड टु अल माई फ्रेन्ड्स एन्जोय दिस सङ भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच मेसेजको लागि तपाईँलाई। अर्को मित्र हुनुहुन्छ भूपेन्द्र तामाङ, भूपेन्द्रजीले पनि गुड मर्निङ भन्नुभएको छ। मेन्युका गोङबा तामाङले पनि हेलो सिस्टर गुड मर्निङ भन्नुभएको छ, मर्निङ है। नम्रता शेर्पाले सबैलाई सम्झिनु भएको छ। तीर्थ राईलाई म चाहिँ अहिले आएँ है र माना बस्ने गीत सबै सबैको लागि डेडिकेट गर्दै बाई बाई भनेर लेख्नु भएको छ, धन्यवाद छ तपाईँलाई। राज केठागी मगरले गुड मर्निङ भन्नुहुन्छ, मर्निङ तपाईँलाई पनि। अर्को साथी हुनुहुन्छ जुनु तामाङ, लुअन्ततिर भए पनि आइपुगे सबै सबै साथीहरूलाई मिठो माया सम्झना छ भनेर लेख्नु भएको छ। ओके जुनुजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रमबाट मैले पनि बिदा माग्नुपर्छ होला, किनभने समयले नेटो काट्नै लागिसकेछ। र अहिलेसम्म प्राप्त भएका तपाईँका सम्झना सन्देशहरूलाई पनि मैले वाचन गरिसकेकी छु, तसर्थ अब मैले छुटिनुपर्छ। यतिन्जेलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने मीडिया प्रेमी मनहरू हुनुहुन्छ, उहाँहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा साथीले रोजाइमा पार्नु भएको छ बेनिता दाहालको रोजाइमा पढेको गीत हो मायाको मुखैमा छिनी बोलको यो लोकगीत तपाईँको लागि छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुतक्रममा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 2:00 PM
3: अहिले मध्याह्नको 12 बज्यो।
4: राष्ट्रको शान किसान
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
6: 40 भन्दा बढी जिल्लामा सतर्कता अपनाउन आग्रह। एनभिडियाका प्रमुख ह्याङद्वारा बाढी पीड़ितका लागि 1.5 अर्ब रूपियाँ सहयोग, प्रधानमन्त्री कोषमा सहयोग रकम 6 अर्ब नाग्यो। इरानको एक बिहे घरमा भएको मिसाइल आक्रमणबारे छानबिन गर्ने अमेरिकी उपराष्ट्रपतिको भनाई, सर्वसाधारणलाई निशाना नबनाइएको अमेरिकी सेनाको दावी। र नेपालले दक्षिण एसिया अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका दुईजनाको 10 दिनपछि जीवितै उद्धार गरिएको छ। संयुक्त खोज तथा उद्धार टोलीले आज बिहान संजय शाह र कवीर महजनको सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ। उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। दुवैजनाको स्वास्थ्य सामान्य रहेको उद्धार कर्मीले बताएका छन्। उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र रहेका व्यक्तिसँग संवाद समेत गरेको थियो। उद्धार टोलीले नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौ भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया आएको थियो। त्यसपछि उद्धार टोली भित्रै पसेर उद्धार गर्न सफल भएको हो। दुईजनाको उद्धार सँगै सुरुङभित्र रहेका अरू व्यक्तिको खोजी तथा उद्धारलाई पनि तीव्र पारिएको छ। यस आयोजनाको भूमिगत विद्युत गृह तथा सुरुङ क्षेत्रमा बाढ़ी आउँदा ठूलो संख्यामा प्राविधिक तथा कर्मचारी फँसेको आशंका गरिएको छ। देशका विभिन्न जिल्लाका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार ताब्लेजुङ, पाँचथर, तेह्रथुम, शंखुवासभा, सोलुखम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेप्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, धादिङ, मकनपुर, चितौन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बजाङ, दार्चुला, बैथडी, डोटी, डडेलधुरा र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने ससाना नदीमा बहाव उल्लेख्य बढ़ने सम्भावना छ। यी क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। यस्तै रसुवा र नुवाकोटमा विशेष सतर्कता अपनाउन भनिएको छ। ती जिल्लाबाट बहने भोटेकोशी, त्रिशुली नदी तथा आसपासका ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्र, कमजोर भूभाग र बाढ़ी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ। नदी किनारमा नजान, खोला तथा पुल तर्दा सावधानी अपनाउन र बाढ़ी सम्बन्धी सूचना नियमित रूपमा हेर्न तथा सुन्न महाशाखाले आग्रह गरेको छ। विशेष गरी रसुवा र नुवाकोटमा भोटेकोशी तथा त्रिशुली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकारी तथा अध्यक्ष जेन्सेन ह्याङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 1.5 अर्ब रूपियाँ सहयोग गर्नुभएको जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले नेपाल सरकारका तर्फबाट वाङप्रति धन्यवाद व्यक्त गर्दै यो सहयोग रसुवा भोटेकुसी बाढ़ीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनु भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले वाङको योगदान परोपकारी दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै यसबाट अन्य व्यक्ति तथा संस्थालाई पनि विपद प्रभावितको सहयोगमा योगदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। वहाँले सहयोगले विपदका कारण प्रभावित भएका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि थप सहयोग पुग्ने बताउनुभयो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा सहयोग रकम 6 अर्ब पुगेको छ। 2.8 अर्ब रूपियाँ मौजात र पछिल्लो सहयोग रकम जोड्दा कोषमा 8 अर्ब रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङको घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुँदै सुनको भाव आज 2,500 रूपियाँले बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
7: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि

0: इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेला हामीले त्रिशुली थिरी सुरुङबाट 10 दिनपछि 2 जनाको जीवितै उद्धार, उपचारका लागि काठमाडौँ ल्याइयो, 2 जनाको अवस्था सामान्य, भोटेकोशी र त्रिशुलीमा आकस्मिक बाढ़ीको उच्च जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मुस्ताङमा आउँदो भदौ 30 र 31 गते घरबझोङ जलवायु परिवर्तन सम्मेलन आयोजना हुने भएको छ। जलवायु परिवर्तनको असरले हिमाली पहाड़ी र तराई क्षेत्रमा पुर्याएको असर अनुकूल र विश्व समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले घरबझोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने तयारी गरेको हो। काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगंज र विराटनगर महानगरपालिका सहित 11 वटा उपमहानगरपालिका, 276 नगरपालिका र 469 गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरूको उपस्थिति रहने गरी तयारी थालिएको घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाले यसअघि साउन 27 गते भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा देशभरका 753 वटै स्थानीय तहलाई जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन पत्राचार गरिसकेको छ। विश्वकै चिन्ता र चासोको विषय बनेको जलवायु परिवर्तनको असर सम्बन्धी सम्मेलन रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले निम्त्याएको विपदको घटनापछि थप सापेक्षिक बन्दै गइरहेको अध्यक्ष लालचन्दले बताउनुभयो। सम्मेलनमा 753 वटै पालिकाका प्रतिनिधिहरूको सहभागिता तथा जलवायु विज्ञहरूको उपस्थितिमा सम्मेलन आयोजना गर्ने तयारी गरिएको बताउनुभयो। पर्वतीय क्षेत्रमा रहेका हिमाल तथा पहाड़मा हिमताल फुट्ने, ग्लेसियरका ढिस्का खसेर बाँध बनी फुट्ने र हिमाल पग्लिएर नदीको सतह उच्च भई प्राकृतिक विपदका घटनाको जोखिम बढ़ने, विद्यमान अवस्थामा विपदजन्य क्षेत्रको वैज्ञानिक तरिकाले अध्ययन गरी प्राकृतिक जोखिम न्यूनीकरणका लागि जलवायु परिवर्तन सम्मेलन प्रभावकारी हुने अपेक्षा गरिएको छ। जलवायु परिवर्तनका असरले कृषि, पशुपालन, पर्यटन, धर्म संस्कृति, पर्यावरण र जैविक विविधतामा प्रतिकूल असर पुर्याउँदै गइरहेको अवस्थामा जलवायु संकटले निम्त्याउन सक्ने खतरा र जलवायु संकटबाट नेपालमा हुने गरेको क्षति, राहत र अनुकूलका उपाय सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको ध्यान आकर्षण गर्न सघाउ पुग्ने अपेक्षा घरबझोङ गाउँपालिकाले राखेको छ। गाउँपालिकाका अध्यक्ष एवं जलवायु परिवर्तन सम्मेलन मूल आयोजक समितिका संयोजक लालचन्दले सम्मेलनको तयारी 70% पूरा भइसकेको जानकारी दिनुभयो। मुस्ताङको जोमसोङ कवर्ड हलमा सम्मेलन तोकिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 2500 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलाको 3,07,400 रूपियाँमा कारोबार भइरहेको छ। हिजो बिहिबार तोलामा 7,600 रूपियाँले बढ़ेर सुन 3,04,900 रूपियाँमा कारोबार भएको थियो। बुधबार सुन एकै दिन तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भएको थियो। मंगलबार सुनको भाव 100 रूपियाँले बढ़ेर 3,06,100 रूपियाँमा कारोबार भएको थियो। सोमबार सुनको भाव 3,000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाव तोलामा 9,500 रूपियाँले घटेर 3,09,000 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 40 रूपियाँले बढ़ेको छ। हिजो 4,725 रूपियाँमा कारोबार भइरहेको चाँदीको भाव आज 4,665 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले दक्षिण इरानको सिरिक शहरमा बिहे भइरहेको घरमा अमेरिकी मिसाइलको छर्रा लागेर भएको भनिएको घटनाबारे छानबिन गर्ने भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले घटनाबारे आएका विवरणप्रति आफू सशंकित रहेको भन्दै वास्तविकता पत्ता लगाउन अनुसन्धान गरिने बताउनु भएको हो। इरानियन रेड क्रेसेन्ट सोसाइटीका अनुसार बिहे समारोह भइरहेका बेला

इजरायलका छर्रा लाग्दा चार जनाको ज्यान गएको छ भने 67 जना घाइते भएका छन्। घटनापछि इरानले अमेरिकामाथि युद्ध अपराध गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले सर्वसाधारण भेला भएको स्थानमा भएको यो आक्रमणलाई युद्ध अपराधको संज्ञा दिनुभएको छ। अब खेल खबर। अस्ट्रेलियाको डार्विनमा चलिरहेको एक दिवसीय अभ्यास खेलमा नेपालीले दक्षिण अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइरहेको छ। डार्विनको गार्डेन्स ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अस्ट्रेलियाले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको हो। नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले यसअघि अस्ट्रेलियाको घरेलु टोली तास्मानियासँग 1 विकेटको हार बेहोरेको थियो। नेपालले श्रृंखलाको तेस्रो तथा अन्तिम एक दिवसीय खेल पर्सि न्यूजील्याण्ड एसँग खेल्ने तालिका रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। त्रिशुली 3 सुरुङबाट 10 दिनपछि दुईजनाको जीवितै उद्धार। उपचारका लागि काठमाडौँ ल्याइयो, दुवैजनाको अवस्था सामान्य। भोटेकोशी र त्रिशुलीमा आकस्मिक बाढ़ीको उच्च जोखिम, 40 भन्दा बढ़ी जिल्लामा सतर्कता अपनाउन आग्रह। एनभिडियाका प्रमुख ह्याङद्वारा बाढ़ी पीड़ितका लागि 1.5 अर्ब रूपियाँ सहयोग, प्रधानमन्त्री कोषमा सहयोग रकम 6 अर्ब नाग्यो। इरानको एक बिहे घरमा भएको मिसाइल आक्रमणबारे छानबिन गर्ने अमेरिकी उपराष्ट्रपतिको भनाई, सर्वसाधारणलाई निशाना नबनाएको अमेरिकी सेनाको दावी। र नेपालले दक्षिण अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याउँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

97.6 MHz श्रोता महानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरूणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

र ठुङ्गलाई श्री र ठुङ्गलाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट संखुवा सभा र ठुङ्गलाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट संखुवा सभा र ठुङ्गलाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट संखुवा सभा र ठुङ्गलाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट संखुवा सभा र ठुङ्गलाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट संखुवा सभा कोट संखुवा सभा कोट सं

0: बेसिन्दा शङ्खसभा हाल कतार
1: सुनिता याखाल लिम्बुकी
0: सभा र दिलसराय र दिलसराय र दिलसराय देउमाई नगरपालिका एक इलाम
1: खराङ शङ्खुवा सभा
0: दिलसराय देउमाई नगरपालिका एक इलाम एक इलाम देउमाई नगरपालिका एक इलाम देउमाई नगरपालिका एक इलाम
1: र ठुङ्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका एघार लोहाकोट शङ्खुवा सभा

0: सुनिता याखाल लिम्बुखिन चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
1: दिलसराय देउमाई नगरपालिका 1 इलाम
0: र ठुङ्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका
1: इलाम
0: र ठुङ्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका

0: महानगरपालिका एक इलाम
1: र
0: महानगरपालिका एक इलाम
1: र ठुलदाई श्रीराम दाहाल चैनपुर नगरपालिका एघार लोहाकोट संखुवा सभा र ठुलदाई श्रीराम दाहाल चैनपुर नगरपालिका एघार लोहाकोट संखुवा सभा
0: नगरपालिका एक इलाम
1: र ठुलदाई श्रीराम दाहाल चैनपुर नगरपालिका एघार लोहाकोट संखुवा सभा लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया
2: विजय लिम्बू पाँच खपन एक कुशवा हाल मलेसिया
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका एघार रमाइलो डाँडा ओखलढुङ्गा
2: राजबिराही काइला इटहरी

0: र 28 श्रीराम दाहाल खुवासभा
1: सुजन कुलुङ राई श्रीचुङ एक बेसिन्दा सङ्खुवासभा
0: 10 खराङ सङ्खुवासभा
1: दिलसराई देउमाई नगरपालिका एक इलाम
0: र 28 श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट सङ्खुवासभा।

0: प्राणी संखुवा सभा
1: देउमाई नगरपालिका एक इलाम
0: र ठुङ्गाई श्रीराम दाहाल चैनपुर नगरपालिका एघार लोहाकोट संखुवा।

0: लिम्बुखिम चैनपुर नगरपालिका र
1: देउमाई नगरपालिका एक इलाम
0: र ठुल्दाई श्री राम दाहाल चैनपुर नगरपालिका एघार लोहा

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: हाल मलेसिया,
1: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
0: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
1: राजबिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
0: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
1: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 शङ्खो सभा हाल मलेसिया,
0: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवा सभा,
1: सूरज राई तुन्छा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
0: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
1: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया,
0: जुनिता चामलिङ राई फिदिङ नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
1: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
0: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
1: साइली सोनिया कोलोङ मकालु गाउँपालिका 6 शङ्खुवा सभा,
0: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
1: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवा सभा,
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
1: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवा सभा फिलहाल साउदी अरब,
0: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
1: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवा सभा हाल कतार,
0: सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
1: दिलसराई देउमाई नगरपालिका 1 पिलाङ,
0: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा।

नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन। कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण लोक पार्की मनहरूलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधाझै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारी भरबाट केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुन्दै हुनुहुन्छ। अझ सजिलोको लागि मोबाइल एप्लिकेशनहरू तपाईँले हाम्रो पात्रो नेपाली पात्रो अनि त्यसै गरेर अल एफएम नेपाल रेडियो मोबाइल एप्लिकेशनबाट संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ यो समय हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो कार्यक्रम आउने गर्दछ हप्ताको छ दिन फरक बार अनि फरक बसाएको साथमा तपाईँहरूसँग जोडिने गर्छौ। आज पनि हप्ताको कार्यक्रम आउने दिनको चाहिँ अन्तिम दिन यानि कि आज शुक्रबारको दिन हो। आइतबारदेखि शुक्रबारसम्म हप्ताको छ दिन चल्ने यो कार्यक्रममा आजको दिनमा

0: अर्थात भनौं आजको यो शुक्रबारे बसाईमा भने चाहिँ हामी नयाँ साथीहरूसँग फोन कलमा कुराकानी गर्छौं। तपाई जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ आजसम्म पनि कार्यक्रम लोकसौतारीमा फोन गरेर सहभागिता जनाउनु भएको छैन भने तपाईले हामीलाई फोन गर्न सक्नुहुन्छ। सीधा सम्पर्क 9840868823 फोन डायल गर्नुभयो भने तपाईँ हामीसम्म जोडिन सक्नुहुन्छ। तपाईँले आफ्ना आफन्तजन इष्टमित्र साथीहरूलाई यो विषयबाट सम्झिन सक्नुहुन्छ अथवा सँगै तपाईँले तपाईँलाई मनपर्ने कुनै पनि लोकभाका हामीलाई गुनगुनाएर सुनाउन सक्नुहुनेछ। अनि त्यसै गरेर यो शुक्रबारको बसाईमा भने चाहिँ वाट्सएप कल पनि लिनेछौ। आजबाट हामीले वाट्सएपबाट तपाईँलाई जोड्नेछौ। हप्ताको दुई दिन वाट्सएप कल लिने भन्ने निधो भएको छ, जहाँ कि आइतबार र बुधबार वाट्सएप कल लिन्छौ। तर वाट्सएप कल लिने भन्दै गर्दा ककसले वाट्सएपमा कल गर्न पाउने भन्ने पनि त्यसको पनि सीमारेखा हामीले तयार गरेका छौं। जहाँ चाहिँ तपाईँ नेपालभन्दा बाहिर हुनुहुन्छ, तपाईँले स्वत स्फूर्त हामीलाई चाहिँ तपाईँ यदि प्रवासमा हुनुहुन्छ भने वाट्सएपबाट फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। सँगै तपाईँ नेपालभित्र नै हुनुहुन्छ अनि तपाईँ फ्रिक्वेन्सीबाट सुन्न नसक्ने ठाउँमा हुनुहुन्छ अथवा तपाईँ कोशी प्रदेशको विभिन्न जिल्लाहरू छन् होइन, ती जिल्लाहरूमा त प्रत्यक्ष रूपमा हामीलाई चाहिँ फ्रिक्वेन्सीबाट रेडियोमा नै हामीलाई सुन्न सक्नुहुन्छ। त्योभन्दा बाहिर धेरै टाढा रहनुहुने साथीहरूले चाहिँ आजको विषयमा वाट्सएपबाट सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँलाई त्यहाँबाट मैले जोड्नेछु। सँगै केही सुमधुर लोकभाकाहरू तपाईँको लागि मैले सुनाउनेछु आजको बसाईमा। भन्दै अब म ढिला गर्दिन, तपाईँलाई नै जोड्न चाहन्छु। मौसम के छ तपाईँकोतिर कस्तो छ त्यो त म तपाईँसँग नै जोडिसकेकिन तपाईँको मौसम हाल खबरको बारेमा जानकारी पाइ नै हाल्छु। सैनपुरतिर आज मौसम अहिले चाहिँ चिसो चिसो छ, एकदमै मजाले बादल लागेको छ, अघि हल्का पानी सिमसिमाको अवस्था थियो। अनि आज कृष्ण जन्माष्टमी पनि हो, तपाईँलाई ढिलै भए पनि शुभकामना व्यक्त गर्न चाहन्छु। भन्दै लोकगीत लोकभाका अनि मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोकसौतारीको बसाईमा यतिको लागि एकजना मित्रको आगमन भएको छ। आजको लागि पहिलो सहभागी मित्र लाइनमा हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्कार, नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? तामकोबाट सुनिता मेवाहाङ भन्नुभयो। ए हजुर हजुर, ल सुनिताजी तपाईँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ। अनि के गर्दै हुनुहुन्छ अहिलेको बसाइमा, के छ तामकोतिरको खबर, कस्तो छ मौसम?
1: मेरो
0: खबर चाहिँ एकदमै राम्रो छ सुनिताजी, आराम छ, सन्चै छौ होइन। म लगायत हामी रेडियो अरुण होल इन्डिया टिम एकदमै ठिकठाक छौ, समग्रमा सबैले ठिकठाकै छ। चैनपुरतिरको मौसम भन्नुपर्दा चाहिँ अहिले एकदम चिसो चिसो नै छ, पानी अघि हल्का बाहिर सिमसिम आउँदै थियो, अहिले के छ तर ठ्याक्कै मैले यहाँबाट थोरै बाहिर देख्दै गर्दा मजाले बादल लागिरहेको छ कि जस्तो देखिरहेकी छु है। अनि सुनिताजी तपाईँ आज कार्यक्रममा पहिलो पनि सहभागिता जनाउँदै हुनुहुन्छ, योभन्दा अगाडि कार्यक्रम सुन्न पाउनु हुन्थेन अथवा सुन्नु भएको थिएन कि, अथवा कार्यक्रम सुने पनि फोन चाहिँ नलागेको हो तपाईँको?
1: हजुर, फोन चाहिँ नलागेको अनि

0: ए ला ठिक छ दिउँस। अब तपाईँले यदि हामीलाई प्रत्यक्ष रूपमा चाहिँ रेडियो मार्फत नै सुन्न सक्नुहुन्न भने तपाईँ यदि तपाईँसँग इन्टरनेट छ भने हामीलाई फेसबुक लाइभबाट पनि सुन्न सक्नुहुन्छ। हाम्रो पात्रो भन्ने मोबाइल एप्लिकेशन छ, त्यहाँ चाहिँ रेडियो भन्ने अप्सनमा गएर चाहिँ रेडियोहरू पनि सर्च गर्नुभयो भने मजाले सुन्न सक्नुहुन्छ। हाम्रो पात्रोसँगै नेपाली पात्रो अनि अल एफएम नेपाली रेडियो भन्ने मोबाइल एप्लिकेशन चाहिँ तपाईँले डाउनलोड गर्नुभयो भने त्यहाँ पनि मजाले सुन्न सक्नुहुन्छ है त सुनिताजी। ल ठिक छ, आज आउनु भएको छ, खुसी लाग्यो। बाँकी बसाइमा पनि तपाईँसँग यसरी नै भला कसरी गर्न पाइरहँ हामीलाई सम्झिँदै गर्नुहोस्। आज भने हामीलाई कुनै भाका सुनाउनुहुन्छ हजुरले? हुन्छ हुन्छ, ल सुरु गर्नुहोस् त।
1: ल
0: 3 2 1 सुरु।

0: ल ठिक छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। मिठा आवाज लागि तपाईँको मजाले भाग गुनगुनाउने कोसिस गर्नुभयो। सुनिताजीलाई धेरै धेरै धन्यवाद छ। अब भने साथी सम्झिन छोटोमा होइन, कोसिस राम्रो छ नि त, यहाँको आवाज राम्रो छ। ठिक छ, अब साथीहरू सम्झिनु सुनिताजी। धन्यवाद छ।
1: घरसम्मतिर हुनुहुन्छ दिदी, यसरी नै हौ अनि नानीहरू आइसी त हाली अनि भेला चाहिँ कृष्णको हौ अनि हस्बेन्ड कृष्ण न्याउलाई पनि सम्झेको छु अनि यहाँ हुनुहुन्छ भान्जी सुनिराख्नु भएको छ, भान्जीलाई पनि सम्झिरहेको छु अनि उता धरमतिर छ बहिनी उनी समयलाई पनि सम्झेको छु अनि उता जराटारतिर हुनुहुन्छ दाजु भाउजू भदै भदै नि सबै अनि सुनिरालाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण अनि कुरा कुरा सुन्छ काका पनि सुन्दै हुनुहुन्छ होला उहाँलाई पनि धेरै सम्झेको छु भन्न चाहन्छु उहाँले बिर्सिनु भयो भने अब लगायत लगायत अब अरूदेखि सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु। अब फर्स्ट टाइम फोन लागेको अब अर्को दिनमा चाहिँ फेरि गर्नेछु दिदी भन्दै अहिले चाहिँ छुट्टीमा चाहन्छु। हस् दिदी नमस्ते, बाई बाई।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सुमिका मिवाहाङ राई, हामीलाई शङ्खुवा सभाको तामकोबाट फोन गर्नुभयो। उहाँसँग मैले भलाकुसारी गरी एउटा मिठो भाका पनि सुनाउनु भयो। यति बेला चन्द्रतिर झमझम पानी पर्न थालिसकेको छ, तपाईँकोतिर के छ कस्तो छ? यो बर्खा यमको मौसम एकदमै केयर गर्नुपर्छ तपाईँले, होइन? विभिन्न अप्रिय घटनाहरू घट्न सक्छन्, तसर्थ तपाईँले पनि एकदमै धेरै ख्याल गर्नुहोला भन्न चाहन्छु। अहिले भने चाहिँ म कार्यक्रममा एउटा मिठो भाका राख्न चाहन्छु। त्यो विशेष भाका रहेको छ लक्ष्मी परियारको आवाज रहेको बाटो नहि रामा बलको भाका रहेको छ। तपाईँको निम्ति राख्छु, कार्यक्रम सुन्दै रहनुहोस्। फेरि पनि म तपाईँसँग भलाकुसारी गर्नको निम्ति आउने नै छु। 9840 68 68 23 नम्बर खुल्ला छ सिधा सम्पर्क गर्नको लागि। वाट्सएप नम्बर पनि सोही नम्बर हो, खुल्ला नै छ। प्रवासमा रहनुहुने साथीहरूले वाट्सएपबाट सहभागिता जनाउन सक्नुहुन्छ। अहिले भने यो मिठो भाका राख्छु, सुन्दै रहनुहोस्।

0: हजुर, बाटो नहेरे आमा आउँदिन म त युनिक लिमिटेड हो। तीज विशेष गीत तपाईँको निम्ति मैले कार्यक्रममा प्रस्तुत गरी कार्यक्रम लोक सौकारीको बसाई तपाई सुन्दै हुनुहुन्छ। लेख बैसेको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ। पालो तपाईँको हो जो साथीहरू नेपालभित्रै रहेर हामीलाई सुन्दै हुनुहुन्छ, अथवा भनौ न तपाईँ चाहिँ फ्रिक्वेन्सीबाट सुन्न सक्ने ठाउँबाट हामीलाई सुनिरहनु भएको छ। कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ, नयाँ हुनुहुन्छ भने तपाईँले सिधा सम्पर्क गर्न सक्नुहुन्छ। जो चाहिँ फ्रिक्वेन्सीमा सुन्न नसक्ने ठाउँमा हुनुहुन्छ तपाईँले वाट्सएपबाट फोन गर्न सक्नुहुन्छ, अनि प्रवासमा रहनुहुने साथीहरूले वाट्सएपबाट सहभागिता जनाउन सक्नुहुन्छ भन्दै म फेरि पनि फोन कलतर्फ लाग्न चाहन्छु। साथी लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनुभयो स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्कार
0: हजुर। नमस्कार, को बोल्दै हुनुहुन्छ? आशिका अधिकारी बोल्दै हुनुहुन्छ। कुन ठाउँबाट हो नि आशिकाजी? धर्मदेवी नगरपालिका 7 भने पछाडि यो धर्मदेवी नगरपालिका 7 ठ्याक्कै कुन ठाउँबाट हुनुहुन्छ? ठाउँको नाम पनि भन्नुहोस् न है आशिकाजी। के भन्नुभयो?
1: ताङलाङ।
0: ए ला, ठिक छ। अनि के छ खबर खबर?

0: र सबैलाई सम्झिनुभयो। एउटा छोटो भाका पनि गुनगुनाउने कोसिस गर्नुभयो उहाँले। तपाईँ पनि जोडिन चाहनुहुन्छ भने 9840 68 68 त्यही नम्बर खुल्ला छ। अनि फेसबुक लाइभमा सुन्नुहुने साथीहरूले पनि लाइभलाई सेयर गरेर साथ दिनुहोला। कमेन्ट बक्स खुल्ला छ, कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ छोटकरीमा म्यासेज पठाउनुहोस् भन्दै म फेरि पनि फोन कलतर्फ लाग्छु। साथी हुनुहुन्छ लाइनमा, नमस्कार हजुर। हेलो, नमस्ते हजुर।
1: नमस्ते
0: नमस्ते नमस्ते, को बोल्नु भएको ठाउँबाट? भोजपुरबाट। ममिता राई भन्नुभयो?
1: कविता राई।
0: कविता राई,
1: कविता,
0: कविता भन्नुभयो?
1: हजुर।
0: भोजपुरको कुन ठाउँबाट हो नि हजुर? कुलुङबाट आउनुभयो। अनि के छ तपाईँको खबर? भोजपुरको कुलुङतिरको खबर सुनाउनुहोस् न। ठिकै छ है, ल सधैँ भरि ठिक ठाकै रहनु होला, हामी पनि यही कामना गर्छौ। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ पविताजी? सुन्दै हुनुहुन्छ, ल ठिक छ, खुसी लागेको छ आउनुभयो जोडिनुभयो। आज हामीलाई कुन चाहिँ भाका गुनगुनाएर सुनाउनुहुन्छ हजुरले? भाका आउँदैन है, कहिले पनि नगाउनु हुने हो कि आज मात्रै नगाइदिनु पर्यो ढाँटिदिनु पर्यो भन्ने लाग्यो तपाईँलाई? भाका कहिले पनि गुनगुनाउनुहुन्न र तपाईँ? ए ल ठिक छ ठिक छ, हुन्छ जोडिनु भयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ पविताजी। अब साथी सम्झिनुहोस् न त उसो भए।
1: हुन्छ दिदी, फर्स्टमा त हजुरलाई नै

नमस्ते नमस्ते चुट्याउ साथी हुनुहुन्थ्यो पविता राई भोजपुरको कुलुङबाट हामीलाई फोन गर्नुभयो. उहाँसँग म छुटिसकेकी छु. फालो तपाईँको हो 9840 68 68 23 नम्बर तपाईँको लागि खुल्ला छ. कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ जोडिनुहोला. फेसबुक लाइभमा पनि धेरै साथीहरूले सुनिरहनु भएको छ. लाइभको कमेन्ट बक्सबाट पनि उत्तिकै साथीहरूले सहभागिता जनाइरहनु भएको छ. कमल श्रेष्ठले पनि कार्यक्रम सुनिरहनु भएको छ फेदाबाट. निशान दुमजन तामाङ हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ. सबैलाई सम्झिनु भएको छ. इटहरीबाट हामीलाई मेसेज गर्नुभयो. निस्माजी हुनुहुन्छ. सुन्दर युवाराम हुनुहुन्छ, सुन्दरजीले पनि नमस्ते म पनि सुन्दैछु है भनेर लेख्नु भएको छ. सानो माया शेर्पा हुनुहुन्छ, उहाँले पनि हामीलाई सुनिरहनु भएको छ. कुवेतबाट पाँच खपनको मित्र हुनुहुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै म फोन कल तर्फ लाग्छु. साथी हुनुहुन्छ लाइनमा. नमस्कार हजुर. हजुर नमस्ते. ओके ल साथी छुट्टिनु भयो. कहाँ बाटोको हुनुहुन्थ्यो उहाँसँग मैले भलाकुसारी गर्न सकिनँ. साथी उहाँसँगै अन्य धेरै साथीहरू पनि हुनुहुन्थ्यो कि जस्तो लाग्यो. एकदमै मुस्कुराउँदै हुनुहुन्थ्यो. सम्पर्क टुटिएको छ. तपाईँलाई यदि बोल्न मन छैन भने चाहिँ कार्यक्रममा फोन नगर्नुहोला है, यो आग्रह गर्छु. किनकि अन्य थुप्रै साथीहरू हुनुहुन्छ जसले चाहिँ कार्यक्रममा चाहिँ सहभागिता जनाउनको लागि धेरै कल ट्राई गरिरहनु भएको हुन्छ. उहाँहरूको कल लागिरहेको हुँदैन होइन. तसर्थ तपाईँले गर्दा अरू कसैलाई असर गर्छ भने, तपाईँले गर्दा अरूलाई असर हुन्छ भने चाहिँ त्यस्तो काम चाहिँ तपाईँले नगर्दाखेरि नै राम्रो हुन्छ भन्न चाहन्छु. म फेरि पनि फोन कलतर्फ लाग्छु. यति बेला अर्को साथी हुनुहुन्छ. नमस्कार हजुर. नमस्ते नमस्ते. को बोल्दै हुनुहुन्छ हजुर? कुन ठाउँबाट? पाँच खपनबाट लक्की शेर्पा बोल्दै हुनुहुन्छ. अनि लक्कीजी के छ खबर? कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन हजुरले? हजुर एकदमै. तपाईँलाई जुन कुराको डर लागेको थियो साँच्चै आज हुन चाहिँ त्यही हो लक्कीजी. आज नयाँ साथीको पालो हो, त्यही भएर कार्यक्रम सुन्नु भयो कि भएन भनेर सोधे मैले तपाईँलाई. ठिक छ, जोडिनु भयो, आउनु भयो. अहिले हामी छुट्नुपर्छ है त. नमस्ते साथी लक्की शेर्पा पाँच खपनबाट आउनुभयो. उहाँसँग मैले धेरै पटक कुराकानी गरिसकेकी छु. आज नयाँ साथीहरूलाई पालो दिनुपर्छ किनकि हप्ताको एक दिन त हामीले नयाँ साथीहरूलाई पालो दिन सकिन्छ नि होइन. कति साथीहरूलाई त थाहा हुँदैन कार्यक्रम नसुने किन सहभागिता जनाउनु भएको हुन्छ. कति साथीहरूलाई कार्यक्रमको फर्मेटको बारेमा थाहा हुँदैन, त्यो त तपाईँले आइसके पश्चात नै बुझ्न पनि पाउनुहुन्छ. जस्तो कि लक्कीजी आज कार्यक्रम सुन्नु भएको थिएन, कार्यक्रमको फर्मेटको बारेमा उहाँलाई यकिन थिएन, आउनुभयो. ठिकै छ, तपाईँलाई मैले भनिसके पछाडि तपाईँले जुन कुरा चाहिँ मनन गर्नुहुन्छ त्यो नै ठुलो कुरा हो भन्न चाहन्छु. यति बेला अर्को साथी हुनुहुन्छ लाइन.

0: उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते नमस्ते, को बोल्दै हुनुहुन्छ? पाँच खपनबाट सम्झना शिवा बोल्दै हुनुहुन्छ। हजुर, हजुरसँग मैले अस्ति एकपल्ट कुराकानी गरे जस्तो लाग्छ नि है। हजुर, त्यही त, लोक चौतारीमा नै तपाईँसँग मैले कुराकानी गरेको थिएँ। तपाईँले एउटा मिठो भाका गाउनु भएको थियो। ठिक छ, ए भर्खरै खोल्नुभयो होइन? ठिकै छ। अब सम्झनाजी, खासै यो कार्यक्रममा चाहिँ हप्ताको प्रत्येक शुक्रबारको दिन चाहिँ कहिल्यै पनि फोन नलगाउनुहुने साथीहरूलाई पालो दिनुपर्छ, उहाँहरूसँग कुराकानी गर्छौ। तपाईँसँग मैले अस्ति नै कुराकानी गरेका थिएँ, मैले आज तपाईँलाई बिर्सेको छैन, सम्झिरहेछु होइन। अब तपाईँले चाहिँ बाँकी बसाइमा चाहिँ फोन गर्न सक्नुहुन्छ है त, यो शुक्रबारको दिनलाई चाहिँ अब तपाईँले फोन गर्न पाउनुहुन्न है त। ल, बाँकी बसाइमा आउनुहोला, जोडिनुहोला, भोलि त हुन्न पर्सिदेखि हामीलाई फोन गर्न सक्नुहुन्छ है त। लास्टै साथी सम्झना शिवा पाँच खपनबाट हुनुहुन्थ्यो, उहाँसँग अस्ति नै मैले कुराकानी गरेका थिएँ, एउटा भाका पनि गुनगुनाउनु भएको थियो, मैले साथीलाई बिर्सेकी छैन। यो कार्यक्रममा धेरै साथीहरूले विभिन्न माध्यमबाट सुनेर साथ दिने गर्नुहुन्छ, साथमा सहभागिता पनि जनाउनुहुन्छ। फेसबुक लाइभबाट सरनाले मगरले पनि सुन्दै हुनुहुन्छ, उहाँले साउदीको जुबेलबाट कार्यक्रम सुन्दै सबैलाई सम्झना गर्नुभएको छ, धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। अनि राजविरही काइला हुनुहुन्छ, लोक अभिवादन सेवारो रमा सिस्टर मैटहरी हाल प्रवास मलेसियाबाट, अब बस्ने भाका सुनाउनु पर्दा हजुर लगायत रेडियो परिवारको लागि, अनि इटहरीमा हुने जीवनसाथी विनुपरदेवा लगायत अन्य सम्पूर्ण साथीहरूको लागि भन्दै धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ। यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सुरज राई तुम्साले पनि सम्झना छ सबै सबैमा, भोसुर गर्वै हाल मलेसियाबाट हो भन्नुहुन्छ। त्यसै गरेर जनक रजाली मगरले पनि मिठो माया अनि सम्झना छ सबैमा भनेर लेख्नु भएको छ। त्यसै गरेर अर्को साथी आकाश राई हुनुहुन्छ, आकाशजीले पनि सुन्दैछु धरानबाट मिठो माया सम्झना सम्पूर्ण माई भनेर लेख्नुहुन्छ, यहाँलाई विशेष विशेष धन्यवाद छ। अनि अर्को साथी लिम्बू विजय हुनुहुन्छ, लोक सांगीतिक अभिवादन र मामिस विथ मी लिम्बू विजय फ्रम संखुवा सभा अपकमिङ सङ डेडिकेटेड टु सानुमा शेर्पा, दिल्सा राई, जुनिता चामलिङ लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेख्नु भएको छ। कृष्ण जन्माष्टमीको शुभकामना ढिलै भए पनि सम्पूर्णलाई भनेर लेख्नु भएको रहेछ। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद छ यो मायाको लागि। अनि अर्को साथी हुनुहुन्छ राई राई राई, फेसबुक आइडी भएको मित्रले, हाई हजुर सुन्दैछ है खोटाङबाट, सबैलाई सम्झेको छु भनेर लेख्नुहुन्छ। हस्, तपाईँलाई पनि विशेष धन्यवाद भन्दै म फेरि पनि फोन कलतर्फ लाग्छु। साथी लाइनमा हुनुहुन्छ, नमस्कार हजुर। हेलो, नमस्ते हजुर।
1: नमस्कार दिदी।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? लाक्पा तेन्जिङ शेर्पा चैनपुर पाँचबाट बोल्दै हुनुहुन्छ है? आहा, चैनपुर पाँच भनेको ठ्याक्कै कुन ठाउँ पर्यो? ए किराबारी भने पछाडि त ओके ल, ठिक छ। अनि लाक्पाजीसँग मैले आज पहिलो पटक नै कुराकानी गर्दैछु नि, हो? ए ल, ठिक छ ठिक छ। अनि सुनाउनुहोस् न, के गर्दै हुनुहुन्छ, किराबारीतिर कस्तो छ है? ए आज भोलि त्यति धेरै काम छैन है, अलैँची टिप्ने काम चलिरहेको छ आज भोलि होइन त? ल ठिक छ, हुन्छ, आउनु भएको छ, खुसी लाग्यो कुराकानी गर्न पाइयो लाक्पाजीसँग। आज हामीलाई कुनै भाका सुनाउनुहुन्छ नि होइन? हुन्छ ल, सुरु गर्नु हुन्छ, जति सक्नुहुन्छ त्यति गाउन सक्नुहुन्छ है त।
1: भइसकेको चालु बादल पानी पर्यो झम्मा झम्मा, पानी पर्यो झम्मा झम्मा।
0: ल ठिक छ ठिक छ, हुन्छ, तपाईँको आवाज चाहिँ मिठो लाग्यो तर थोरै गुनगुनाउनु भयो। लाक्पाजीले फेरि फेरि आउने बसाइमा चाहिँ अलि धेरै गाउनुहोस् ल, किनभने मिठो आवाज लाग्यो तपाईँको, मिठो गाउनुहुँदो रहेछ, राम्रो गाउनुहुँदो रहेछ। ठिक छ ठिक छ, कोसिस गर्नु भएको छ, कोसिस गर्नु नै ठुलो कुरो हो, बाँकी बसाइमा तपाईँको आवाजबाट मिठो भाका सुन्न पाउनेछौ यही अपेक्षा साथ। अहिले भने साथी सम्झिनुहोस् अनि हामी छुट्छौ।
1: पार्टी चलिनु पर्छ निम्ति शेर्पा अनि लक्ष्मी शेर्पा अनि जोमा शेर्पालाई सम्झिन चाहन्छु।
0: नमस्ते साथी हुनुहुन्थ्यो लाखपा तेन्जु शेर्पा चैनपुर पाँच केराबारीबाट हामीलाई फोन गर्नुभयो अनि सबैलाई सम्झिँदै व्यवसायीबाट छुटिसक्नु भएको छ। तपाईँले पनि सुनिरहनु भएको छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ 9840 68 68 23 नम्बर तपाईँको निम्ति खुल्ला छ। धेरै साथीहरूसँग भलाकुसारी गर्न चाहन्छु म। अबको 6 बजीसम्म तपाईँसँग रहनेछु अनि केही समुद्र भाकाहरू पनि तपाईँको लागि सुनाउनु छ। अहिले भने कार्यक्रममा अर्को एउटा मिठो भाका राख्न चाहन्छु। आयो मलाई झलेको माइती देशैको बोलको भाका रहेको छ, तपाईँको निम्ति राख्छु, सुन्दै रहनुहोस्।

0: हजुर, आइयो मलाई झलेको माइती देखेको यो निकै नै मिठो भाका तपाईँको निम्ति कार्यक्रममा प्रस्तुत गरी कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँको लागि सुमित्रा कोइरालाको आवाज रहेको यो भाका राखे। कतिपय दिदी बहिनीहरूलाई त साँच्चै नै तपाईँको माइती टाढो हुन्छ, होइन, तपाईँ धेरै टाढो हुनुहुन्छ भने त माइतीको ठाउँको माइतीको देशको पक्कै पनि तपाईँलाई झल्क आउँछ नै। यो समय त्यही हो, किनभने हरितालिका तिज नजिकै गर्दा तपाईँले झन्झन बढी आफ्नो माइतीको याद गरिरहनु भएको हुन्छ। यो भाकामा पनि यस्तै भावहरू समेटिएका थिए, तपाईँले भर्खरै सुन्नुभयो, साँच्चीकै मिठो भाका हो। अब म फेरि पनि ढिला गर्दिन, तपाईँलाई नै जोड्न चाहन्छु। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँ माटोको आउनु भएको छ, स्वागत गर्छु। नमस्कार हजुर। हेलो, नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? हजुर संखुवा सभाबाट। हजुरको शुभ नाम पनि भन्नुहोस्। साथी लाइनमा हुनुहुन्थ्यो, उहाँसँग मैले भलाकुसारी गर्दै गर्दा सम्पर्क टुटेको छ। तपाईँ पनि सुनिरहनु भएको छ भने 9840 6868 23 नम्बर तपाईँको लागि खुल्ला छ, फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। सँगै फेसबुक लाइभबाट सुन्ने साथीहरू पनि धेरै हुनुहुन्छ, लाइभको कमेन्ट बक्सबाट पनि धेरै साथीहरूले हामीलाई सुनेर साथ दिइरहनु भएको छ। तपाईँ जहाँ जहाँ रहे पनि यो समय हामी सँगै हुनुहुन्छ, यही अपेक्षा गरेकी छु। आजको शुक्रबारको बसाईमा वाट्सएपबाट पनि कल गर्न सक्नुहुने थियो, तर समय व्यतीत गरिसकेका छौं, समय धेरै छैन। अब आजको बसाईमा वाट्सएपबाट धेरै त नभनौ, कोही पनि साथीहरूले फोन गर्नु भएन, ठिकै छ। धेरै साथीहरूले आज चाहिँ नयाँ साथीहरूलाई पालो दिन्छौ, सुनिर साथ दिइरहेको छु भन्ने खबर पनि हामीले पठाइसक्नु भएको छ प्रभासबाट, प्रभासबाट हुनुहुने साथीहरूले। फेरि म फोन कल तर्फ लाग्छु, लाइनमा हुनुहुन्छ। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ?
1: रितु तामाङ, सङ्खुवा सभाको।
0: कुन ठाउँबाट हो रितुजी? कहाँबाट भन्नुभयो? माओदिनबाट। अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ रितुजी? सन्चै हुनुहुन्छ। योभन्दा अगाडि पनि तपाईँले नै कल गर्नु भएको थियो कि कसो हो, फोन डिस्कनेक्ट भएको थियो नि? ठिक छ ठिक छ। अनि के छ अहिले, के गर्दै हुनुहुन्छ, कार्यक्रम सुनिरहनु भएको छ? घरमै बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ, होइन त? ल ठिक छ, खुसी लाग्यो आउनु भएको छ, फोन गर्नुभयो रितुजी। अब हामीलाई आज कुन चाहिँ भाका सुनाउनुहुन्छ? हुन्छ ल, सुरु गर्नुहोस् त।

विधायक भट्टारमा पहिलाएको पनि उहाँले बताउनु भएको छ। यसैबीच कालीकोटको सानी त्रिवेणी गाउँपालिका शान्तिघाट खोलामा हिजो आएको बाढ़ीपछि सुरक्षित ठाउँमा सारिएका स्थानीय बासिन्दा बाढ़ी

0: जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री शाहले रसुवा बाढ़ीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिएको जानकारी गराउनु भएको छ। संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो।
1: बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले झण्डै 15 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गरेको हो। बंगलादेशका विदेश राज्य मन्त्री हुमायून करीबले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो। बाढ़ीको विपदप्रति बंगलादेशको संसदले शोक प्रस्ताव समेत पारित गरेको थियो। त्यसको संसद ले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारले ध्यानाकर्षण गराएको थियो।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित क्षेत्रमा शैक्षिक पुनर्स्थापनाका कार्यक्रम बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
3: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको 10 औं दिन त्रिशुली थिरिएको सुरुङबाट 2 जनाको जीवितै उद्धार, एउटा शव पनि निकालियो, अन्य सुरुङमा पनि खोजी कार्य निरन्तर, बाढ़ीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या 1287 पुग्यो, चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने, दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउने आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशीको बाढ़ी र विपदबाट 3 खर्ब 87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 7,570 निजी घरमा

0: स्थिति पुगेको छ। यस्तै 48 सरकारी संरचना, 18 विद्यालय र 7 स्वास्थ्य संस्था पूर्ण तथा आंशिक क्षति भएका छन्। यातायात क्षेत्रतर्फ 55 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुल र 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। कुल आर्थिक क्षति र नोक्सानी 3,87,54,00,00,000 रूपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको हो। शीघ्र पुनर्लाभका लागि मात्रै 7,15,00,00,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ।
1: बाढ़ी पहिरोको पुनर्स्थापनाका लागि बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाग्ले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री रावलको सचिवालयले जानकारी दिएको छ। समितिले बाढ़ी पीड़ित परिवारको पहिचान, पुनर्स्थापनाका लागि आवश्यक जग्गाको छनौट, स्थलगत अध्ययन, प्रारम्भिक विपद जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानूनी प्रक्रियासम्मका विषय समेटेर सुझाव तथा सिफारिश सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ।
0: रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण अहिलेसम्म शिक्षक र विद्यार्थी गरी 250 सम्पर्कविहीन भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार बाढ़ी प्रभावित क्षेत्रका 250 शिक्षक विद्यार्थी सम्पर्कविहीन भएका हुन्। मन्त्रालयका अनुसार बाढ़ीका कारण 10,000 भन्दा धेरै बालबालिका प्रभावित भएका छन्। त्यस क्षेत्रमा विद्यालय, बालबालिका, अभिभावक लगायत प्रभावित हुँदा शैक्षिक गतिविधि ठप्प छ। यसै विषयमा साथी कृष्ण शर्माले शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता वीरबहादुर धामीसँग कुराकानी गर्नुभएको छ।
2: अहिले झन्डै 10,000 हाराहारीमा बालबालिकाहरू प्रभावित भएको हाम्रो आँकडा छ र 18 विद्यालयहरू पूर्ण रूपमा अनुसार भएका छन् र 250 हाराहारीमा बालबालिका सहित शिक्षकहरू हराइरहेको, सम्पर्कमा नआएको अवस्था छ। त्यसका लागि अब यो तथ्याङ्कलाई पनि सत्यापन गरौं भन्ने हाम्रो चाहिँ विभागको 3 निर्देशकहरूको नेतृत्वमा प्रति निर्देशकसँगै इन्जिनियरहरू समेत लगेर प्राविधिकहरूको टोली चाहिँ हिजो बिहान सबै 3 जिल्लामा जानुभएको। उहाँहरू चाहिँ नै त्यहाँ 10 भित्रमा चाहिँ यसको केही प्रारम्भिक नतिजा रुजु हुन्छ भन्ने अपेक्षा गरेका छौँ। यसले हामीलाई एउटा चाहिँ आधार के दिन्छ भन्दाखेरि थप हामी कसरी अगाडि बढ्नु छ। बालबालिकाहरू अहिले सामान्यकरण अवस्थामा आइसकेपछि सिकाइको प्रक्रिया जोड्नलाई अब टुल सिकाइबाट सुरु गर्न सकिन्छ कि भन्नेमा पनि हामी सोचिरहेका छौँ।
3: कतिपय त्यही क्षेत्रका नियमित पठन पाठनका क्रियाकलाप पनि अगाडि बढेकै छन्। यस हिसाबले प्रभावित क्षेत्र र प्रभाव रहित क्षेत्रका बालबालिकाहरूको हकमा शैक्षिक योजना जुन पूर्व निर्धारित छन् त्यसमा असन्तुलन देखिने होला। यस हिसाबले कार्यतालिकामा पनि फेरबदल गर्नुपर्छ कि गृह कार्य के छ?
2: एक्ज्याक्टली, थलगत रूपमा गएको हाम्रो चाहिँ विभागको टोलीले यो तथ्याङ्क सहित परिस्थितिको एउटा नजिकबाट रुजु गरेर आँकडा आइसकेपछि विभिन्न उपायहरू अप्नाउन सकिन्छ। हाम्रो यसभन्दा अघिको 72 भूकम्पको अनुभवले पनि बताउँछ यी कुराहरूलाई अभ्यास गरेर सुरुवात हुन्छ। अहिलेलाई चाहिँ होल्डिङ सेन्टरहरूमा बालबालिकाहरूको बसाइ सामान्यतर्फ नै हाम्रो प्रयास
3: रहेको छ यो दिनहरूमा। यसले चाहिँ पृथक पृथक क्षमताका विद्यार्थीहरू एउटै क्लासमा राख्नुपर्ने थप अर्को जटिल स्थिति सिर्जना हुने प्रबल सम्भावना छ। यसको बीचमा हाम्रो शक्तिले, हाम्रो आय स्रोतले अनुकूल वातावरणका साथ पठन पाठन सुचारू गर्नका लागि कति समय लाग्ला? यहाँलाई के लाग्छ?
2: टोलो डोलो हिसाबले सुरु गर्न सक्दैन, प्रारम्भिक सहजीकरण गर्दै गर्दै जानुपर्ने हुन्छ। र मलाई लाग्छ कि अर्को पहिलो वा दोस्रो हप्तातिर यो बारेमा कंक्रिट केही योजना निकाल्छौ र त्यसपछि बालबालिकाहरूको सिकाइ क्रमशः जोडिँदै जान्छ।
3: हजुर, विशेष प्राथमिकताका आधारमा प्रभावित क्षेत्रलाई हेरिनुपर्छ। त्यसकारण अब देशको वार्षिक शैक्षिक योजनामा नै फेरबदल आउँछ।
2: मलाई के लाग्छ भने हामी यो 3 जिल्लामा फोकस गर्छौँ। तिनको सिकाइको थप सिकाइका प्रक्रियाहरू कोचिङ कक्षा हुन सक्छ, होइन, थप लर्निङ पियर लर्निङ पनि हुनसक्छ, एमजिएनएल भन्छ, बहु स्तरको सिकाइ पनि हुनसक्छ। यो विभिन्न उपायहरू अप्नाएर हामी यो प्रक्रिया अगाडि बढाउँछौँ र बच्चाहरूको सिकाइले पूर्णता पाउने गरी सुनिश्चित गर्छौँ।
3: अन्तिम यहाँ र मेरो कुराकानी सुनेर बसिरहनु भएका आम विद्यार्थी शिक्षक लगायत सरकारवाला निकायलाई यहाँको सन्देश के छ यो शैक्षिक वातावरणलाई सहज बनाउने विषयमा?
2: प्रभावित क्षेत्र र उहाँहरूको अभिभावकहरू र समुदाय सबैलाई हाम्रो आग्रह, मन्त्रालयको आग्रह के छ भन्दाखेरि, यस्तो अवस्थामा धैर्य भएर रहने, मन्त्रालयले अभिभावकत्व ग्रहण गर्छ, हामी यसलाई रिकन्स्ट्रक्ट गर्न र पुनर् चाहिँ स्टार्ट गर्न हामी लागि परेका छौँ। सिकाइन हुने जुन पूर्णीय क्षति हुन्छ त्यो ग्याप फुलफिल गर्न मन्त्रालय हर प्रयत्न गर्नेछ र यहाँहरू ढुक्क हुनुहोस् भन्ने सन्देश चाहिँ दिन्छ।
1: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता वीरबहादुर धामी। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: गांठ को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटे विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेंट में उपलब्ध संपूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकालने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक संपूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत संबंधी संपूर्ण जानकारी का लागि आज संपर्क गर्नुहोस्
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रसुवाको भोटेको सीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित रसुवाका पीड़ितका लागि एमाले राहत सामग्री पठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी पीड़ितका लागि राहत सामग्री रसुवा जान लागेको टोलीलाई हस्तान्तरण गर्नुभयो। त्यस क्रममा ओलीले बाढ़ी पहिरो पीड़ितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। आज अध्यक्ष ओली बाढ़ी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोटको विदुर तटीय क्षेत्रमा पुग्नुभयो। उहाँ धर्मपत्नी राधिका साक्य सहित प्रभावित क्षेत्र विदुर पुग्नु भएको हो। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा, विज्ञ टोली सहित बाढ़ी प्रभावित जिल्ला रसुवा पुग्नु भएको छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन उहाँ आज बिहान रसुवा पुग्नु भएको हो।
4: आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यमसम्म पानी परेको हो। मधेस प्रदेशको एक दुई ठाउँमा पनि हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पहाड़ी र हिमाली केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा सुदूरपश्चिम प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्छ अनुमान छ।
5: कास्कीको पोखरा महानगरपालिका 18 गौरी चौतारा फेबातालमा आज बिहान भारतीय नम्बर प्लेटको कार खस्दा दुईजनाको ज्यान गएको छ। दुईजनालाई सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिकागढ कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा गोताखोर सहितको टोली खोज तथा उद्धारमा खटिएको थियो। भारत घर भएका 26 वर्षीय नवदीप कुमार यादव र अर्का 26 वर्षीय प्रियांशु पाण्डेलाई गोताखोरले तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो। उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। कारमा रहेका भारत घर बताउने 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई उद्धार गरी उपचारका लागि पोखराको जीएमसी अस्पताल पठाएको र अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
4: आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महरात्री भनिन्छ। यस अवसरमा पाटनको कृष्ण मन्दिर सहित देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड़ लागेको छ। यसैबीच सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आज आठवाली मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि शुरू हुने गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजा गर्ने चलन छ। दार्चुला, बैतडी, डडेलधुरा लगायतका पहाड़ी जिल्लामा गौरा देवीको पूजा गरी जात्रा निकालिन्छ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाड़ी समुदायले पनि विभिन्न ठाउँमा पर्व मनाउने गर्छन्।
5: नेपाल रेडक्रस सोसाइटीले आज 64 स्थापना दिवस मानवताको लागि एकबद्ध हौ भन्ने नाराका साथ मनाएको छ। विश्व रेडक्रस अभियानको अभिन्न अंगको रूपमा 2020 साल भदौ 19 गतेका दिन रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघको सदस्य र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा आबद्ध भई नेपाल रेडक्रसको स्थापना भएको हो। स्वास्थ्य सेवा, रक्त संचार सेवा तथा विपद प्रतिकार्य जस्ता महत्वपूर्ण गतिविधिहरू सञ्चालन गर्दै आएको सोसाइटीले हालै भोटेको सीमा आएको बाढ़ीबाट प्रभावित परिवारको प्रतिकार्यको लागि स्वास्थ्य स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, राहत वितरण, मनोसामाजिक परामर्श सेवा, अस्थायी आवास जस्ता क्षेत्रमा सेवा पुर्याएको जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गर्ने कीर्तिमान बनाउनु भएको छ। मेलोनीको सरकारले आज 1413 दिन पूरा गर्दै पूर्व प्रधानमन्त्री सिल्भियो बलुस्कोनीको कीर्तिमान तोडेको हो। पछिल्लो 80 वर्षमा 68 सरकार बनेको इटालीमा गठबन्धनभित्रका विवादका बावजूद मेलोनीले सत्ता टिकाउनु भएको हो। यसैबीच सरकारले कीर्तिमान बनाएको अवसरमा मेलोनीको बर्दर्स अफ इटाली पार्टीले दक्षिण शहर बारीमा राजनैतिक र्याली आयोजना गरेको समाचार संस्था एएफपीले जनाएको छ। इटालीमा आउँदो चुनाव अघि मेलोनीको दक्षिणपन्थी आधारलाई चुनौती दिने नयाँ राजनैतिक शक्ति पनि हुँदाहुँदै गएको खबरमा उल्लेख छ।
5: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछाएको नेपाल ए ले 22 ओभर 1 बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको थियो। नेपाल ए टोली यसअघि पहिलो अभ्यास खेलमा तास्मेनियासँग 2 विकेटले पराजित भएको थियो। अब नेपाल ए ले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्यूजील्याण्ड ए सँग खेल्नेछ।
4: र जापानमा हुने 20 औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहितका पदाधिकारीले तिरुवनन्तराष्ट्रिय विमानस्थल पुगेर आज नेपाली टोलीलाई विदाई गर्नुभयो। विदाई कार्यक्रममा नेपाली कराते खेलाड़ी एरिका गुरूङले आफ्नो मेहनत अनुसार नतिजा आउने भन्दै आफ्ना सहकर्मीलाई सकारात्मक

0: अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै
1: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
2: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
1: हेतेरी तिमी नै भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
2: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
1: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
2: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
1: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्
4: मनोकामना सुनचाँदी पसल
5: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 98 62 13 67 44 98 15 38 77 75
6: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98 626 33 964 सम्पर्क राख्नुहोस् नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
7: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
8: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
7: औ समस्याको समाधान भनेकै म हो
9: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
7: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
8: लु बोक्ने हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
9: लु अब त्यहीबाट जाने
7: लाखै सल्लाह दिएको के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेरु ल्याएको रेडियो छ लु सुनौँ त
10: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98 525 51 094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ टलिकम अगाडि। प्रोपाइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 9861443460।
2: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखै सल्लाह दिएको के पाक्क बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको सुरुमा मुख्य खबरका शीर्षकहरू। बाढीका कारण 3 खर्ब 87 अर्ब रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी। चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने। नाइजेरियामा शंकास्पद विषाक्त धुवाँबाट झण्डै 40 जनाको ज्यान गयो। र एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई। अरूण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलैको लागि रेडियोको अफिसियल फेसबुक पेज अनि मोबाइल हाम्रो पात्रो मोबाइल एप्लिकेशन नेपाली पात्रो अनि अल एफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट संसारभर एकैसाथ सुन्न सकिन्छ। खबर अब विस्तारमा। भोटेकोशीको बाढ़ी र विपदबाट 3 खर्ब 87 अर्ब रूपियाँ भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 7,570 निजी घरमा क्षति पुगेको छ। यस्तै 48 सरकारी संरचना, 18 विद्यालय र 7 स्वास्थ्य संस्था पूर्ण रूपमा आंशिक क्षति भएका छन्। यातायात क्षेत्रतर्फ 55 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुल र 68 झुलुङ्गे पुलमा क्षति पुगेको छ। बाढ़ीबाट कुल आर्थिक क्षति र नोक्सानी 3 खर्ब 87 अर्ब 54 करोड़ रूपियाँ पुग्ने प्राधिकरणले प्रारम्भिक अनुमान गरेको छ। शीघ्र पुनर्लाभका लागि मात्रै 7 अर्ब 15 करोड़ रूपियाँ आवश्यक पर्ने देखिएको छ। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा अहिले राहत सामग्री ढुवानीलाई प्राथमिकतामा राखेको छ। काठमाण्डुबाट 69 ट्रक र 38 जीप मार्फत खाद्यान्न तथा गैर खाद्यान्न सामग्री पठाएको छ भने सशस्त्र प्रहरीले 163 हवाई उडान मार्फत नुवाकोट र रसुवामा राहत पुर्याएको छ। सरकारले रसुवा र नुवाकोटलाई 1-1 करोड़, दाहदिङलाई 50 लाख र प्रभावित 15 पालिकालाई 13 करोड़ 50 लाख रूपियाँ नगद राहत उपलब्ध गराएको छ। बाढ़ीका कारण अवरूद्ध भएका संचार सेवाहरू क्रमशः सञ्चालनमा आउँदैछन्। नेपाल टेलिकमका 120 मध्ये 116 र एनसेलका 78 मध्ये 75 टावर सञ्चालनमा आइसकेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासंघमा सहभागी हुन अमेरिका जाने हुनुभएको छ। यसबारे औपचारिक निर्णय हुन भने बाँकी छ। महासभामा उहाँले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउने तयारी छ। संयुक्त राष्ट्रसंघको 81 महासभा यही भदौ 23 गते न्यूयोर्कको राष्ट्रसंघको मुख्यालयमा शुरू हुँदैछ। महासभाको उच्च स्तरीय बैठक भने असोज 6 गतेदेखि शुरू हुनेछ। नेपालमा बाढ़ीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद मन्त्री तथा कूटनीतिज्ञहरूले आग्रह गर्दै आएका छन्। यसअघि भदौ 3 गते मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो। तर गएको भदौ 10 गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढ़ी आएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन प्रधानमन्त्री महासभामा जानुपर्ने माग उठेको थियो। प्रधानमन्त्री सहभागी हुने भए उहाँले महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको विपद, त्यसको मानवीय तथा भौतिक क्षति र जलवायु न्यायको आवश्यकता अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने तयारी छ। चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने भएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने नेपालमा रहेको चिनिया दूतावासले जनाएको छ। यसमा नदीमा बनेका अवरोध अर्थात बेरियर अनि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम सम्बन्धी जानकारी समेत समेटिने चिनिया दूतावासले जानकारी दिएको छ। चीनको मौसम सम्बन्धी अधिकारीहरूले चीन नेपालको केरूङ रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्व सूचना तथा प्रभाव सम्बन्धी
सेवाहरू उपलब्ध गराउँदै आएको थियो। विपद लगतै चिनिया प्रशासनले नेपालको मौसम विभागसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीड़ितको अवस्था उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिने पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो। एमाले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा 40 सदस्यीय बाढ़ी पीड़ित उद्धार राहत तथा पुनर्स्थापना सहयोग समिति गठन गरेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमाले 1,20,00,000 रूपियाँ सरकारको राहत कोषमा सहयोग गर्ने घोषणा गरेको छ। यही भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। जापानमा आयोजना हुने विश्व एसियाली

0: निरूपा दोङले प्रतिस्पर्धा गर्दैछन्। अरूण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बाढीका कारण 3 खर्ब 87 अर्ब रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी। चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने। र एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदा। हवस् त अरूण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरूण सुन्दै रहनुहोस्। रमा बिदा हुन्छु। नमस्कार।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूची 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूची 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि

0: चार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गणिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र शङ्खसभा र भोजपुर जिल्ला भरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ शङ्ख सभाको वेबसाइट www.tmamp.shankhasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029582855 9852089079 शङ्खुवा सभा 029420949 9852773376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभा
1: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर विवाहका लागि सटिङ सुटिङका साडीहरू मौकाको फाइदा उठाउनुहोस् आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ एकपटक आउनुहोस् आइरहनु लाग्छ तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय चैनपुर नगरपालिका 6 टलिकम अगाडि प्रोप्राइटर दिल्ली कुमार बस्मेत सम्पर्क नम्बर 9861443460
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
2: औ लु समस्याको समाधान भनेकै म हो
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: अब त्यहीबाट जाने
2: लाखै सल्लै दिएको के क्वाक त बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी

0: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलीकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 98 6 41 43 460।
1: लाउरेहरू
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु समस्याको समाधान भनेकै म हो,
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीँबाट जानु
2: लाखेकर के पाक त बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 0094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
7: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
6: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
7: ए लु जताउन जानुपर्छ काका।
6: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
8: ल छ नि काका, 0.6 तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
5: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोटो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
5: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
8: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295712692, फोन नम्बर 98 4345 0019।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा 8:30 दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 छपन्न पैंसठी उनचालीस चौसठी नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार
1: लै लै माया लै काटीमा खुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी
11: नमस्कार म लोक गायक कमलिकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्छ झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जानु
2: लाखेकर के पाक्क बोलेको मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त,
5: ग्रुप फोर्सेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812637742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि सुटो सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
7: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाटी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डसना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840069782।
8: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
9: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
8: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड जिरो फोटो स्टुडियो छँदै छ नि, तप त त्यहीँबाट हुन्छ त। हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबै
10: इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
11: त्यति मात्र होइन, विवाह व्रत बन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्क्याम समेत तुरन्त बनाइन्छ।
12: सबै इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधि नगरपालिका चार ओखरगोटे सङ्खुवा सभा, मोबाइल 98-4193-181 र 98-69-78-33-33।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
13: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

क्षति पारीबाट एउटा सन्देश घरदेशीलाई मिठो सम्झना मेरो मुटु परदेशीलाई क्षति पारीबाट एउटा सन्देश घरदेशीलाई यादहरू कति कति क्षति पारीबाट यादहरू कति कति क्षति पारीबाट ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई क्षति पारीबाट एउटा सन्देश घरदेशीलाई प्रिय मन अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पारीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौँ अनि तपाईँले पुग्नुहुनेछ गीत मरुन्जेल तपाईँका मनका थालहरू रेडियो अरुणको तरङ्गमा हरेक साताको आइतबार बुधबार र शुक्रबार राति मिडिया प्रेमी मनहरूको

0: रेडियो कार्यक्रम क्षितिज सुपारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, अहिले साइला, चम्पू नगरपालिका नौ, किराँत चौक भित्रे शङ्ख सभा,
1: सपना शासनखर, मादी नगरपालिका चार, देवढुङ्गा शङ्ख सभा,
0: जीवन फावेन, सभापोखरी गाउँपालिका चार, शङ्ख सभा, हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका चार, मामलिङ शङ्ख सभा,
0: निशान युङहाङ, भाङसेबुङ गाउँपालिका तीन, इलाङ,
1: ठुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा,
0: राजविरही कैला, इटहरी सुनसरी, हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका नौ भित्रे शङ्खुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका दस, लेवारी शङ्खुवा सभा, हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभापोखरी गाउँपालिका दुई, ज्यामिरे शङ्खुवा सभा, हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचोङ एक, बैसिन्दा शङ्खुवा सभा, हाल कतार,
1: जुनिता चामलिङ राई, फेदिङ नगरपालिका पाँच, पर्सिउला केराबारी पाँच थर, हाल कुवेत,
0: विजय लिम्बु, पाँच खपन नगरपालिका एक, कुसुवा शङ्खुवा सभा, हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा, हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर एक, भाङराङ भोजपुर, हाल साउदी अरब,
1: विश्वजित जिमी, धर्मदेवी नगरपालिका दुई, तामाफोक शङ्खुवा सभा, हाल कतार,
0: नवीन गुरुङ, पाँच खपन नगरपालिका नौ, शङ्खुवा सभा, हाल मलेसिया,
1: शुक्रराज यखा, चैनपुर नगरपालिका दस, खराङ शङ्खुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा,
1: सन्तोष काफले, सदानन्द नगरपालिका आठ, दिङला भोजपुर,
0: सुरज राई तुम्सा, पौवादुम्मा गाउँपालिका पाँच, भोजपुर, हाल मलेसिया,
1: र सुनिता याखा लिम्बुखिम, चैनपुर नगरपालिका दस, खराङ शङ्खुवा सभा।

हजुर, स्नेह गुरुङको यो मिठो गीत सँगसँगै क्षितिज पारीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण रेडियो पारखी मनहरूलाई म हार्दिक नमन गर्न चाहन्छु। यो रात्रिकालीन प्रहरमा म तपाईँकै आफन्ते दुर्गा यतिखेर तपाईँ सँगै भलाकुसारी गर्दै तपाईँलाई तपाईँका आफन्तसम्म जोड्नको लागि रेडियो अरूणलाई माध्यम बनाउँदै तपाईँकै गाउँ बस्तीसम्म तपाईँ जहाँ हुनुहुन्छ त्यहाँ

कोही साथी लाइनमा हुनुहुन्छ? हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ। उर्मिला जी, के छ खबर? खबर आराम हुनुहुन्छ? एकदम यता पनि ठिकठाक छ। म बाटोमा आउँदै गर्दा बिचमा अलिकति एक मिनट जति चाहिँ पानीले भिजायो, त्योभन्दा यता फेरि पानी परेको थिएन, उता पनि पानी परेको थिएन। अब यो पानी परिरहेछ भन्ने कि परेको छैन भन्ने कि होइन, अब यो मौसम पनि बडा अचम्मको भइरहेछ कि खासमा चाहिँ।

0: कृष्णलाई भित्रको जनालाई धेरै त्यो सम्झना अनि सन्तरामीलाई गुड नाइट सुन्न चाहन्छु अनि अमिताले तारा शङ्कर खर्गा सुब्बा गगनतिर अनि
1: नमस्कार छुट्यौँ भोजपुरबाट साथी हुनुहुन्थ्यो उर्मिला राई कुराकानी गरी सबैलाई सम्झनु हो र छुटेर गइसक्नु भएको छ फेरि पनि म अर्को एकजना साथी आउनु भएको छ उहाँसँग पनि कुरा गरिहाल्छु हेलो
2: हेलो गुड इभिनिङ
1: हजुर गुड इभिनिङ नमस्कार को आउनुभयो
2: म खासै तल्लो पाङ्ठाबाट तीर्थराई बोल्दै हुनुभएको
1: छ तीर्थराई बोल्दै हुनुहुन्छ बोलेको भन्दै भन्नुपर्छ भन्दा नि बोलिरहनु भएको नि होइन
2: हजुर बोलिरहेको
1: छु भन्नुपर्छ के छ खबर तपाईँको सुनाउनुहोस् त
2: हजुर मेरो खबर एकदमै ठिकै छ अनि के गर्छ तपाईँहरूको सुनाउनुहोस्
1: एकदम हाम्रो त ठिकठाक छ सुनाइरहेछौँ अघि आरम्भमा पनि सुनायौँ है एकदम ठिकठाक छौँ हामी ल हुन्छ यहाँले आफ्नो सम्झना सन्देशहरू राख्नुहोस् त
2: हुन्छ मेरो कार्यक्रम मार्फत रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि मिडिया प्रेमी साथी चाहिँ मिडिया प्रेमी निमिसेरबाट चाहिँ बिमारी हुनुहुँदो रहेछ उहाँलाई स्वस्थलाभको कारणमा भन्न चाहन्छु र त्यो साथीहरूलाई रातिकालीन सन्देश राख्नु पर्दाखेरि हुन्छ सुरेज राई हुन्छ पूजा लकन्द्री सानुमाया शेर्पा रिमा थामी सपना मक्खन तामाङ बहिनी चन्द्रमाया तामाङ रञ्जना बाङ राई भूमिका राई मिडिया प्रेमी राई अनि शेर्पा सिम्पल सरिना दिलदेखि रिया गङ्गा खड्का पूर्वेली राई असफल आयुष पवित्र राई सर हुनुहुन्छ राजभाले बगार अमिला राई लगायत साथीहरू त धेरै हुनुहुन्छ ज जसले मलाई तिर्छ भनेर चिन्नुहुन्छ र ज जसले जुन माध्यमबाट कार्यक्रम क्षतिज पारि सुनेर बस्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई गुड नाइट शुभ सपनी भनेर हजुरको पत्रबाट छुटिन्छु हस् नमस्ते
1: हस् नमस्कार छुट्यौँ तीर्थ राईसँग कुराकानी गरे खाँदबारीबाट यो यात्रामा जोडिनु हो सबैलाई सम्झनु हो र छुटेर गइसक्नु भएको छ रेडियो रुमको रात्रिकालीन प्रस्तुति कार्यक्रम क्षतिज पारी तपाईँको साथमा छ र म साथीहरूसँग कुराकानी गरिरहेको छु धमाधम यही सिलसिलामा फेरि साथीलाई जोड्छु हेलो
3: हेलो नमस्ते
1: हजुर नमस्ते को आउनुभयो काठमाडौँबाट भूमिका राई बोल्दै हुनुहुन्छ है
3: हजुर
1: एकदम आराम छु तपाईँलाई कस्तो छ
3: मलाई पनि ठिकै आराम कुशलै छु
1: आराम कुशलै हुनुहुन्छ ल ठिक छ भनेपछि अब सबै कुराहरू राम्रै छ आराम कुशलै हुनुहुन्छ तपाईँका सम्झना सन्देशतर्फ लागौँ भूमिकाजी
3: सुन त फर्स्टबाट राई हजुर लगाइदिएको विन्दासिन परिवारलाई गुड नाइट शुभरात्री भन्न चाहिए अनि साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राई आशिष लाइन बस्ने बोबी श्री मगर लक्ष्मी छेत्री सविता राई एकदम विराज प्रवीण मगर निमा शेर्पा वरुण चन्दले डकाल धर्मरा सरसा पोखरेल अनि राई असफल आयुष रञ्जित राई तीर्थ राई सुरत राई समीर सहयोगी योगेश निम्याङ निम्बु सानु कमला कमला मुखिया गुणा मुखिया श्रीधर मुखिया कल्पना सापाङ सानु माया शेर्पा अनि बिहारी अनुष्का जनक प्रजाली मगर अनि धेरै साथीहरू त हुनुहुन्छ रोमन मुकान तामाङ भाइलाई धेरै धेरै सम्झना कालीकमला भने निर्मला भने सबैलाई गुड नाइट भनेर छुटिन्छु बाई बाई
1: हस् नमस्कार छुट्यौँ भूमिका राई कार्यक्रममा जोडिनु भयो काठमाडौँबाट खोटाङ उहाँको घर यति बेला चाहिँ काठमाडौँमा हुनुहुन्छ सबै साथीहरूलाई सम्झनुभयो र छुटेर गइसक्नु भएको छ वाट्सएपमा एकजना साथीको आगमन भएको छ म उहाँसँग कुरा गर्छु हेलो हेलो हजुर नमस्ते नमस्कार को आउनुभयो कहाँबाट सुस्मिता नाचरिङ कुवेतबाट है के छ सुस्मिताजीको खबर खबर सुनाउनुहोस् न
4: मेरो खबर एकदमै ठिकै छ राई मैले चाहिँ बसिरहेको छु प्रोग्राम सुन्दै चाहिँ
1: कार्यक्रम सुन्दै बसिरहनु भएको छ है ल ठिक छ प्रदेशको ठाउँ कार्यक्रम सुन्दै हुनुहुन्छ कुन माध्यमबाट यति बेला यो यात्रामा जोडिनु भयो फेसबुक लाइभमा हेर्दै सुन्दै हुनुहुन्छ कार्यक्रमलाई सेयर पनि गरिदिनु पर्यो अझै धेरै साथीभाइ आफन्तसम्म पुर्याउनु पर्यो कार्यक्रमलाई है त हस् सुस्मिताजी अब यहाँले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् न
4: अघि मेरो राष्ट्रिय शुभकामना राख्नु पर्दाखेरि फर्स्ट त तपाईँले पनि भन्न चाहन्छु भोजपुर खाटाङतिर चाहिँ मेरो मम्मी बाबा सुन्दै हुनुहुन्छ होला मेरो मम्मी बाबालाई पनि गुड नाइट सुस्थ पनि बाबा मम्मी दिल्ली सम्झेको छु म पनि आरम्भ छु भन्न चाहन्छु

0: आमा हामी चाहन्छु अनि अपेक्षा गर्नुभयो आमा हामी चाहन्छु अनि आउनुहुन्छ बजेन्द्र भाइ अनि दाइन रविन्द्र भौजिन सा सिर्जना अनि भदै बहिनी सबैजनालाई भुटाइ सक्ने भन्न चाहन्छु अनि सबैकै हुनुहुन्छ भौजिनी मलाई अनुभव भदै अभिनलाई पनि साथीहरू भन्नुपर्दाखेरि सानुमाया शेर्पा अनि अस्मि सुतान अनि सुरसराई सिंचार अनि लिम्बु विजय कृष्ण तामाङ दक्षिणी काइला अनि अनुमल छेत्री साथीलाई पनि भुट्न सक्छ पनि भनेर चाहन्छु अनि नाना हुन्छ साथी हुनुहुन्छ राई असफल आयो मैले सिस्मिका दाजुले भनेर चिन्नुहुन्छ सम्पूर्णलाई भन्दै जान्छु ल
1: नमस्कार छुट्टी हो यति बेला हामीसँग सुस्मिता नाचेरिङ भोजपुरको साथी कुवेतमा हुनुहुन्छ सम्झनुको सबैजनालाई अनि विदा भएर गइसक्नु भएको छ फोनलाइनबाट बाहिरिनु भएको छ यति बेला अर्को एकजना साथी आउनुभयो उहाँसँग पनि म कुराकानी गरिहाल्छु उहाँलाई स्वागत गर्छु हेलो हेलो नमस्ते गुड इभिनिङ को बोल्नु हो फिडब्याक एकदम धेरै आइरहेछ फोन आइरहेछ तपाईँको है हेलो साथी हुनुहुन्थ्यो को हुनुहुन्थ्यो पूर्ण रूपमा मैले उहाँसँग कुराकानी गर्न सकिनँ सायद उहाँलाई डिस्टर्ब भइरहेको थियो अर्को फोन आइरहेको थियो उहाँको त्यो भएर पनि कुराकानी गर्न सक्नु भएन अर्को साथी आउनु भएको छ म उहाँसँग कुराकानी गर्छु नम्बर 9840686023 हो स्वदेश मित्र रहनुहुने साथीहरूको लागि बाहिर रहनुहुने साथीहरूको लागि वाट्सएप नम्बर उही हो स्वागत गर्छु हेलो
2: नमस्ते गुड इभिनिङ
1: को बोल्दै हुनुहुन्छ मोरङ काने पोखरीबाट भन्नुभयो होइन सरिना गुरुङ मोरङको काने पोखरीबाट है के छ हाम्रो सरिनाजीको खबर एकदम मेरो पनि ठिकठाक छ गर्मी कस्तो छ मोरङ काने पोखरीतिर
2: हजुर गर्मी त दिन एकदमै धेरै थियो भन्नुपर्छ हो
1: धेरै थियो अहिले के छ पानी पर्दैछ कि छैन कस्तो छ
2: भर्खरै नाटकमा पानी परिरहेको थियो अहिले चाहिँ फेरि पानी रोकिरहेको छ भन्नुपर्छ
1: ए ल ठिक छ सरिनाजी आउनुभयो खुसी लाग्यो कुन माध्यमबाट कार्यक्रमलाई साथ दिइरहनु भएको छ
2: हजुर म अनलाइनबाट सुन्ने गर्छु है हाम्रो फ्रिक्वेन्सीबाट त गर्दैछु गर्दैन होला सायद म प्रायः जस्तो
1: अनलाइन अनलाइन अनलाइन चाहिँ कुन यहाँले रोज्नुभयो अब धेरैवटा ए फेसबुक लाइभबाट है ल ठिक छ यो कार्यक्रमलाई सेयर पनि गरिदिनुहोस् धेरैभन्दा धेरै साथीभाइसम्म पुर्याउनुहोस् तपाईँको आवाज संसारभर पुग्नुपर्छ नि त होइन
2: हजुर हजुर म साथीहरूलाई पनि सेयर गर्छु है हाम्रो तनहतिर पनि साथीहरूलाई मैले सेयर गरेको छु
1: होइन फेसबुकमै सेयर गर्नु पर्यो अब उता मेसेन्जरमा सेयर गर्ने कुरा होइन छँदैछ फेसबुकमा पनि सेयर गर्नु पर्यो अनि सबैलाई सुनाउनु पर्यो नि त होइन ल ठिक छ खुसी लाग्यो आउनुभयो साथ दिइरहनु भएको छ अब यहाँले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् न
2: हुन्छ फर्स्ट पैसा पनि हजुरलाई गुड नाइट शुभरात्रि भन्न चाहन्छु अनि त्यही साथी हुन्छ हाम्रो रात घलिङमा गए अनि राई टिके है नेपाल धर्मदास अनि पूर्वी आएको चाहिँ भूमिका राई चामाङ गगनतिर छुने तीर्थ राई हर्पल देख्ने शमशेर बिन्दु अनि हाम्रो केकु छेत्री अनि सूर्य लामा लगाई सम्पूर्ण पैसा मिश्री गुड नाइट शुभरात्रि भन्ने हजुर बधाई
1: नमस्कार छुट्टी हुँ यति बेला साथी हुनुहुन्थ्यो सरिना गुरुङ मोरङको काने पोखरीबाट यो यात्रामा जोडिनु भयो सबैलाई सम्झनु भयो अनि यो यात्राबाट छुटेर गइसक्नु भएको छ लाइनमा यति बेला कोही साथी आउनुभयो म उहाँसँग पनि अब कुराकानी गर्छु हेलो हजुर नमस्कार को आउनुभयो फेरि भन्नुहोस् त शुभ नाम के छ युनाजी खबर खबर तपाईँको सुनाउनुहोस् त
3: सबै ठिकै छ
1: खबर ठिकै छ। अनि हामीलाई सुन्दै हुनुहुन्छ युनाजीले? सुन्दै हुनुहुन्छ। कसरी सुन्दै हुनुहुन्छ, कुन माध्यमबाट सुन्दै हुनुहुन्छ यहाँले? आज म एकदम साथीहरू सबैलाई सोधिरहेको छु कि खास रेडियोमा सुन्दै हुनुहुन्छ, मोबाइलमा सायद होइन? ल ठिक छ, सुन्दै हुनुहुन्छ साथी हुनुभएको छ युनाजीले। अनि अब युनाजीले साथीभाइ इष्टमित्रहरूलाई सम्झने होला नि त होइन? गुड नाइट भन्नुहुन्छ मलाई होइन?
2: शुभरात्री भन्न चाहन्छु। अनि अहिलेको समयमा रेडियो सुनेर बस्नुहुने सम्पूर्णलाई गुड नाइट, शुभरात्रि, शुभ सपनीका कामना गर्दै छुट्टिन्छु
1: दादा। नमस्ते, छुट्यौँ युना याखा धर्मदेवीबाट यो यात्रामा जोडिनु भयो, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। हामी क्षतिज पारीको प्रसाईमा रहँदै गर्दा धेरैभन्दा धेरै साथीभाइहरूसँग जोडिन्छौँ, कुराकानी गर्छौँ, उहाँहरूका सम्झना सन्देशहरूलाई उहाँहरूका आफन्त साथीभाइसम्म सम्प्रेषण गर्छौँ। यही सिलसिलामा फेरि म साथीलाई स्वागत गर्छु। हेलो, हजुर, नमस्ते, नमस्कार, को आउनुभयो, कहाँबाट? लक्की शेर्पा, पाँच खपन आठ, चुङखुरुङबाट है?
3: हजुर।
1: अनि के छ लक्कीजीको खबर खबर? मेरो पनि राम्रो छ, ठिकै छ भन्न पर्यो लक्कीजी। यहाँले कामना गर्नुभयो, सायद यहाँका कामनाहरू, यहाँहरूका इच्छाहरू पक्कै पनि पुरा हुनेछन् मैले अपेक्षा राख्छु यति बेला। अब तपाईँका सम्झना सन्देशतर्फ लागौँ। ल
3: अनि मेरो प्यारो भाइ हुनुहुन्छ सन्तोष नौ तिरलक्त शेर्पा, उसलाई पनि सुनेर त्यही भन्न चाहेँ। अनि त्यसपछि हुनुहुन्छ मेरो प्यारो साथी सन्तोष पाँचो लक्ष शेर्पा नै, उहाँलाई पनि शिवरात्रि शुभ सपनको कामना गर्न चाहे। अनि हुन्छ मेरो मामु बिरामी हुनुहुन्छ, उहाँलाई शीता शेर्पाको कामना, त्यसपछि विशेष सपनको कामना गर्न चाहे। अनि त्यसपछि हुन्छ लक्ष्मीको शेर्पा, खुसी शेर्पा, अनि मेरो प्यारो बाबा सबैजनालाई र मनुष्यमा हुने मेरो प्यारो अङ्कल कमल
1: हजुर। नमस्ते, नमस्कार लक्की शेर्पा, पाँच खपन आठ चङखुरुङको साथी हुनुहुन्थ्यो, कार्यक्रममा जोडिनु भयो, सबैलाई सम्झिनु भयो र छुटेर जानु भएको छ। यति बेला अर्को एकजना साथी हुनुभयो, उहाँलाई पनि स्वागत गर्छु। हेलो, हजुर, रात्रिकालीन नमस्कार, को हुनुहुन्छ, कहाँबाट? अवश्य पनि यसमा दुई मत छैन होइन सुरजी? अनि के छ, आराम कुशल हुनुहुन्छ तपाईँ? एकदम, म पनि ठिकठाक छु, हुन्छ, प्रयास जारी नै छ होइन? अब यहाँका सम्झना सन्देशतर्फ लागौँ न सरजी।
4: हुन्छ, आजको कार्यक्रम क्षतिज बारी मार्फत मेरो सम्झनाको सन्देशहरू राख्नु पर्दा, फर्स्टमा हजुर लगायत रेडियो अरुण इन्टरटेनमेन्ट धेरै धेरै सम्झना अनि गुड नाइट शुभ छ भने बाँकी रहेको यहाँहरूको पर्सको भिडियोस गर्न चाहन्छु। त्यस्तै गरेर भोजपुरको पौरमातिर हुनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा आरामदायी आरामको कामना गर्दै गुड नाइट शुभ छ भनी भन्न चाहन्छु भने केही साथीहरूको नामै लिनुपर्दा, अघि दोस्रो नम्बरमा कल गर्दै हुनुहुन्छ हाम्रो कृष्ण राई सर हुनुहुन्छ भने, उता काठमाडौँबाट भूमिका नाना र कुवेतबाट सुस्मिता नसिरी, उहाँ तिनैजनालाई विशेष सम्झना सहित गुड नाइट शुभ छ भनी भन्न चाहन्छु। अनि योगेन इमियाङ लिम्बू छिरिङ छिरिङ योन्जल लिम्बू विजय रञ्जित राई राजवी राई काइला रविन्द्र आकाश राई सर हुनुहुन्छ भने, मातृका बस्नेत र भाइ विपिन रुम्दाली, कृष्ण तामाङ, अनु शेर्पा, अस्मी सोतङ, राजकला गुरुङ, सानुमय शेर्पा, अंश दीक्षित राई, अनुष्का सानु, ईश्वरी मेवाङ, सरस्वत पोखरेल, सुनिता गुरुङ, काली कमला वलिम लिम्बू, प्रतिमा स्पर्शी, पुष्प अन्जली राई, अनिता नखोक, सन्दे थोमा, सुनी भुजेल, सनिम शेर्पा, सरिन गुरुङ हुनुहुन्छ भने, युनिका बस्नेत रिमा थामी, मिडिया प्रेमी राई, अनिसा मिडिया प्रेमी, निमु शेर्पा, सपना तामाङ मक्काम, सुमित्रा कथिन तामाङ, साइली सोनिया गुरुङ र रोशनी चामलिङ राई, अनि बिन्दु खिरिया र अनमोल छेत्री, करिना मगर लगायत मलाई सुरज राई हुन्छ भनेर
1: हजुर नमस्कार शुभरात्रि. यति बेला सात समुद्र पारी मलेसियाबाट सुरज राय तुम्छ यो यात्रामा जोडिनु भयो. सबैलाई सम्झनु भयो आफ्ना आफन्तजन साथीभाइ इष्टमित्रहरूको मिठो सम्झना गर्दै गर्दै यो यात्राबाट छुटेर गइसक्नु भएको छ. मैले फेरि पनि अर्को एकजना साथीलाई स्वागत गर्छु. यति बेला आउनु भएको छ. हेलो
5: हेलो नमस्ते.
1: हजुर नमस्ते. को आउनुभयो?
5: म भोजपुरबाट वरुण चञ्चल.
1: भोजपुरबाट वरुण चञ्चल आउनुभयो है?
5: हजुर हजुर.
1: के छ वरुणजीको खबर खबर आराम हुनुहुन्छ?
5: मेरो ठिकै छ, राम्रो छ. यतातिर
1: हेलो पानी पर्दैछ त्यतातिर भन्नुभयो है?
5: हजुर पानी पर्दा कस्तो आवाजै तपाईँको सुन्नै गाह्रो भइरहेको
1: छ. ठिक छ, अब झमझम पानी परिरहेको छ. सायद अब त्यो च्यादरमा पानीले एक खालको स्पर्श गर्दा आवाज आयो होला है, त्यसले गर्दा पनि सुन्न गाह्रो भयो. सबै खबर खबर ठिकठाक छ भनेपछि अब कुराकानीको क्रमलाई छोट्याउन पाल तपाईँलाई गाह्रो भइरहेको छ. सम्झना सन्देशतर्फ लाग होला.
5: ए हस् हुन्छ. अब गुडनाइट सन्देश राख्नुपर्दा बहिनी हिमाराई अनि हाम्रो आशिष नयन बस्ने प्रवीण मगर भाइ निमा शेर्पा मेघराज कोइराला हुनुहुन्छ सुनु सुनिता सुनिता कुलुङ अनि पूर्वेली आकाशाई जुना लिम्बू हाम्रो सानु कमला रैनी राजकला पूर्वेली आकाशाई हुनुहुन्छ सुरज श्रेष्ठ अनि रोमन मुक्तान तामाङ अनि हाम्रो ढकाल धर्मराज सुमी लिम्बू शिशिर चन्तले कमला मुखिया राजविरे काइला हुनुहुन्छ अनुराधा गुरुङ भूमिका राई कृष्ण तामाङ हुनुहुन्छ जोनिका गुरुङ समित सैनपुरे भाइ रतन लामा अनि अश्मी सोताङ हुनुहुन्छ अनि त्यसरी हाम्रो सन्तोष काफले मन्दिर काफले काली कमला वलेम अनि हाम्रो सरिना गुरुङ छिना गुरुङ चन्तली कुलुङ शर्मिलाई छिरुम्याङ एम मगर अमी राई अमृता पदम कुलुङ श्रीराम दाहाल सचिन म्याङ आदित्य राई लगायत धेरै सरस्वता पोखरेल अनि हाम्रो बहिनी दिल्छा है लगायत सबै सबैलाई एकदम गुड नाइट भन्ने छुटिन्छ है. बाई बाई.
1: हस् नमस्ते. छुट्टी हो भोजपुरबाट वरुण चञ्चले यो यात्रामा जोडिनु भयो. सबैलाई सम्झनु हो र फोन लाइनबाट बाहिरिसक्नु भएको छ. यति बेला म फेरि पनि अर्को एकजना साथी हुनुभयो उहाँसँग कुराकानी गर्छु. एकदम लगातार साथीहरूसँग जोडिरहेको छु. हेलो
6: हेलो
1: हेलो गुड इभिनिङ नमस्ते नमस्कार हजुर गुड
6: इभिनिङ
1: नमस्ते. पुष्पा अञ्जली राई कुवेतबाट है? के छ पुष्पा अञ्जलीको खबर? एकदमै ठिकै छ, मेरो पनि सन्चै छु है. हुन्छ यहाँलाई धन्यवाद. अनि सुषमा अञ्जलीजी अब कुवेतमा हुनुहुन्छ, हामीलाई कुन माध्यमबाट सुन्दै हुनुहुन्छ? सुन्न पर्यो नि त, सुन्न पर्यो. यसो कार्यक्रमलाई सेयर गरिदिन पर्यो साथीभाइ आफन्तसम्म कार्यक्रमलाई पुर्याइदिन पर्यो है. ल ठिक छ, अब ड्युटी कति ड्युटी अब कति बजे सिद्धिन्छ यहाँको भन्नुहोस् त? ल अब ड्युटी सिद्धिएपछि टक्क सुत्ने बेलामा कार्यक्रम सुन्नुहोस्. तपाईँ चाहिँ रेडियोको फेसबुक पेजमा जानुहोस् है, मजाले कार्यक्रम सुन्नुहोस्, कार्यक्रमलाई सेयर गरिदिनुहोस्. मजाले सुन्न पाइन्छ नि त, भरे पनि मिलिहाल्छ सुन्नलाई. ल हुन्छ पुष्पाञ्जलीजी आउनुभयो. अब यति बेला परदेशको ठाउँमा होइन सङ्घर्ष गर्दै हुनुहुन्छ, ड्युटीमा हुनुहुन्छ, सबै कुराहरू सहज त कहाँ हुन्छ र होइन. ल अब यहाँका सम्झना सन्देशतर्फ लगाउन ल.
7: अनि मेरो घर परिवारलाई मेरो छोरी सुमिना छोरा सिगन हसन लक्ष्मणलाई नै गुड नाइट शुभ भन्ने साथमा मिठो माया सम्झना भन्न चाहन्छु. सँगसँग कामकोतिर हुनुहुन्छ मेरो बाबा मम्मी भाउजू दाईलाई नै मिठो माया सम्झना भन्न चाहन्छु. अनि केही साथीहरूलाई शुभ सङ्गीत सुन्नुपर्दा सन्तोष काफी पुषा राई रजया खा रन्जित राई ननिपल राई अनि यही कुवेतमा हुनुहुन्छ भान्जी सुस्मिता नाथिरिङ बहिनी विमला सुताङलाई यही गुड नाइट शुभ सपनी साथमा मिठो माया सम्झना भन्न चाहन्छु। अनि मलाई त जसले पुष्पाञ्जली भनेर चिन्नुहुन्छ सम्पूर्णलाई गुड नाइट शुभ सपनी भन्दै जान्छु। नमस्ते, टेक केयर, बाई बाई।
1: नमस्कार, यति बेला पुष्पाञ्जली भोजपुरको साथी कुवेतमा हुनुहुन्छ, सबैलाई सम्झनुभयो र यो यात्राबाट छुटेर गइसक्नु भएको छ। हामी क्षतिसबारीको व्यवसायमा छौँ। मिडिया प्रेमी मनहरूले संयोजन गर्नुभएको यो व्यवसाय हो क्षतिसबारीको व्यवसाय। रेडियो अरुण मार्फत कार्यक्रम तपाईँले संसारभरबाट सुनिरहनु भएको छ, सुन्न सक्नुहुन्छ होइन। तपाईँले फुर्सदमा पनि यो कार्यक्रमलाई मजाले सुन्न सक्नुहुन्छ। रेडियोको पेजमा गएर हाम्रा विभिन्न कार्यक्रमहरूलाई आफ्नो भनौँ न फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमलाई चाहिँ त्यहाँबाट सेयर गरिदिन सक्नुहुन्छ, धेरै साथीभाइसम्म सम्प्रेषण गर्न सक्नुहुन्छ हुन्छ भन्दै यति बेला फेरि पनि म फोन लाइनमा तर्फ लाग्छु। हेलो, हजुर नमस्ते, को आउनुभयो?
8: श्रेया लिम्बू।
1: श्रेया लिम्बू आउनुभयो सभा पोखरीबाट है? सभा पोखरी कति नम्बर हो हाम्रो श्रेयाजीको? सभा पोखरी कति नम्बर हो यहाँको? चार नम्बर है। अनि श्रेयाजीले कार्यक्रम सुन्नु भएको छ कि सुन्नु भएको छैन आज? सुनिरहनु भएको छ। कसरी सुन्दै हुनुहुन्छ, कुन माध्यमबाट? रेडियोबाट ढाँट्नुमा हो जस्तो लाग्यो हो है? हो ल, ठिक छ ठिक छ। श्रेयाजी आउनुभयो, कार्यक्रम नसुनि कसरी फोन गर्ने होइन? सुन्नु पर्यो, साथ दिनु पर्यो, तपाईँहरूले नै हो साथ दिने। अनि अब तपाईँले आफ्नो सम्झना सन्देशहरू राख्नुहोस् न ल। नमस्ते, श्रेया लिम्बू सभा पोखरी चारबाट यो पसाईमा जोडिनु भयो, कुराकानी गरे, सबैलाई सम्झँदै छुटेर जानुभयो। फेरि पनि आउनु भएको छ अर्को एकजना साथी, म उहाँलाई यो यात्रामा जोड्छु। पक्कै पनि तपाईँ यति बेला जहाँबाट जसरी यो यात्रामा जोडिनु भएको छ, तपाईँ मुलुकभन्दा बाहिर हुनुहुन्छ, नेपालभन्दा बाहिर हुनुहुन्छ भने वाट्सएपमा कल गर्नुहोस्, स्वदेशमा हुनुहुन्छ भने सिधै सम्पर्क गर्नुहोस्, कल गर्नुहोस्। स्वागत गर्छु साथीलाई। हेलो,
9: हेलो,
1: नमस्ते सेवारो, गुड इभिनिङ, को आउनुभयो?
9: म यता सभा पोखरीबाट निश्चल खालिङ है।
1: निश्चल खालिङ सभा पोखरीबाट है?
9: हजुर हजुर।
1: के छ निश्चल खालिङको खबर? खबर
9: मेरो खबर एकदम ठिकठाक, सबै ठिकै रहेको अवस्था, बाहिर पानी झमझम परेको अवस्था, रेडियो सुन्दै नै कार्यक्रम फोन ट्राई गर्दै नै बसेको अवस्था।
1: रेडियो सुन्दै हुनुहुन्छ, रेडियोलाई कुन माध्यमबाट यहाँले यति बेला साथ दिइरहनु भएको छ?
9: मैले अनलाइनबाट नि सुनिरहेको छु, यता फ्रिक्वेन्सीबाट नि सुनिरहेको
1: छु। ओहो, गजब, त्यहीतिरबाट। ठिक छ ठिक छ, आउनुभयो खुसी लाग्यो। नाम भन्नुहोस् न फेरि एकचोटि, मैले भुलेँ गफ गर्दा गर्दै। अनि लामो समय पछि आउनुभयो, कहाँ हराउनु भएको थियो निश्चलजी? पढाइको कता पुग्यो यहाँको? पढाइ कता पुग्यो?
9: हजुर हजुर,
1: पढाइलाई कतातिर पुर्याउनु भयो?
9: पढाइलाई अब पढ्दा पढ्दै जाँदैछ, अब कसै नै थाहा हुन्छ कति पुग्छ के हुन्छ भन्ने कुरा चाहिँ
1: होइन, कहाँ पुर्याउनु भएको रहेछ भनेर बुझ्न खोजा मात्रै हो।
9: मेरो अहिले मास्टर रनिङ चल्दैछ।
1: ए, मास्टर कुन फ्याकल्टी हो यहाँको?
9: मेरो एजुकेसनमा।
1: एजुकेसन, एजुकेसनमा कुन सब्जेक्ट लिनुभयो?
9: मेरो इङ्ग्लिस।
1: इङ्ग्लिस, ल ठिक छ, भनेपछि त भविष्य अब एकदम उज्जवल बन्दैछ। अब नजिकै चाहिँ यहाँ एउटा कुशल टिचर बन्दै हुनुहुन्छ है
9: भन्ने आशामा चाहिँ दगुरिँदै छ, अब के हुन्छ पछि नै थाहा हुन्छ।
1: पछि नै थाहा हुन्छ, अब तपाईँको सङ्घर्ष, तपाईँको चाहिँ हुँदैन त यिनै कुराहरूमा भर पर्छ नि होइन? ल ठिक छ, यहाँलाई चाहिँ अब मैले कामना पनि गरेँ, शैक्षिक जीवन सफल बनोस् निश्चलजी। अब यहाँले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् ल।
9: हुन्छ, सम्झना सन्देश राख्नु पर्दा त फर्स्ट अफ अल त रेडियो होल इन्टर टिमलाई गुड नाइट शुभ सपनी भन्न चाहन्छु। अनि लगायत जो जो साथीहरू रेडियो ट्युनन गरेर बसेर सुनिरहनु भएको छ, देश विदेशबाट अनलाइनबाट सुन्दै हुनुहुन्छ, उहाँलाई मिठो सम्झना शुभरात्रि शुभेच्छा पनि भन्न चाहन्छु अनि सबैलाई सम्झिरहेको छु, कसैलाई बिर्सेको छैन भन्दै हस्त गुड नाइट सिकेर पनि
1: हस् नमस्कार गुड नाइट शुभेच्छा पनि यात्रामाथि बोला निश्चल खाली सभा पोखरीबाट जोडिनु भयो कुराकानी गरी सबैलाई सम्झाउनु भयो र छुट्टी रोकिसक्नु भएको छ। अब म तपाईँको लागि यति बेला एउटा मिठो गीत छ, यो गीत तपाईँको लागि राख्छु। यो गीत सुनिसके पश्चात फेरि म तपाईँलाई यो यात्रामा जोड्नको लागि तपाईँका आफन्तसम्म तपाईँलाई जोड्नको लागि आउने नै छु। सुन्दै रहनुहोला यति बेला यो गीत तपाईँको लागि।

0: मनमाराले बनाइखायो निकै नै पुरानो तर एकदमै मिठो सुगम संगीत उदित नारायण झा अनि दिपा झाले गाउनु भएको यो मिठो गीत तपाईँले सुनिसक्नु भएको छ. निकै पुरानो गीत हो तर यो गीत नेपालीहरूको मन मुटुमा एकदमै बस्न सफल एउटा गीत सँगसँगै तपाईँलाई फेरि पनि म स्वागत गर्छु. यति बेला चाहिँ तपाईँले रेडियो अरुणलाई सुन्दै हुनुहुन्छ, रेडियो अरुणलाई साथ दिइरहनु भएको छ. तपाईँ जहाँबाट जसरी जसरी यो यात्रामा जोडिनु भएको छ तपाईँ सबैलाई स्वागत गर्दै यति बेला म फोन लाइनतर्फ लाग्छु. कोही साथी आउनु भएको छ, स्वागत गरौँ. हेलो
1: हेलो नमस्ते.
0: हजुर नमस्ते, को आउनु भयो? पूर्वी अन्जानजी बोल्दै हुनुहुन्छ है?
1: हजुर.
0: के छ, कहाँबाट पो हो अहिले तपाईँ? घर चाहिँ तेह्रथुम, यो युएई दुबई है? अनि कुन सहर हो यहाँको, दुबई कुन ठाउँमा हुनुहुन्छ? भनेपछि बोर्डर साइडमा हुनुहुन्छ है? ल ठिक छ, सबै कुराहरू ठिकठाकै होला, राम्रो हुनुहुन्छ होला. अब तपाईँको घर परिवार आफन्तहरूलाई सम्झने होला अनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ कि नै? हारै मानिसक्नु भएको थियो है?
1: मैले फर्स्ट कलर हाम्रो साथीले राख्नुभएदेखि मैले कल हान्न थालेको
0: हार मान्नु हुँदैन. यसको एकदम खाना खाइसके यसको अर्थ पनि तपाईँले चाहिँ कहिल्यै तपाईँ हामीले जीवनमा हार मान्नुहुन्न भन्ने पनि हो है असफल अन्जानजी?
1: हुन त त्यो पनि हो तर यस्तो लाग्छ कि कल गरेको होला जस्तो लाग्छ कि आफैले
0: होइन त्यस्तो गर्नुहुन्न त्यस्तो मान्नुहुन्न. अनि कार्यक्रम अघि सुन्दै हुनुहुन्थ्यो, कार्यक्रम सेयर गर्नुभयो कि गर्नु भएको छैन? कार्यक्रमलाई सेयर गरेर यसो साथी आफन्तसम्म पुर्याउनु पर्यो है. अब गरेकै हुनुहुन्छ प्रयास हो, तपाईँहरू बाहिर रहनुहुने साथीहरू विदेशमा रहनुहुने साथीहरूले कार्यक्रमलाई बढी माया गरिदिनु भएको सेयर गरिदिनु भएको हामीले देखिरहेको हुन्छौँ यताबाट पनि खासमा. र कस्तो पनि रहेछ भने अब यता स्वदेशमा रहनुहुने साथीहरू प्रयास हो फ्रिक्वेन्सीमा सुन्नुहुन्छ, फ्रिक्वेन्सीमा सुन्दा त अब सेयर गर्ने कार्यक्रमलाई चाहिँ अरू साथीसम्म पुर्याउने कुरामा अलिक असहजै हुन्छ नि त होइन? ल ठिक छ, खुसी लाग्यो. अब तपाईँ आफ्नो सम्झना सन्देशतर्फ लाग्न सक्नुहुन्छ. नमस्ते छुट्यौँ. हाम्रो पूर्वीले असफल अन्जान घर चाहिँ उहाँको तेह्रथुम, यति बेला दुबईबाट यो यात्रामा जोडिनु हो. सबैलाई सम्झँदै छुटेर गइसक्नु भएको छ. म फेरि अर्को एकजना साथीसँग कुरा गर्छु, समय बिस्तारै घर्किँदैछ. आउनु भएको छ साथी, हेलो. हेलो हजुर नमस्ते को आउनु भयो शङ्खुवा सभा घर भइहाल साउदीबाट शुभ नाम कृष्ण तामाङ हुनुभयो है कृष्णजीको पाँच खबर गर है कल धेरै ट्राई गर्नुभयो बल्ल सफल भयो है उनान्सय चोटि है जे होस् रिसिभ भयो कुराकानी भयो है यस्तो यस्तो साथीको काटिने बित्तिकै भन्दा पनि अहिले तपाईँसँग कुरा गर्दै गर्दा पनि अर्को साथीको फोन आइरहेको छ त्यसरी चाहिँ तपाईँहरूको फोन बढी वेटिङ नबस्ने भयो खासमा त्यो भएर चाहिँ हो खासमा अब त हामी त आलो पालो एउटा कल यता स्वदेशभित्रको लिन्छौँ एउटा कल चाहिँ तपाईँहरू बाहिर रहनुहुने साथीहरूको लिन्छौँ होइन त्यसरी नै गरिरहेको हुन्छौँ ल ठिक छ कृष्णजी आउनुभयो खुसी लाग्यो अब तपाईँका सम्झना सन्देशतर्फ लागौँ न
1: मेरो सम्झनाको कुशलीहरू राख्नु पर्दा त सर्वप्रथम त हजुरलाई गुड नाइट शुभ सपनी अनि हाम्रो अरुण बलिउडलाई गुड नाइट शुभ सपनी भन्न चाहन्छु अनि त्यसै गरी मलाई यहाँ मिस गर्दै हुनुहुन्छ हाम्रो नाना हुनुहुन्छ रचना पाकरिङ उहाँलाई पनि गुड नाइट शुभ सपनी नाना भन्न चाहन्छु चामलिङ चाहिँ बिरामी हुनुहुन्छ उहाँलाई चाहिँ केटो छ लिम्बू अनि बाजी लिम्बू बिजाय बोजी मिना चामी अनि जुन हुनुहुन्छ दिल्सा राई सुनिता गुरुङ अस्मि सोर्ताङ सरस्वता पोखरेल राज रेखाइला कविता राई सुजन थापा हिमालय बरुचञ्चली समीक्ष शेर्पा सानुमाया शेर्पा सोनिक शेर्पा सुस्मिता छिरिङ राज गर्दै आशिष बस्ने ढकल धर्मराज अनि लगायत मलाई कृष्ण ताम भनेर चिनाउने सबैलाई मिस गराएको छु भन्दै बिदा हुन चाहन्छु हस् त बाबाई
0: नमस्कार बाबाई छुट्यौ कृष्ण तामाङ यति बेला चाहिँ मलेसियामा हुनुहुन्छ घर चाहिँ उहाँको शङ्ख सभाको पाँच खपन हो सबैलाई सम्झँदै यात्राबाट छुटेर गइसक्नु भएको छ यति बेला म तपाईँका कलहरू लिइरहेको छु तपाईँका सम्झना सन्देशहरूलाई तपाईँका आफन्तसम्म पुर्याइरहेको छु यति बेला फेरि पनि म वाट्सएप कलतर्फै लाग्छु कोही साथीको आगमन भयो स्वागत गरौँ हेलो हजुर नमस्कार अभिवादन झरले को आउनु हो कहाँबाट राजघले मगर भारतबाट है राजी के छ खबर तपाईँको सुनाउनुहोस् न
2: हजुर मेरो खबर एकदम ठिकठाकै छ आराम कुशलै छु बरु हजुरलाई कस्तो छ
0: मलाई एकदम ठिकठाक छ राजी अनि आराम हुनुहुन्छ नि सबै राम्रो छ नि होइन ल हुन्छ राजी तपाईँका सम्झना सन्देशतर्फ लगाउन ल
2: हुन्छ धन्यवाद हजुरलाई सर्वप्रथम हजुर लगायत रेडियो अरुण मार्फत एघार क्षतिज पारी सुनेर बस्नु सम्पूर्ण शुभरात्र मुठानीको कामना केही साथीहरूलाई सम्झना राख्नु पर्दाखेरि कालिम्पोङ अविनाश सुनवार राजेश सिंह दिवस सुन प्रसाद सिन्दु सरिना गुरुङ अनि कृष्ण तामाङ इराम चौधरी नाना भूमिका राई दिलेश नामयाम्पु छत्रयाम्पु अनि त्यसै गरी राजवीर रमला खाम्पुङ रामला सुमन अनि पूर्वेली आकाश राई आशिष सिंह बस्ने सरस्वती पोखरेल अनि रञ्जना बाइङ राई सुनिता कुलुङ लगायत धेरै धेरै साथीहरू हुनुहुन्छ जो जतिले यतिखेर प्रोग्राम सुनेर बस्नुहुन्छ सम्पूर्ण शुभरात्रि कामना गर्दै हजुरलाई ठिक
0: नमस्कार छुट्यौ साथी हुनुहुन्थ्यो यति बेला राज घले मगर कुराकानी गरे सबैलाई सम्झनुभयो भारतबाट फोन गर्नुभएको थियो र छुटेर गइसक्नुभयो म फेरि फोन लाइनतर्फ लाग्छु लाइनमा साथी आउनु भएको छ हेलो
3: हेलो नमस्ते
0: हजुर नमस्ते को आउनुभयो
3: पूर्वेली आकाश राई धरानबाट बोलिरहेको छु
0: धरानबाट बोलिरहनु भएको छ पूर्वेली आकाश राई है
3: हजुर हजुर
0: अनि पूर्वेली आकाशजी के छ खबर खबर तपाईँको
3: ठिकै छ बसी बसाइ है अहिलेको समयमा भनेको अब त्यही हो अब रातिको समय छ प्रोग्राम सुन्दै खाना खाएरै बसिरहेको भनौँ है
0: के छ धरानतिर त एकदम कुलकुल होला शीतल होला होइन
3: हजुर
0: एकदम राम्रो होला नि मौसम त त्यहाँ त शीतल होला अहिले
3: राम्रै छ भनौँ है अघि भर्खर मात्रै पानी परेर अहिले रोकिरहेको छ शीतल छ मौसम राम्रै छ भनौँ
0: धरान कति नम्बरबाट यहाँको आगमन भयो
3: म त यहाँ धरान एघार हो
0: ए धरान एघार है धरान एघार भने कता कल्याण चौकपट्टि पर्यो कि कता पर्यो?
3: हजुर हजुर त्यही साइडमा मङ्गलबारे
0: साइड। ए मङ्गलबारे साइडतिर पर्यो है? ल ठिक छ। अनि तपाईँको बसोबास नै त्यता हो कि के हो? मैले यति चाहिँ जानकारी लिन चाहेँ।
3: बसोबासै
0: यतै भन्नु है। ए ल ठिक छ। अनि विधामा आउनु भएको थियो कि तपाईँ अब कुन हिसाबले आउनु भएको थियो? तपाईँ त अब मान्छे
3: आएको हो, तर अलिक अब स्वास्थ्य स्थिति अलिक अब त्यही हो, स्वास्थ्यमा समस्या भएर निस्केको। अब खोइ हेरौँ, अब त्यही हो, अब हस्पिटलतिरै हिँडिरहेको छु, अब फलोअपको लागि हिँडिरहेको छु भनौँ न। अब ठिक भयो भने पछि जान्छु, तपाईँ अब अलिक अब टाइम लाग्ने भयो भने म जाँदिनँ।
0: ल ठिकै छ ठिकै छ। अब यहाँलाई स्वास्थ्य लाभको कामना गरेँ मैले, राम्रो ख्याल गर्नु होला आफ्नो स्वास्थ्यको। हुन्छ, अब पूर्वले आकाशजीले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् न।
3: ल हुन्छ, धेरै पछि आज कुरा हुँदैछ हजुरसँग। फर्स्टमा त हजुरलाई अनि हाम्रो रेडियो अरू नेसन इन्डिया टिमलाई विशेष विशेष धेरै धेरै सम्झना गरे। बाँकी समय बाँकी र शुभ बिताउनु होला, गुड नाइट, शुभ सपनी भन्छु सबै रेडियो इन्डिया टिमलाई फर्स्टमा है। अनि अन्य मेरो साथीहरूलाई सम्झना सन्देश राख्नु पर्दा दिदी भूमिका राई, कमला मुखिया, आशिष नाइन, हाम्रो बिहानी अनुष्का, उहाँ सँगसँगै ढकाल धनवारा, सरस्वता पोखरेल, भाइ मिना शेर्पा, भागी सुनिता गुलुङ, हाम्रो जुना लिम्बू, प्रवीण नगर, वरुण जान्तले, हिमा राई, अनि उताबाट हाम्रो सरिना गुरुङ, हाम्रो मुना मुखिया, सिर्जना मुखिया, अनि हाम्रो सानो गमला हुनुहुन्छ राइङ काजकला, अनि हाम्रो एलिसाबान तारै भोजपुरबाट, अनि उताबाट हाम्रो सोनी शेर्पा, हर्प रोशनी, सानो सम्झनालाई अस्ति सोडङ्ग पनि धेरै धेरै सम्झना, चामलिङ माला, अनि उताबाट हाम्रो गगनतिर थुमी हुनुहुन्छ यता धरानबाटै विशेषलाई नि सम्झना गरे, अनि दाई रत्नलाल थापा, अनि साथीहरू काली कमला वानेन, निश्चल निर्मला वानेन, लिम्बु विजय, सुरज दाई थुम्छा, राजकाले मगर, रोमन मोक्तान भाइले धेरै धेरै सम्झना लगायत अब धेरै साथीहरू हुन्छ, सुरज दाई थुम्छा, बाँकी सबै सबै मेरो साथीहरूलाई विशेष सम्झना, गुड नाइट भन्दै छुटिन्छु ल। बाई,
0: नमस्कार। छुट्यौँ यति बेला साथी हुनुहुन्थ्यो हामीसँग पूर्वली आकाशलाई धरान एघारबाट कुराकानी गरी सबैलाई सम्झनु हो र छोडेर गइसक्नु भएको छ। अब मैले पनि विदा माग्नुपर्छ होला सायदै, एउटा कल रिसिभ गर्छु। हेलो हेलो
4: हेलो हजुर नमस्कार।
0: हेलो हजुर नमस्कार, को आउनु भयो हजुर? कहाँबाट
4: हजुर
0: कहाँबाट को बोल्नु हुनुहुन्छ?
4: म भोजपुरबाट सबिन थापा।
0: भोजपुरबाट सबिन के भन्नुभयो?
4: सबिन थापा।
0: सबिन थापा, भोजपुरको कुन ठाउँबाट हो सबिनजी?
4: भोजपुर म नगरपालिका एक।
0: भोजपुर नगरपालिका एकबाट है?
4: हजुर।
0: ल ठिक छ सबिनजी, समय एकदमै थोरै छ, यहाँसँग धेरै कुराकानी गर्ने मन थियो, के गरौँ आरामै हुनुहुन्छ होला। अब यहाँका सम्झना सन्देशतर्फ लागौँ न।
4: काफी सम्झनु पर्दछ, सबभन्दा सर्वप्रथम त अब टिमलाई नै सबभन्दा पहिलो त सम्झना, मेरो सम्झना, अनि अब साथीहरू सम्झिनु बाबु बिताउनुहुन्छ, मिलन राई, नमरत राई, मुस्तफा, शान्तिराम दाहालहरू, यति भन्नु भाइ।
0: नमस्कार थियो यति बेला भोजपुरबाट कुराकानी गरी सबैलाई सम्झनु हो र छुटेर गइसक्नु भएको छ। मैले पनि अब तपाईँसँग विदा माग्नुपर्छ, समयले निटो काट्यो, घडीले नौ बजाउनै लाग्यो है। यो साथको निम्ति, यो समीपताको निम्ति तपाईँ सम्पूर्ण सम्पूर्ण रेडियो पारखी मनहरूलाई म विशेष विशेष धन्यवाद दिन चाहन्छु। कार्यक्रमलाई सुनेर साथ दिनुभयो, कार्यक्रमलाई सहभागिता जनाएर साथ दिनुभयो, जुन जुन माध्यमबाट जसरी जसरी आफ्नो भूमिका खेल्नुभयो तपाईँ सबैप्रति आभार व्यक्त गर्छु। यो कार्यक्रमलाई निरन्तर यहाँसम्म ल्याइपुर्याउनुको लागि कार्यक्रमलाई स्पोन्सर गरेर साथ दिनुहुने साथीहरूलाई पनि म विशेष विशेष धन्यवाद दिन्छु, सम्झिरहेको छु। अब जरजरी तपाईँको लागि यति बेला जुनु रिजालले गाउनु भएको सपनामा आयो परदेशी मेरो एकदमै मिठो गीत छ, यो गीत तपाईँको लागि राख्दै अर्को एपिसोडमा फेरि पनि समय परिस्थितिले साथ दिएसम्म तपाईँसँग भलाकुसारी गर्न आउने बाचासहित आजलाई यो रात तपाईँको स्वर्णिम तरिकाले व्यतीत होस् मिठो निन्द्राको कामना गर्दै म बिदा माग्छु। हवस् नमस्कार, शुभरात्री, शुभ सपना।

रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: manzara. अगेत्रिकाको पहिलो छापिएको काली गण्डकी नदीको सम्भावित जोखिमबारे बहस शुरू शीर्षक
1: महाविपत्तिपछि बागलुङमा काली गण्डकी नदीको सम्भावित जोखिमबारे बहस शुरू भएको छ। गण्डकीको मुख्य स्रोत हिमाल र हिमताल पूर्व तयारी गर्न सरकारवालाहरू जिल्ला विपद व्यवस्थापन समिति बागलुङको प्रतिनिधि सुरक्षा निकायका प्रमुख र स्वास्थ्यका लागि तत्काल समितिले नदी किनारा कार्यालय मार्फत समितिका अध्यक्ष तथा प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो। जोखिमको आकलन पछि जनताको भनाई छ, भोटे कोशीमा जस्तै कालीगण्डकीमा बाढ़ी आएको भयो। कालीगण्डकीमा यसअघि पनि पटक पटक बाढ़ी आएकाले सर्वसाधारण र विभिन्न निकाय जोखिम सम्बन्धी तथ्याङ्क एकीकृत गरेर